0: छाउने निर्णय भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा हिजो बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालिन शाह प्रधानमन्त्री नियुक्त भएता पहिलो पटक सचिवहरूको बैठक बसेको छ। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुनेमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय समेत गरेका छन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ थाई पदपूर्तिका लागि यस वर्ष लोक सेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट भएको निर्णयबारे थप स्पष्ट पारेको छ। कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने सहसचिव एवं प्रवक्ता हेमराज अरियालले निकालेको विज्ञप्तिमा उल्लेख छ। सरकारले साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम रहेको र गरेको र सुक बमोजिम गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षणको प्रक्रिया शुरू भएको जानकारी दिइएको छ। उक्त सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको पद दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी दरबन्दी कम बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने भनी मिति 2083 साउन 4 गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।
1: यसैबीच सरकारले साबिकमा कायम रहेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार 2 विदा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको हिजोको बैठकले यस्तो निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। परिषद कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न 15 समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय छ। हप्तामा 2 विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य विधाहरूलाई व्यवस्थित र परिमार्जन गर्न कार्यदल गठन गरिएको हो।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले 100% पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन आयोजना योजना सम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै वहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट 5 सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको शुरूआत भएको भन्दै वहाँले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन समेत दिनुभयो। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन उहाँले सचिवहरूलाई आग्रह समेत गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अबन्दा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धी मन्त्रालयलाई प्रत्यायोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
1: पछिल्लो समयमा देखिएका बजेट खर्च सम्बन्धी समस्या समाधानका लागि सरकारवाला निकायले पटक पटक जोड़ दिँदै आएका छन् र त्यस अनुसारको सुधार भने हुन सकिरहेको छैन। अर्थमन्त्री लगायत अरू सरकारवाला निकायले पनि माथतका निकायलाई चालू आर्थिक वर्षको बजेट खर्चमा सुधारका

0: लागि अनुरोध गर्दै आएका छन्। तर हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट खन्याउने र विकास निर्माणका काममा सम्झौता गर्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यो समस्याको समाधानका लागि गर्न सकिने काम र भइरहेको अभ्यासका बारेमा सीआईएनसँग कुराकानी गर्दै अर्थविद दिलीराज खनालले भन्नुभयो,
1: खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौं भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गराउँछ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि कुबीखत खर्च खर्चेट गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुगे खर्चको लक्ष्य घटाउँछ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा त प्रणालिक रूपमा कानुन अरू अरू पार्टीमा चाहिँ सुधार गर्नेतिर सँगै जानु पर्यो। अनि जुन किसिमको अहिले चाहिँ अब सचिव स्तरको जुन किसिमको निर्णय भयो त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँगको हिजोको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान गर्नुपर्ने बताएको बैठक सहभागीहरूले बताएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदाका धरोहरलाई सम्मान गर्ने प्रस्ताव,
3: कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानु भएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले।
0: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने रणनीतिमा, जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजनाको शुरूआत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा। आउटेली पार्टीका संस्थापक नेता बीपी कोइराला

0: आत्मा प्रज्ञा प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक पूर्व उपसभापति प्रकाश मान सिंह रहनु भएको छ। संस्थापन पक्षले पहिलो दिन बागमती करिडोर स्थित यूएन पार्क क्षेत्रमा जलवायु सचेतना जगाउन जुटौं भन्ने नारासहित 5 किलोमिटरको ग्रीन रन प्रतियोगिता तथा प्रकृति लोकतन्त्र र भावी पुस्ता विषयक विज्ञहरूको सहभागितामा ग्रीन टेबल संवादको कार्यक्रमको आयोजना समेत गरेको छ। भोलि राष्ट्रिय सभा गृहमा नवीन संकल्प नवीन अभियान शीर्षकमा विचार गोष्ठीको आयोजना भएको छ। संस्थापन पक्षका कार्यक्रमलाई चुनौती दिँदै असन्तुष्ट पक्षले आज आयोजना गरेको कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत लिएको छ। तरूण दलका पूर्व सभापति तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पनि यसलाई शक्ति प्रदर्शनकै रूपमा व्याख्या गर्नुभएको छ। 6 महिनादेखि समानान्तर गतिविधि गर्दै आएको देउबा खड्का समूहले पार्टी एकताका लागि अघि सारेका 5 बुँदे शर्त समेत सार्वजनिक भएको छ। ती सबै शर्त स्वीकार गर्न संस्थापन पक्ष तयार नभएपछि पार्टी एकताको आधार समेत कमजोर बन्दै गएको नेताहरूको निष्कर्ष छ।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुमनिमा उदासले नेपालमा भएको कला संस्कृति र भौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विधेयकमा सरोकारवाला निकायको सुझावलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
1: कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदा विज्ञ वेद कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाविद सोम धिमालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा केही परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो।
3: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ। आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
1: कार्यक्रममा विज्ञ र सरोकारवाला निकायहरूले यस क्रममा समुदायको अग्राधिकार, युनेस्को सूचीकरण सम्बन्धी प्रावधान, बौद्धिक सम्पत्ति, लाभांश वितरण लगायतका विषयलाई समेटेर स्पष्ट रूपमा कानून बनाउन पनि माग गरेका छन्।
0: चालू मनसूनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी कम परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्रै वर्षा भएको हो। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्रै वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरमा 414 वर्षा मापन केन्द्रमध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटमा भएको छ, जहाँ 24 घण्टामा 176 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज पानी पर्ने र भोलि वर्षा क्रमश कम हुँदै जाने सम्भावना रहेको बताउनुभयो। मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको समेत उहाँले सीआईएमसँग बताउनुभयो।
4: देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा, तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको हिजो एउटा भव्य कार्यक्रमका बीच शुरूआत गरिएको छ। कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो।
5: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैं एक भरपर्दो र मार्गनिर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
1: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन रहेको उल्लेख गर्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढ़ाउन भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो।
0: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यापारिक जहाजमाथि आक्रमण भएको जनाएको छ। घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन्। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो। उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कड़ा निन्दा गरेको छ। यद्यपि विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा चालक दलका कुल 17 सदस्य सवार थिए, जसमा 5 जना भारतीय नागरिक रहेका थिए। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै फेरि उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रस्तावको प्रभावको मूल्यांकन गरिएका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा पनि मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चकिएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भाग ओसार पसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कंगोमा फैलेको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भाइरस संक्रमणका कारण कम्तीमा 36 जना स्वास्थ्य कर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
1: साझा खबरमा अब खेल खबर। राष्ट्रिय गल्फ टोलीका खेलाड़ी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्याण्ड पुग्नु भएको छ। एसियाकै प्रतिष्ठित एमएस एसियाकै प्रतिष्ठित एएसए गोल्फ एकाडेमीमा मुख्य प्रशिक्षक कृष्य आशा वापी मोनपोनको प्रशिक्षणमा अभ्यास हुनेछ। यो प्रशिक्षण बीसौं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाड़ीलाई विदाई गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाल गल्फ संघ एनजीएको पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोग प्रदान गरिने पनि उल्लेख गरिएको छ। र सातौं एटीटी टेबल टेनिस प्रतियोगिता तथा 42वां राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी थाइल्याण्ड पुगेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहको आयोजनामा भएको एटीटी टेबल टेनिसको टीम इभेन्टमा स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थाकु तथा 42वां राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड जानुभएको हो। एटीटीले एटीटी टेबल टेनिस स्वर्ण विजेता टोलीका सदस्य र 42वां राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई 5 दिने बैंकक भ्रमणको प्याकेज प्रदानको घोषणा गरेको थियो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा गरिएको व्यवस्था र सुधारको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सांस्कृतिक सम्पदा र संरक्षणका लागि कानूनको आवश्यकताको कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकोराबले पनि सरकारवाला बीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग हामीले कुराकानी गरेका छौं।
8: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
0: जसलाई देखिन र सुन्न
8: देखिन देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
9: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
8: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्च

0: कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी छ नेपालको सन्दर्भमा. अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्ट्री विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ.
1: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
0: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्. कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै. फेरि
1: अहिलेसम्म के भएको थियो त्यसबारेमा?
0: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्. अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ.
2: भीम नेपालसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने सर्वेक्षण पछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने पुँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
2: आन्तरिक विवादबीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
3: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो बुधबारदेखि क्रमशः वर्षा घट्दै जाने नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू
2: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण 4 जना भारतीय नागरिकको मृत्यु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको फेरि उच्च बिन्दुमा मूल्य कंगोमा इबोला संक्रमणले 930 जनाको मृत्यु
3: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा र तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको चषक्क शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ नयाँ आर्थिक वर्षको शुरूआत भएको छ. आर्थिक वर्षको शुरूआतसँगै विभिन्न करहरू लगाएको छ सरकारले र तर पनि त्यसलाई नागरिकले जसोतसो बोक्न बाध्य भएकोतर्फ यहाँ संकेत गर्न खोजिएको छ. एउटा खुल्ला मैदान क्षेत्र छ. मैदान क्षेत्रमा एकजना निकै दुब्ला पातला जस्ता देखिने व्यक्ति छन् र कुप्रुक्क परेर हिँड्न खोजिराखेका छन्. उनको पिठ्यूमा 3 वटा ठूला ठूला बोरा राखिएको छ र ती बोरामा एउटामा शिक्षा कर अर्कोमा विद्युत कर स्वास्थ्य र मृत्यु कर अर्को बोरामा लेखिएको छ. जसो तसो उनी हिँड्न कोशिस गरिराखेका छन्. तल यस्तो लेखिएको छ हामी ढुक्क छौं ढुक्क.
3: हस्त प्राविधिक साथी रवि धितानलाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने।

0: बुवाले पनि हिजो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 물이 에러다 라우.
1: 아하, 코티 람로 뭔가 수트라? 까바도 라고.
0: 까바도 누니? 멀리 디디바니 순사리 거르거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-68-67-64 9841-68-67-64
3: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
3: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
3: 9860-2458-43
4: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोपाइटर कृष्ण चिबल सिन्हा
2: सम्पर्क मोबाइल 9741-031-429
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: रक्षा म्यूजिक प्रणाली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सनु होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण अडियो भिडियो निर्माण जुनसुकै गीतलाई बजार व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट शूटिंग रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सहुलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर 9851168477 9818532657।
1: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छ नि। म
7: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी अनि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतालसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

त्यही हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz लिवाङ्गी रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

2083 साल साउन महिनाको आज 5 गते तदनुसार इसी सन 2026 जुलाई 21 तारिक शक सम्वत्सर 1948 नेपाल सम्वत 1146 दिल्लाथ रोद नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज मंगलबार रहेको छ। आषाढ शुक्ल पक्ष तिथि रहेको छ आज सप्तमी बिहानको 7:15 तदुपरान्त अष्टमी तिथि रहनेछ। नक्षत्रमा रहेको छ चित्र नक्षत्र, योगमा रहेको छ सिद्धि योग रहेको छ, करणमा रहेको छ वणिज करण रहेको छ बिहानको 7:15 भने तदुपरान्त भद्राकरण रहनेछ। चन्द्रमा आज कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा। आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5:22 भयो भने सन्त सूर्यास्त 6:57 हुनेछ। आजको दिनमान घड़ी 13:35 बेला रहनेछ। आज दिन विशेष रहेको छ। आज दुई पुष्कर योग रहेको छ। आज सूर्य पूजा देव पाटनमा गंगामाई रथ यात्रा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा जानकारी पनि गराउनेछु। सर्वप्रथम लागौं आजको काल बेला यानि कि अशुभ समय। आजको अशुभ समय रहेको छ बिहानको 1 बजे दिउँसोको 1:52 27 सेकेन्डदेखि दिउँसोको 3:34 45 सेकेन्डसम्म आज काल बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ बिहानको 10:27 52 सेकेन्डदेखि दिउँसोको 12:10 10 सेकेन्डसम्म लाभ बेला रहनेछ भने आजको शुभ बेलाको समय रहेको छ दिउँसोको 3:34 45 सेकेन्डदेखि साँझको 5:17 3 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा आज सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि आउनेछ कन्या राशि। चित्राको दोस्रो चरण नाम आउँछ पोबाट पोष्टिका अथवा पोषण, नाम आउँछ मध्यनाडी राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बारा राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन सम्भावना देखे पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। मध्याहपछि मेहनत गराउनु फल प्राप्त हुनेछ। आय स्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिने खालको योग हुने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो रहनेछ। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउँदछ। चुनौती जित्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। विशेष गरी थोरै र लाभ भए पनि दिगो काम प्रारम्भ हुन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
1: मिथुन
0: राशि उनीहरूका लागि आजको दिन विशेष गरी बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जानेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिलाउनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पढ़ाईमा गुरूजनको मार्गदर्शन उपयोग हुनेछ। सहपाठीहरू पछि पढ्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष गरी छोटो समयमा राम्रो उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जाने खालको योग भनी देखिएको छ। विश्वमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिग्रन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा भए पनि प्रयास भने दोहोर्याउँदै अगाडि बढ्नु भयो भने राशि कर्कटलाई आजको दिन विशेष शुभ रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो र हुनेछ। आँट गर्दा दिगो काममा हात लागि पनि हुन सक्ने योग देखिया छ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याहदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। ग्रह गोचर र रोकियो काम बन्द जाँदैछन्। नयाँ काम शुरू गर्ने समय पनि रहेको छ। साथीभाइको सहयोग र उपहार हात लागि हुने रहेको छ। राम्रो कर्मफलले मन प्रसन्न रहने खालको योग हुने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रयत्न गरेर विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा सबै फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर समेत प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह समेत जगाउने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तुला राशि उनीहरुको लागि आजको दिन विशेष गरी अरुको करकापमा काम गर्नु परे पनि आजको श्रमबाट पछिल्लाई फाइदा हुनेछ। कर्जा मार्फत खर्च जुटाउन सकिन्छ। कामका लागि लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउँदै जानेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मेहनतीका लागि दिन फलदायी रहने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदामीको नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय रहेको छ। मध्याहदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसपट लिनुपर्ने पनि हुन सक्छ। अरूको उत्साहमा लाग्दा अधिक खर्च लाग्न सक्छ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूका लागि आजको दिन समाजमा तारिफको काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमुनि काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोग जुट्नाले मनको फाइदा हुनेछ। मध्याहदेखि रोकियो लाभांश मिल्दै जानेछन्। मेहनत गर्दा आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसपटमा पनि धन बाहिरिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि
0: उनीहरूका लागि आजको दिन आँटे काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हात लागि हुनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। काम पूरा नभए पनि दिगो योजना बन्दै जानेछन्। दिगो प्रारम्भको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। परोपकारी काममा पनि प्रवृत्त हुने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम देखाउनुपर्ने हुन सक्छ। शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। मध्याहदेखि स्थितिमा सुधार आउनाले नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। विशेष भेटघाटले उत्साह जगाउँदैछन्। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता प्राप्त हुने योग देखिया छ। चिताको काम बिहानै गर्दा फाइदा पनि हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय रहेको छ। व्यापार र व्यवसायमा फाइदा आउन सकिन्छ। तर मध्याहदेखि हिसाब देखिएकाले हिसाब किताबमा अलिकति विशेष देखिएकाले लाभांश हात लागि हुन समय लाग्नेछ। वाद विवादले मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्दै जानेछन्। सानोतिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिने खालको योग भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ। राशि मिनले आजको दिनमा आमाको माध्यमबाट कुनै पनि काम गर्नुहोस्। दिन लाभदायक रहनेछ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्वेषां वसै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क गर्नुहोस्। आफ्नो र आफन्तको बारेमा ग्रह दशा अनि भाग्यको बारेमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा हामी तपाईँहरूसँग चर्चा भने गर्नेछौ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धादिङ जोगी मायाबाट ऋषि मगर।
0: धादिङ जोगी मायाबाट ऋषि मगर भन्नुभयो?
1: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ?
1: ए म त सधैँ हो तपाईँको कार्यक्रम त।
0: कतिको मन पर्छ कि मन पर्दैन?
1: बेसरी मन पर्छ, मन परेको भए त मैले अस्ति गरेको थिएँ नि तपाईँलाई, फेरि अहिले
0: पनि
1: गरेको।
0: ए अस्ति पनि गर्नु भएको थियो फोन कार्यक्रममा?
1: अस्ति अस्ति छोराको बारेमा हेरेँ कि।
0: हजुर, आज कसको बारेमा हेर्नुहुन्छ त?
1: आज छोरीकोमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो नानीको?
1: 2069 साल।
0: 2069
1: वैशाखको 5 गते।
0: वैशाख 5 गते
1: मङ्गलबार।
0: हजुर, समय भन्नु?
1: समय बेलुका राति 7 बजेबाट 8 बजे भित्रसम्मको गयो।
0: हो, जन्म कुन जिल्ला भएको नानीको?
1: ए धादिङ, धादिङ जिल्लै हो।
0: धादिङ
1: जिल्लै घरमै हो।
0: ल सुन्नुहोस् है त, श्री गणेशमा श्रीमती रामानुजा 2069 साल वैशाख कृष्ण पक्षको मङ्गलबार तिथि पर्दो रहेछ, द्वादशी तिथि पर्दो रहेछ, कुम्भ राशि, पूर्व भाद्राको प्रथम चरण नाम आउँदो रहेछ, सेवन्तिका भन्ने नाम आउँछ, नरानीको नाम है?
1: नाम
0: सावित्री होइन, सेवन्तिका। चिना बनाउनु भएको छैन नि? चिना जन्म कुन जिल्ला भएको नानीको?
1: ए धादिङ, धादिङ जिल्लै हो।
0: धादिङ
1: जिल्लै घरमै हो।
0: ल सुन्नुहोस् है त, श्री गणेश श्रीमती रामानुजा 2069

0: सेवन्तिका नाम आउँछ। आज दिन अलिक नरगण परेको छ नानीको, नानीको घातकमा परेको छ तिथिहरू चाहिँ तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा तीन नम्बर घातक हुन्छ। राशिमा नानीको है कुम्भ राशि घातक हुन्छ, नानीको पनि कुम्भ राशि हो अनि कुम्भ राशि नै घातक हुन्छ है। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, अलिकति पेटमा समस्या, पेट दुख्ने समस्या हुन्छ यिनलाई, पानी अलिक धेरै पिलाउनु होला है। अनि अहिले साढे साथी दशा चलेको छ, पढाइमा रुचि हुँदैन, मन जाँदैन पढाइमा, अलिक जिद्दी अलिक घमण्डी हुन मन लाग्छ यो समयमा है। नानीलाई अलिकति छाला सम्बन्धी नसा सम्बन्धीको समस्या गराउन सक्छ, यसो पनि विशेष ख्याल गर्नुहोला नानीको लागि चाहिँ। 69 साल भन्नुभएको छ, अहिले ग्रह उल्का र शनि, ग्रह राम्रो चलेन नि अहिले त,
1: के गर्नुपर्छ त्यसलाई?
0: अब अहिले उल्का र शनि चलिरहेको छ, शान्ति गर्नु पर्यो ग्रहको,
1: ग्रह शान्ति गर्नुपर्छ
0: हजुर। अनि पानी अलिक धेरै खानु पर्यो, पेट दुख्छ कि दुख्दैन नानीलाई?
1: कहिले कहिले दुख्छ अलिअलि
0: हजुर। अब महिनावारी हुन थालेपछि झन् धेरै समस्या हुन्छ है, हजुर हजुर, महिनावारीमा धेरै समस्या हुन्छ। अनि पानी धेरै पिलाउनु भयो भने त्यो समस्या हुँदैन फेरि है। अब दैनिक रूपमा बिहान खाली पेटमा मनतातो पानीहरू पिलाउने गर्नुहोस्, राम्रो हुन्छ। सूर्य राम्रो छ, सरकारी क्षेत्र राम्रो, पछि गएर आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो, पढाइमा इन्जिनियर सिभिल इन्जिनियरिङ यसै गरी नर्सिङ सम्बन्धीको विषयहरू पढाइ राम्रो हुन्छ। वैदेशिक यात्रा नानीको राम्रो छ, अहिले साढे साथी छ, अन्त्य साढे साथी, यो बेलामा चोटपटक लाग्न सक्छ, अलिकति अपरेसनहरू हुन सक्छ है, अलिकति सावधान चाहिँ यो समयमा हुनुपर्छ। अरू जस्तो नराम्रो छैन, ग्रहहरू ठिकै छ, राम्रै छ है। एकदमै राम्रो छ, अहिले अहिले नराम्रो हो, पछि त राम्रो हुन्छ। अहिले तपाईँले हामीले भनेको कुरा अलिक मान्न खोज्दिनन्, अलिक जिद्दी जिद्दी स्वभावकी हुन खोज्छिन्, हो अलिक पछि त्यस्तो राम्रो हुन्छ। पढाइमा अलिक रुचि छैन, किताब समयमा अल्छी लाग्छ, किताब समयमा भने टाउको दुख्छ, निन्द्रा लाग्छ क्या यिनलाई। अनि पढाइमा अलिक जहाँ जोस जाँगर लगाएर पढ्नुपर्छ भन्नुलाई, नानीले सुनिराखेकी छिन् त्यहाँ ल, पढाइमा राम्रोसँग पढ्नुपर्छ भन्नु, पढेन भने ग्रह दशा लाग्छ अरे तँलाई भन्नु नानीलाई, अनि राम्रो हुन्छ समस्या, ठिक छ। ग्रहहरू पढाइ त अब ग्रह शान्ति गरिदिनु भयो भने उच्च शिक्षा हासिल गर्ने ग्रह छ नानीको, पढाइमा नराम्रो भन्न त मिल्दै मिल्दैन। मैले अब विवाहबारीको कुरा गर्ने बेला भएको छैन, विवाहबारीको लागि चाहिँ एउटा विवाहको दोष मेटाइदिनुपर्छ, अनि पहिलो घरबार दाम्पत्य सफल हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू छ क्या है। हुन्छ, अरू केही छ?
1: हस्
0: हस्, फोन गर्दै गर्नुहोस्, कार्यक्रम दैनिक सुन्नुहोस् है।
1: राशिफल के भन्नु भयो रे?
0: राशिफल कुम्भ राशि, कुम्भ राशि पर्छ। हस् हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी जोगीमा र धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यतिखेर हामी विशेष गरी गोर्खामा छौँ, गोर्खाबाट कार्यक्रम ज्योतिष वास्तु प्रसारण गरिराखेका छौँ। तपाईँलाई पनि मसँग यसो भेट्न मन लागेको छ, ग्रह दशा भाग्य हेराउन मन लागेको छ भने तपाईँले आएर भेट्न सक्नुहुन्छ। विशेष गरी वृद्ध बुवा आमाहरूले सम्पर्क गर्नुहोला, तपाईँहरूलाई पनि अति आवश्यक परेको छ अनि भरतपुरसम्म जान सकिराख्नु भएको छैन, चितवनसम्म जान सकिराख्नु भएको छैन भने आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ है। हामी चाहिँ होटल सत्यममा रहेका छौँ, गोर्खा बजारको होटल सत्यममा रहेका छौँ। फोन गरेर आउनुहोला, समय मिलाएर आउनुहोला। हामी आज फेरि फर्किँदैछौँ, समयले कतिको साथ दिन्छ, साथ दियो भने हामी धादिङतिर पनि हामी जाने चाहिँ कुराहरू गरेका छौँ। त्यहाँ पनि विशेष गरी वास्तुहरू हेर्नको लागि हामीलाई बोलाउनु भएको छ, अनि त्यहाँ आएको मौकामा तपाईँहरूले पनि भेट्नुहोला। ग्रह दशा र भाग्यको बारेमा पनि विशेष छलफल भने हामी तपाईँलाई गराउँदैछौँ। पानी परिरहेको छ, अब गाडीले कतिको साथ दिन्छ, बाटोले कतिको साथ दिन्छ, बाटोले साथ दियो भने हामी आज धादिङतिर जाने, अनि त्यसपछि एक दिन दुई दिन धादिङमा बसेर अनि फेरि भरतपुरतिर आउँदैछौँ। भरतपुरमा धेरै हाम्रा श्रोताहरू आउँदै फर्किँदै गर्नुभएको छ भन्ने सुनेको छु मैले, उहाँहरूसँग क्षमा पनि माग्न चाहन्छु। तपाईँलाई चाहिँ असुविधा भयो त्यसको लागि क्षमा गर्नुहोला, फेरि हामी दुई चार दिनमा हामी आउनेछौँ। आएपछि तपाईँहरूसँग सल्लाह परामर्श जानकारी हामी तपाईँलाई फेरि चाहिँ गराउने नै छौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धादिङबाट। हजुर
0: धादिङबाट बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: गजुरी आठबाट।
0: गजुरी आठबाट
2: हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?

0: मेरो छोराको विषयमा हजुर
1: कार्यक्रम कतिको सुन्नुहुन्छ बुवाले?
0: हजुर
1: कार्यक्रम कतिको सुन्नुहुन्छ? कार्यक्रम ज्योतिष वास्तु
0: अचम्म राम्रो सुन्छु।
1: राम्रो सुन्नुहुन्छ। छोराको जन्ममिति भन्नुहोस् त कति हो?
0: हजुर
1: छोराको जन्ममिति भन्नुहोस् त कति हो भनेको?
0: कार्यक्रम सुन्छु हजुर, मैले हिजो नि गरेको थिएँ, हिजो मैले निको पाइनँ केही।
1: हजुर तपाईँको छोराको जन्ममिति भन्नुहोस् न भनेको के मैले?
0: 2032 साल 23 गते पुस बुधबार। हजुर
1: पुस महिनाको 23 गते अनि बुधबार जन्मेको समय भन्नुहोस् त?
0: बिहान 8:10 जाँदा। हजुर
1: बिहानको 8:10 जाँदा हो।
0: हजुर
1: जन्म जिल्ला कुन जिल्ला पर्छ?
0: बैगुनमै हो।
1: ल सुन्नुहोस् है ध्यान दिएर।
0: हजुर म अलिक दुलो पनि भयो, अलिक राम्रो नचिन्नु भएर मैले दोहोऱ्याएर गरेँ। हजुर हिजो पनि दिदी थिएँ, दिदीले हिजो।
1: ए हुन्छ सुन्नुहोस् है ध्यान दिएर है। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2032 साल पुष शुक्ल पक्षको बुधबार षष्ठी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको दोस्रो चरण नाम आउँदो रहेछ शोभाखर भन्ने नाम आउँदो रहेछ। अनि आज दिनाली नरगण परेको छ, घातकमा परेको छ। तिथिहरू चाहिँ घातक तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक आद्रा नक्षत्र घातक नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक भन्ने लेखिया छ। हजुर यो बाबुको ग्रह दशा भाग्य राम्रो छ, त्यति धेरै नराम्रो छैन। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ, होइन त्यस्तो अहिले ग्रह अहिले पर्ने खालको ग्रह छैन। तपाईँको आयु लामो छ, अहिले परिहाल्ने ग्रहहरू परेको छैन। बाबुको ग्रहबाट हेर्दाखेरि बाबुको 58 पुरा भएर 59 लाग्दा एउटा खड्गो देखिन्छ, त्यो समयमा दुःख पर्ने ग्रहहरू छ। 58 पुरा भएर 59 लागेको बेलामा अहिले ग्रह धेरै नराम्रो छैन। एउटा ग्रह उल्का छ, यो बेलामा घर व्यवहार बिग्रिने बिगार्ने ग्रहहरू आफूलाई स्वास्थ्यमा समस्याहरू गर्ने ग्रहहरू परेको देखाउँछ। अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छ। अलि एकरो अलि जिद्दी जिद्दी स्वभावको हुनुहुन्छ बाबु है। सरकारी जागिर खाने ग्रह राम्रा छन् बाबुको लागि, विदेश यात्राहरू पनि राम्रो देखाउँछ। विशेष गरी सरकारी जागिरमा टिचर सम्बन्धी टिचिङ सम्बन्धी मास्टर हुनुको लागि जागिर राम्रो छ, पढाउने जागिरहरू राम्रो देखाउँछ बाबु। ठिक छ ग्रह त्यस्तो नराम्रो छैन। व्यापार व्यवसाय गराउन चाहनुहुन्छ, फलाम सम्बन्धीको व्यापार व्यवसाय जस्तै होटल लाइन पनि गर्न सकिन्छ, व्यापार व्यवसाय त्यता पनि गर्न सकिन्छ। ठिक छ ग्रहहरू नराम्रो ग्रह बिग्रिएका ग्रह भने अहिलेको लागि छैन। बाबुको लागि चाहिँ दशाको शान्ति, अब आउने कार्तिक महिनामा दशाको शान्ति गराइदिनु भयो भने धेरै कुरामा राम्रो र सहज हुँदै जान्छ, समस्या आउँदैन है। अरू तपाईँले केही कुरा सोध्न मन लागेको छ?
0: अब अरू केही हजुर केही अब चाहिँ नि अब म अलि काम राम्रो सुन्दिनँ, अहिले 82 वर्ष अब है।
1: हजुर अहिले तपाईँको ग्रह ठिक छ बुवा, नातिनु छोरा ग्रह ठिक छ, छोरा ग्रहले पिर्ने ग्रहहरू छैन, राम्रो छ ग्रह दशा, राम्रो छ। छोरा राम्रो पाउनु भएको, इमान्दार छन्, सक्षम छन्, आफै गरेर खानुपर्छ भन्ने स्वभावका छन्। ग्रहहरू राम्रै छ, नराम्रो छ है त? हो कि होइन? मैले भने ठिक हो कि बेठिक हो?
0: ठिक छ हजुर, सबै कुरो ठिक छ हजुरको कुरा। त्यही भएर मैले पोहोरदेखि थालेको, हिजो नि लायो आज नि लायो हजुर।
1: हजुर हस् दैनिक सुन्नु होला कार्यक्रमलाई, ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि भन्नु छ है सुन्न भने रेडियो
0: चाहिँ। हजुर होइन यहाँतिर अहिले गइरहेको छ हजुर, यहाँ अरू तिमीहरूको लाग्यो नि मेरो नलाग्यो नि भनी घर मैले अहिले अरूसित पनि
1: हो। हुन्छ बुवा हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला
0: हजुर। नमस्कार गुरु, नमस्कार।
1: हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङबाट फोन गर्नुभएको थियो। उहाँले आफ्नो विषयमा छोराको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँले पनि फोन गर्न सक्नुहुन्छ। यतिखेर हामी गोर्खा बजारमा रहेका छौं, तपाईँहरू पनि भेट्न इच्छुक तपाईँहरू हुनुहुन्छ भने आएर तपाईँले भेट्न सक्नुहुन्छ। ग्रह दशा भाग्यको बारेमा हेराउनको लागि, घर घरेलुको माटोहरू परीक्षण गराउनको लागि पनि तपाईँहरू आएर चाहिँ एकपटक भेट्न सक्नुहुन्छ। इच्छा तपाईँको अति गर्नु भएको छ, इमर्जेन्सी परेको छ भने तपाईँले आएर प्रत्यक्ष रूपमा आएर मसँग भेट्नको लागि। गोर्खामा तपाईँहरू हुनुहुन्छ, वृद्ध बुवा आमा हुनुहुन्छ, अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने एकपटक आएर तपाईँले भेट्नुहोला। ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी म गराउँछु। भरतपुरसम्म तपाईँहरू जान सक्नुहुन्न, असक्षम हुनुहुन्छ भने आएर तपाईँले भेटघाट गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ है, अब आज अन्तिम दिन हो, हामीले हिजो पनि तपाईँहरूसँग भेट्यौं, केही व्यक्तिहरूसँग हिजो पनि भेट्यौं, आज पनि हामी केही श्रोताहरूसँग भेट्नेछौं, तपाईँहरू आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते।
1: कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनौलबाट निशा कुमार। कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु सुनौलतिर? सधैँ सुन्नुहुन्छ। कस्तो लाग्छ कार्यक्रम, राम्रो कि नराम्रो कि ठिक्क?
2: सबै राम्रो लाग्छ,
1: सबै राम्रो लाग्छ। योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
2: हजुर।
1: योभन्दा पहिला कसको बारेमा हेराउनु भएको थियो?
2: मैले छोराको बारेमा।
1: छोराको बारेमा। आज कसको बारेमा हेराउनुहुन्छ?
2: अहिले पनि त्यही छोराको बारेमा।
1: हजुर, त्यही बाबुको बारेमा हेराउनु फेरि पनि?
2: हजुर।
1: ल भन्नु त, जन्ममिति भन्नु त।
2: 2080
1: एघारको महिना कति गते?
2: 30 गते।
1: 30 गते। जन्म समय भन्नु?
2: साँझ 5:19
1: 5:19 हो। जन्म कुन जिल्ला पर्छ?
2: नवलपरासी।
1: ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर।
1: 2080 साल फागुन शुक्ल पक्षको बुधबार चौथी तिथिमा जन्म मेष राशि पर्दो रहेछ। अश्विनी नक्षत्रको तेस्रो तर नाम आउँदो रहेछ चोलाकान्त भन्ने नाम आउँदो रहेछ, छोराको नाम चोलाकान्त है। आदिनाले देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा एक नम्बर, राशिमा मेष राशि घातक छ। अलि रुने कराउने गर्दो रहेछ राति, पेट दुख्छ यो बाबुलाई। तब अलि जे पाए त्यही खुवाउनु भएन है, तातो पानीहरू पिलाउने गर्नुहोस्। पेटमा समस्या देखिया छ बाबुको लागि चाहिँ, पेटमा समस्या, पेटको अपरेसनहरू पनि हुन सक्छ, फेरि अलिक सावधान रहनु होला बाबुको लागि चाहिँ है। अलिकति सामान्य खालको सूर्यलाई दोष लागेको छ, आइतबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, आइतबारको दिन सूर्यको दर्शन गराउने, अहिले बिरामी हुने ग्रहहरू छ। कतिको बिरामी हुन्छ नि बाबु? भ्रामरीको शान्ति र केतुको शान्ति गराउनु पर्छ, ग्रह बिग्रिया छ छोराको, अहिले भ्रामरीको शान्ति केतुको शान्ति गराउनु, अहिले यो समयमा चाहिँ औषधि उपचारमा खर्च गराउने, अनि बाबुलाई चोट पटक लाग्ने ग्रह छ। पानी पिलाउनु भएन भने यो बाबुको अपरेसन गर्नुपर्छ 10 वर्षमा। त्यही भएर पानी पिलाउनु छ है टन्न है। अनि अरू के कुरा जान्न मन लागेको छ? एकवरो छ, जिद्दी स्वभावको छ तपाईँको छोरा? एकवरो स्वभावको, जिद्दी स्वभावको छ, पानी अलि धेरै पिलाउनु, सबै कुराको राम्रो हुन्छ। जिद्दी स्वभावमा कोपट्टि गयो, आमापट्टि कि बाबुपट्टि? जिद्दी हुन गए कतापट्टि गयो, आमा धेरै जिद्दी हो कि बाबा धेरै जिद्दी हो भनेको? हजुर हजुर, अलिक विशेष ख्याल गर्नुहोस् है, अब यतिको जिद्दी हुँदै गयो भने पछि समस्या हुन्छ नि त, त्यही भएर दशाको शान्ति स्वास्थ्यहरू गराउनु बाबुको लागि राम्रो हुन्छ, समस्या आउँदैन। अनि स्वास्थ्य राम्रो हुनको
2: हाम्रो ससुरा बुवा बित्नु भएको यो गर शान्ति गराउन मिल्दैन होला, के अरे यो व्रत बसेर एकछिन मिल्छ होला?
1: होइन, बाबुको व्रत बस्न त बाबुले मिल्दैन है, सानै छ,
2: मैले बस्नु मिल्छ।
1: तपाईँले अहिले व्रत बस्न मिल्दैन, सुरु गर्न मिल्दैन, तपाईँ त एक वर्षभरि दुःख भोग्नु पर्यो नि त, हो कि होइन? त्यो भएर तपाईँको आफ्नै ससुरा बुवा बितेपछि मिलेन, अब बुढो ससुरा हो भने मिल्छ है, हजुरबाहरू बित्नु भएको भने मिल्छ, अब आफ्नै ससुरा बुवा बित्नु भएको भने मिल्दैन। बाबुको लागि चाहिँ आइतबारको दिन नुन अलिक कम खुवाउनु, अनि त्यसपछि सूर्यको पूजा गर्नुपर्छ। आज सूर्यको पूजा गर्ने दिन हो, आज एकदम राम्रो छ, एक लोटा जल लिएर सूर्यलाई यसो जल चढाउन सिकाउनुहोस्, बाबुको हातबाट यसो छुवाएर तपाईँले चढाइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला हस् नारायण उहाँले फोन गर्नुभएको थियो हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो नवलपरासी सुनौलबाट तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि आजको लागि चाहिँ हामी गोर्खा बजारमा रहेका छौँ अनि तपाईँहरू गोर्खा बजारमा आउनुहोला भेट्नको लागि चाहिँ है फोन गर्दै गर्दै आउनुहोस् मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ यही नम्बरमा फोन गर्दै गर्दै आउनुहोस् कुनै इमर्जेन्सी परेको छन् भने तपाईँ हामी भेटेर कुनै तपाईँको समस्याको समाधानहरू गर्न सकिन्छ कि भन्ने उद्देश्यले विशेष गरी वृद्ध बुवा आमाको लागि हामी आएका छौँ तपाईँहरू आएर भेट्नुहोला विशेष गरी 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्नुहोला आज एक दिन तपाईँहरू आएर भेट्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गर्छु कहाँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते नमस्ते कहाँको बोल्दै हुनुहुन्छ
3: सुन्नु होला कुन्ता बोलेको छु

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई फेरि पनि कृष्ण अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। सदाझै आज पनि हामी एफिसीको पुस्तकबाट परमेश्वरको जीवित वचन अध्ययन गर्दै, पाठ गर्दै, यसलाई मनन गर्दै अगाडि बढ्नेछौं। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। प्रियहरू, हामीले यो पुस्तकलाई अध्ययन गर्दै गर्दाखेरि पाउलले यो पुस्तक झ्यालखानाबाट, रोमको कैदबाट लेखेको हामीले पत्ता लगाएका छौं। पाउल चाहिँ एफिससमा रहेका विश्वासीहरू मण्डलीका लागि निकै नै चिन्तित थिए। एफिसीमा रहेका मण्डलीहरूमा विभिन्न किसिमका समस्याहरू थिए। त्यहाँ कोही सानो, कोही ठूलो, कोही अन्य जाति, कोही यहुदी भनेर विभाजन थियो। विश्वासीहरूले पहिले आफूले परमेश्वरलाई विश्वास गर्नुभन्दा पहिलेको जीवन र अब विश्वास गरिसकेपछि उनीहरूको जीवन कस्तो हुनुपर्ने हो भन्ने किसिमको बेमेल थियो। कतिपय विश्वासीहरू अझै पनि पुरानो जीवनमा नै उनीहरू जिइरहेका थिए। त्यही किसिमको पुरानो पापमय स्वभावमा उनीहरू जिइराखेका थिए। पाउलले विशेष गरी मण्डलीलाई यो कुरा बताइरहेका छन् कि येशु ख्रीष्टमा अब तपाईँ हामी सबै एक हौं। येशु ख्रीष्टमा तपाईँ हामी सबै एक हौं। अब त्यहाँ कोही पनि, कोही ठूलो अथवा कोही सानो, कोही धनी अथवा गरीब, कोही यहुदी अथवा अन्य जाति, अथवा कोही खतना भएका अथवा बेखतना भएका भनेर, कोही स्त्री अथवा कोही पुरुष भनेर कुनै पनि किसिमको बेमेल छैन, किनभने ख्रीष्टमा हामी सबै एक हौं भन्ने कुरा पाउलले यहाँ सिकाएका छन्। त्यसै गरी पाउलले मुक्ति र उद्धार कामबाट होइन, धार्मिक जीवनबाट होइन, तर मुक्ति र उद्धार परमेश्वरको अनुग्रहबाट र येशु ख्रीष्टमाथिको हाम्रो विश्वासबाट हामीले पाएका छौं, अनि त्यो सित्तैमा हामीले पाएका छौं भन्ने कुरा पनि बताएका छन्। तर जब मुक्ति र उद्धार हामीले सित्तैमा पाउँदछौं, हाम्रो जीवन भनेको अस्त व्यस्त हुनु हुँदैन। हाम्रो जीवन हामीले पुरानो स्वभाव अनुसार जिउनु हुँदैन। मुक्ति र उद्धार हामीले पायौं, अब यो कुरा हामीले बुझेर निकै आनन्दित भएर, निकै हर्षका साथमा परमेश्वरमा हामी दिन प्रतिदिन अझै उत्साहित भएर अगाडि बढ्नु पर्दछ। एउटा धार्मिकताको जीवन हामीले जिउनु पर्दछ। उहाँमा पुरानो स्वभाव होइन तर अब ज्योतिका सन्तान झैं, अन्धकारमा होइन तर उज्यालोमा हामी जिउनु पर्दछ भनेर यहाँ पाउलले एफिससको मण्डलीको विश्वासीहरूलाई बताइरहेका छन्। मण्डलीमा विभिन्न खालका समस्याहरू हुँदाखेरि प्रियहरू, पाउलले चाहिँ मण्डलीलाई एउटा सुसज्जित हुनका लागि पनि यहाँ उत्साह दिएको हामीले पाएका छौं। त्यसै गरी एउटा पति र पत्नी बीच कस्तो सम्बन्ध रहनुपर्छ भनेर पनि पाउलले एफिससीको यो पुस्तक मार्फत आज एफिससीको मण्डलीलाई मात्र नभइकन सम्पूर्ण विश्वासीहरूलाई बताएको हामीले पाउँदछौं। जसरी मण्डली र ख्रीष्टको सम्बन्ध छ, जुन प्रेममा, आत्मीयतामा, एउटा त्याग र बलिदान सहित स्थापित भएको सम्बन्ध छ, पति र पत्नी बीचको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ भनेर पाउलले एफिससीको पुस्तकमा बताएका छन्। त्यसै गरी आज हामी हेर्न गइरहेको खण्ड पनि यस्तै एउटा सम्बन्धमा आधारित छ। प्रियहरू, आज हामी एफिससीको पुस्तकको छ अध्यायबाट पाठ गर्न गइरहेका छौं। छ अध्यायको एकबाट हामी नौ पदसम्म पाठ गर्दै अगाडि बढ्नेछौं। शीर्षकमा यहाँ लेखिएको छ, छोरा छोरी र माता पिता सम्बन्धी अर्थी। छोरा छोरी हो, प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना आमा र बुवाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायी हौ। कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। चार पदमा, बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। प्रियहरू, यो पदलाई हामीले हेर्ने हो भने बाइबलले विशेष गरी एउटा असल परिवार कसरी बन्नुपर्छ, एउटा असल परिवार, सुसज्जित परिवार, प्रेममा, आत्मीयतामा, एउटा आशिषित परिवार कसरी बनाउने भन्ने कुरालाई जोड़ दिएको हामीले पाउँदछौं। यो संसारमा धेरै खालका शिक्षाहरू छन्। कसैले कसरी धनी बन्ने, कसै कुनै शिक्षाले कसरी नयाँ सिपहरू सिक्ने, कुनै शिक्षाले नयाँ नयाँ भाषाहरू हामीले कसरी सिक्ने, कुनै शिक्षाले हामीले हाम्रो हृदयको शान्ति कसरी पाउने, अथवा अन्य कुनै नयाँ कुराको टेक्नोलोजीको बारेमा, विज्ञानको बारेमा सिक्ने कुराहरू विभिन्न शिक्षाहरूले सिकाउँदछ भने धर्मशास्त्र बाइबलले तपाईँ र हाम्रो परिवारलाई कसरी बलियो बनाउने, तपाईँ र हाम्रो परिवार कसरी एउटा प्रेममा, एकतामा, मेलमिलापमा अगाडि बढ़ाउने भन्ने कुरालाई पनि जोड़ दिएको हामीले यहाँ पाएका छौं। एपीसीको पुस्तकको हामीले 5:22 हामीले 33 हेर्ने हो भने त्यहाँ पति र पत्नी बीचको एउटा सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा सिकाएको छ भने हामीले अहिले भर्खरै पाठ गरेको 6 विशेष गरी आमा बुवा र छोरा छोरी बीचको सम्बन्ध कस्तो हुनुपर्छ भनेर पावलले यहाँ सिकाएको हामीले पाएका छौं। धर्मशास्त्र बाइबलले कहिले पनि अनैतिककारी हुनु भन्ने कुरा सिकाउँदैन प्रियहरू। बाइबलले कहिले पनि चोरी गर, डकैती गर, फटा काम गर भनेर सिकाउँदैन। समाजमा भएका विकृति विसंगतिहरू हामीले देखेका छौं कि विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू समाजमा किन मौलाइरहेको छ, किनभने मानिसहरूमा प्रेम सिलाएर गएको छ, मानिसहरूमा पाप बढेर गएको छ, नैतिकता हराएर गएको छ प्रियहरू। त्यसकारण आजको यो समयमा मानिसले मानिसलाई गर्नुपर्ने आदर, इज्जतहरू, प्रेमको कुराहरू छैन, मानवता हराएर गएको अवस्थामा धर्मशास्त्र बाइबलले आज नैतिकताको कुराहरू सिकाइरहेको छ। हामी मानिस भएर जन्मिसकेपछि मानिसले मानिसलाई गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने कुरा पनि धर्मशास्त्र बाइबलले सिकाएको हामीले पाउँदछौं। एउटा परिवारमा आजको समयमा पतिले पत्नीलाई वास्ता नगर्ने, पत्नीले पतिको वास्ता नगर्ने, आदर नगर्ने, विवाह भएपछि वैवाहिक सम्बन्धमा लामो समयसम्म त्यो सम्बन्ध नटिकेको पनि हामीले देखेका छौं। छिटै नै त्यहाँ विभिन्न किसिमका विद्रोह, विभिन्न किसिमका बेमेलहरू सृजना भएर सम्बन्धहरू चाँडै नै टुटेर गएको हामीले संसारमा देखेका छौं। छोराछोरीहरूले आमा बुवाको आदर इज्जत नगरिकन खराब संगतहरू, खराब आचरणहरू, खराब विचारहरूको पछि लागेर संसारको मोज मज्जामा लागेर आफ्नो आमा बुवालाई लत्याएको पनि हामीले घटना देखेका छौं। आमा बुवाहरूले छोराछोरीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि व्यवहारिक रूपमा नजानिकन धेरै जस्तो सम्बन्धहरू, धेरै जस्तो परिवार कलह र अशान्तिमा अगाडि बढ़िराखेको हामीले देखेका छौं। त्यसकारण आजको यो समाजमा, आजको हाम्रो यो परिवारमा पक्कै पनि परमेश्वरको ज्ञान र बुद्धि विवेक आवश्यक पर्दछ प्रियहरू। र आजको हामीले पढ्दै गरेको खण्डले पनि विशेष गरी आमा बुवा र छोराछोरीहरूलाई एउटा असल माता र पिताले गर्नुपर्ने व्यवहार र छोराछोरीहरूले पनि आफ्नो आमा बुवाप्रति गर्ने व्यवहारका बारेमा प्रष्टसँग बताएको हामीले पाएका छौं। शुरूमा नै यहाँ बताइएको छ कि छोराछोरी हो प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर। आज धेरै जस्तो समस्या चाहिँ छोराछोरीहरूले आफ्नो आमा बुवाको आज्ञा पालन नगर्नु हो। धेरै समय जब बच्चाहरू ठूलो हुँदै जान्छन्, एउटा टिन एजमा जब उनीहरू आउँदछन्, उनीहरूले चाहिँ साथीको कुरा बढी सुन्ने गर्दछन्, उनीहरूले अरूले भनेको कुरालाई बढी विश्वास गर्दछन्, तर आफ्नो आमा बुवाले भनेको कुरालाई वास्ता गर्दैनन्। म अहिले यो कार्यक्रम सुनिरहनु भएका जवान कोही भाइ बहिनीहरू हुनुहुन्छ भने तपाईँलाई म वास्ता गर्न तपाईँलाई म बताउन चाहन्छु कि तपाईँको आमा बुवा कहिले पनि गलत हुनुहुँदैन प्रियहरू। तपाईँलाई जन्माउने आमा बुवा कहिले पनि गलत, कहिले पनि कमजोर अथवा कहिले पनि झुटो हुनुहुँदैन। मानिसहरूले राम्रो कुरा गर्लान्, मानिसहरूले असल कुरा, मानिसहरूले अन्य मानिसहरूले मिठो कुराहरू गर्लान्, साथीभाइहरूले तपाईँहरूलाई मनपर्ने कुराहरू मनपर्ने, तपाईँहरूलाई साथीभाइहरूले तपाईँले एकदमै आकर्षक, तपाईँलाई उत्साह दिने कुराहरू गर्लान्, कतिपय संसारको तपाईँलाई लोभ्याउने कुराहरू मानिसहरूले गर्लान्, तर तपाईँको आमा बुवाहरूले तपाईँको कुभलो चिताउने कुराहरू कुनै पनि कहिले पनि गर्नु हुँदैन प्रियहरू। तर तपाईँको आमा बुवाहरूले तपाईँको लागि, तपाईँको भलोको लागि, तपाईँको वास्ता गरेर, तपाईँको बारेमा सोचेर उहाँहरूले तपाईँको लागि साँचो कुरा मात्रै बताउनुहुन्छ, तपाईँको बारेमा भलो नै सोच्नुहुन्छ। त्यसकारण आज संसारमा भएका अन्य मानिसहरूले, साथीभाइहरूले, मन परेको व्यक्तिले भनेका कुराहरूलाई सुन्नुहोस्, तर त्यो कुरालाई विश्वास तपाईँले गर्नुभन्दा पहिले आफ्नो आमा बुवाको कुरा सुन्नुहोस्। आँखा बन्द गरेर तपाईँले अरू मानिसको कुराहरू सुन्नुहुन्छ भने प्रिय जवान भाइ बहिनीहरू, तपाईँ कहिलेकाहीँ तपाईँहरू गलत बाटोतर्फ पनि गइरहनु भएको हुन सक्छ। आमा बुवाको आज्ञा पालन गर्नु यो संसारमा सबैभन्दा महत्वपूर्ण कुरा हो। यहाँ वचनमा पनि विशेष गरी भनिएको छ कि छोरा छोरी हो प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर। जब तपाईँले आफ्नो बुवा र आमाको तपाईँले आज्ञा पालन गर्नुहुन्छ तपाईँले भविष्यमा कहीँ पनि ठेस खानु पर्दैन। प्रियहरू, भविष्यमा तपाईँले कहीँ पनि रुनु पर्ने अवस्था आउँदैन। हामीले कतिपय घटनाहरू सुनेका छौं जो चाहिँ पीड़ामा हुन्छन्, दुःख कष्टहरू संघर्षहरू भोगिरहेका हुन्छन्, अनि एक समय यस्तो आउँछ कि उनीहरूले भन्दछन् यदि मैले मेरो आमाको बुवाको कुरा सुनेको भए, यदि मैले समयमा उचित समयमा आमा बुवाको कुरा सुनेको भए मैले दुःख पाउँदैन थिए भनेर उनीहरूले बताउँदछन्। प्रियहरू, त्यसकारण म जवान भाइ बहिनीहरूलाई यही उत्साह दिन चाहन्छु, आफ्नो आमा बुवाको आज्ञा पालन गर्नुहोस्। प्रियहरू, त्यो तपाईँकै लागि हो, तपाईँकै भविष्यको लागि हो, तपाईँकै भलोको लागि हो। बाइबलमा भनिएको छ कि आफ्नो आमा बुवाको आज्ञा पालन गर किनकि यो उचित हो, आफ्नो आमा र बुवाको मान गर जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। प्रियहरू, यदि तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्छौं भने हामीले आफ्नो छिमेकीलाई त हामीले आफूसँग प्रेम गर्नुपर्ने कुरा धर्मशास्त्र बाइबलले सिकाउँदछ भने तपाईँ यदि प्रभुमा हुनुहुन्छ र परमेश्वरलाई तपाईँले प्रेम गर्नुहुन्छ भने तपाईँले आफ्नो आमा बुवाको आदर र उहाँको मान गर्नु आवश्यक छ। धेरै जस्तो भाइ बहिनीहरू हामीले देखेका छौं कि सानैमा आफ्नो अध्ययनहरू पूरा नगरिकन विभिन्न किसिमका प्रेम सम्बन्धमा परेर साथीभाइहरूको लहलहीमा लागेर उनीहरूले आफ्नो भविष्य बर्बाद गरेका छन्। धेरै जस्ता भाइ बहिनीहरूले एउटा आफ्नो समयमा उनीहरूले अध्ययन गर्नुपर्ने भविष्यको बारेमा सोच्नुपर्ने समयमा विभिन्न किसिमका दुर्व्यसनमा फँसेर आफ्नो जीवन नै उनीहरूले अन्धकारतिर धकिलिरहेका हामीले पाएका छौं। कतिजना भाइ बहिनीहरू जवान अवस्थामा विभिन्न प्रकारका खराब आचरणहरू खराब संगतमा लागेर आफ्नो भविष्य आफ्नो जीवनलाई उनीहरूले अध्ययारोतर्फ धकिलिरहेको हामीले पाएका छौं र उनीहरूले आफ्नो आमा बुवाको आज्ञा पालन गरेको हामीले पाएका छैनौं र उनीहरूले आफ्नो आमा बुवाको मान आदर इज्जत उनीहरूले गरेको हामीले पाएका छैनौं। धर्मशास्त्र बाइबलले भन्दछ कि प्रभुमा आफ्नो आमा बुवाको आज्ञा पालन गर किनकि यो उचित हो। यो कसका लागि उचित हो भन्दाखेरि तपाईँहरूकै लागि उचित हो। तपाईँहरूले भविष्यमा दुःख नपाउन्, तपाईँले भविष्यमा असल एउटा बाटो तपाईँहरूले पाउनु भएको होस्, भविष्य तपाईँहरूको सुनिश्चित होस्, तपाईँको भविष्यमा दुःख कष्टहरू संघर्षहरू गर्न नपरोस्, तपाईँको जीवन एउटा सार्थक र उदाहरणीय जीवन बनोस्, धेरैका लागि प्रेरणादायी जीवन तपाईँको होस् भनेर आमा बुवाले जहिले पनि तपाईँको बारेमा असल सोच्नुहुन्छ। प्रियहरू, त्यसकारण म जवान भाइ बहिनीहरूलाई यस कार्यक्रम जीवनको वचन मार्फत म यही उत्साह दिन चाहन्छु कि आफ्नो आमा बुवाको मान गर्नुहोस्, उहाँको आदर गर्नुहोस्, उहाँहरूको कुरा सुन्नुहोस्, उहाँहरूको आज्ञा पालन गर्नुहोस्। वचनमा फेरि म फर्किन चाहन्छु कि तीन पदमा यहाँ लेखिएको छ कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। आफ्ना बुवा र आमाको मान गर जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। प्रिय भाइ बहिनीहरू, तपाईँ आफ्नो जीवनमा उन्नति प्रगति चाहनुहुन्छ, तपाईँ आफ्नो जीवनमा सकारात्मक परिवर्तन चाहनुहुन्छ, भविष्यमा तपाईँ असल मानिस बन्न चाहनुहुन्छ भने यहाँ वचनमा भनिएको छ कि बाइबलले स्पष्टसँग यो परमेश्वरको आज्ञा हो कि आफ्नो आमा बुवाको मान इज्जत गर्ने कुरा र उहाँको आज्ञा पालन गर्ने कुरा गर, यो चाहिँ तपाईँ र मेरो भलोको लागि हो भनेर वचनमा स्पष्टसँग बताइएको छ। मलाई विश्वास छ आजको यो वचन सुनिसकेपछि तपाईँले आफूले आफूलाई मूल्याङ्कन गर्नुहुनेछ। यदि तपाईँ परमेश्वरको भय र डरमा हिँड्नुहुन्छ, परमेश्वरलाई तपाईँले साँचो प्रेम गर्नुहुन्छ भने प्रिय जवान भाइ बहिनीहरू, आफ्नो माता पिता आफ्नो आमा बुवा प्रति तपाईँ आज्ञाकारी हुनु पर्दछ, उहाँको मान र इज्जत तपाईँले गर्नु पर्दछ किनभने धर्मशास्त्रले यही आज्ञा तपाईँ र मलाई दिएको छ। चार पदमा बुवा हो आफ्ना छोराछोरीलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। यहाँ केवल छोराछोरीहरूलाई मात्र शिक्षा दिइएको छैन तर बुवा आमालाई पनि यो शिक्षा दिइएको छ कि आफ्ना छोराछोरीहरूलाई उनीहरूको अनुशासनमा हुर्काउने कुरा र शिक्षामा हुर्काउने कुरा सिकाइएको छ। धेरै समय छोराछोरीहरूको मात्र गल्ती हुँदैन प्रिय श्रोता, धेरै समय आमा बुवाहरूले पनि एउटा छोराछोरीहरूबाट उन्नति प्रगति छोराछोरीहरूबाट असल कुरा हामी चाहन्छौ भने आमा बुवा पनि अनुशासनमा आमा बुवा पनि राम्रो शिक्षामा हामी अगाडि बढ्नु पर्दछ किनभने बाल बालिकाहरूले छोराछोरीहरूले सिक्ने भनेको पहिलो पाठशाला तपाईँको घर परिवार नै हो। छोराछोरीहरूले तपाईँ आमा बुवाको नै अनुसरण गर्ने गर्दछन्, देखासिकी गर्ने गर्दछन्। तपाईँ हामी हाम्रो छोराछोरी असल भएको यदि देख्न चाहन्छौ, उनीहरूको नैतिक व्यवहार आचरण यति राम्रो भएको देख्न चाहन्छौ भने पक्कै पनि तपाईँहरू आमा बुवाको आचरण व्यवहार पनि त्यस्तै हुनुपर्दछ। त्यसकारण यो दुईतर्फी एउटा चेतावनी हो कि धर्मशास्त्र बाइबलले भन्दछ, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। परमेश्वरको अनुशासन आमा बुवामा यदि छैन भने छोराछोरीहरूले पनि सिक्दैनन्। प्रभुको अनुशासन यदि आमा बुवाहरूले सिकेका छैनन्, उनीहरूले आफ्नो व्यवहारमा लागू गर्दैनन् भने छोराछोरीहरूले नै सिक्दैनन्। परमेश्वरको अनुशासन भनेको प्रियहरू हामीमा प्रभुको जस्तो हृदय, परमेश्वरको जस्तो मन, प्रभु येशूले जसरी आफ्नो जीवन जिउनु भयो परिवर्तित जीवन, नयाँ जीवन, रूपान्तरित जीवन, त्यही जीवन यदि तपाईँ र मेरो भएन भने हाम्रा छोराछोरीहरूले पनि त्यो कुरा सिक्दैनन् प्रियहरू। त्यसकारण यदि हामी चाहन्छौ आफ्नो छोराछोरीहरूले अनुशासनको कुराहरू सिकेको होस्, आफ्नो छोराछोरीहरूले नैतिकताको कुराहरू सिकेर आगामी दिनमा उन्नति प्रगति गर्दै धेरैका लागि उदाहरणीय एउटा उल्लेखनीय काम गरेको तपाईँ चाहनुहुन्छ भने तपाईँ पहिलो पाठशाला हुनुहुन्छ। आमा बुवाहरू पहिलो पाठशाला, तपाईँ परिवार एउटा पहिलो पाठशाला हो। त्यसकारण तपाईँहरूमा पनि परिवर्तन हुनु आवश्यक छ। म यही तपाईँहरूलाई आजको वचनबाट उत्साह दिन चाहन्छु कि वचनमा जसरी यहाँ बताइएको छ आमा बुवा र छोराछोरी बीचको यो सम्बन्धलाई अर्थी जसरी दिइएको छ, पहिलो कुरा छोराछोरी हो आमा बुवाको आज्ञा पालन गर्ने कुरा, आफ्नो आमा बुवालाई मान गर्ने कुरा। यो धर्मशास्त्र अनुसार यो एउटा आज्ञा हो, परमेश्वरको आज्ञा हो। परमेश्वरलाई प्रेम गर्छौं भने हामी आफ्नो आमा बुवाको अधीनमा बस्दछौ, आमा बुवाको आज्ञा पालन गर्दछौ, उहाँहरूलाई हामी मान र आदर गर्दछौ। र अर्को कुरा चाहिँ आमा बुवाले पनि साँच्चीकै आफ्नो छोराछोरीहरूको उन्नति प्रगति, उनीहरूको व्यक्तिगत जीवन, एउटा अनुशासित जीवन यदि चाहन्छ भने तपाईँ हामीले पहिले त आफू पनि एउटा अनुशासित जीवन जिउनु सक्नु पर्दछ। एउटा शिक्षामा तपाईँ पनि हुनु आवश्यक छ र त्यही शिक्षा तपाईँले आफ्नो छोराछोरीहरूलाई पनि सिकाउनु आवश्यक छ। यो दुईतर्फी एउटा उत्तरदायित्व, जिम्मेवारी, दुईतर्फी आज्ञा पालन, दुईतर्फी सम्बन्धको कुरा आजको यो वचनले सिकाएको छ। म यही तपाईँहरूलाई उत्साह दिन चाहन्छु र म तपाईँको लागि प्रार्थना पनि गर्न चाहन्छु कि तपाईँको परिवार एउटा सुसज्जित हुनको लागि आमा बुवा छोराछोरी बीचको यो सम्बन्ध, तपाईँको परिवार सुसज्जित होस्, तपाईँको परिवार मेलमिलापमा अगाडि बढ़ोस्, तपाईँको परिवारमा परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्, सम्बन्धहरू बिग्रिएका छन् भने अझै सुध्रिँदै परमेश्वरमा अझ एकतामा अगाडि बढ़दै जाओस्। म यही तपाईँको लागि प्रार्थना गर्दछु र आजको वचनलाई पनि मनन गर्दै अगाडि बढ़नको लागि म तपाई सम्पूर्ण श्रोतालाई यही आग्रह र विन्ती गर्न चाहन्छु, तपाईँको लागि प्रार्थना गर्न चाहन्छु। यतिन्जेलसम्म कार्यक्रम जीवनको वचन सुनेर साथ दिनुभएको लागि म तपाईँलाई विशेष धन्यवाद प्रकट गर्दै विदा हुन्छु। सुन्दै गर्नुहोला कार्यक्रम जीवनको वचन। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो।
3: रंगला बोलावट, रंगला लागिरी हिन्न, जयमसी तथा नमस्कार, लासो फ्याफुल्ला, स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अङ्क 51 रंगनीत स्वागत मुला नियोग तामाङ। परमेश्वर से रंग याकर्की विशेष अद्वियता बलवार पिन्सुमुला जुन रंगला जेखेन हिन्बा चु स्यान्दो हलाइला लागिरी आइन्बा थेन्दे चुदा स्यान्दो हलाइला बुझाइला आवश्यकता आतामुला जब परमेश्वर से रंगदा स्यान्दो सुजी चु हजिबै सम्मेलन री आरे मुबा जेरी स्यान्दो मिगदे संलग्न मुबा चु परमेश्वर देन रंग गुमला व्यक्तिगत बोलावट मुबा तेंजे रंग जेखेन थेरंगमा मी मुसुला जोसे चुद स्वीकार लब्री आवश्यक मुला देन थेरी गे आवश्यक मुला एक कोरन्थी छ अध्याय 19:20 एनी गदिला लुई परमेश्वरला आत्माला मन्दिर हिन्न एनी गदेसे परमेश्वर ज्ञम यांग आत्मा एनी गदे नुवांगी धन छामुला विवादतम एनी गदेदा था अरे थेडबासनमा एनी गदेला लुई एनी गदेरन आहिन तिग्दा विषम परमेश्वर से एनी गदेदा सही फासी ग्लुबा हिन्न थेडबासनमा एनी गदेसे रंगला लुई ज्ञम परमेश्वर द मान देन जय जयकार लौ थे दुरी रंगसी यशुदा रंगला परमेश्वर रूपी स्वीकार लस्युजी थे ने मुक्ति यांगजी थे छनग्याम रंगला लुई दारेम रंगला आरे परमेश्वर से यशु ख्रीसला काग्याम रंगला लुई ग्लुस्युजी परमेश्वर से रंगदा संसारग्याम अलग लस्युजी थे ने रंगला याकर्गी अलौकिक बोलावार पिंसुजी जुन गेन देन शक्तिशाली मूला एफिसी 1:17-18 प्रभु यीशु ख्रीष्टला परमेश्वर यंगसे मान लतोबा परमेश्वर आवासे एनी गदेदा रंगला आत्मा पिनगै थेनोन आत्मा ज्ञान परमेश्वर त मोसेबा ज्ञान यंगसी थेला बारेरी अझ गोखमगै थेरंगलसिन परमेश्वरला युल यंगबाला लागरी एनी गदेला सेम छोरसी एनी गदेदा गिक आज उन्सी न्योइबा मुबा थे गोखमगै ओसी थेसी यंगला मी गदे दिन कबूल लमा पिन्ना बिवा मलम गादे ग्रेन गाते लाना मुवा थे था यांगई परमेश्वर से यांगदा तिग्दा प्रकाश सुशीला प्रतिज्ञा लसुमला ताकि रंग से रंगला लुला लागरी रोला बलो था यांगबरी हमसुला रोसे रंगदा पिंशुबा बंगबा गोबाला लागरी छंदो हलाईदयन प्रकाश सुशीला प्रतिज्ञा लसुबारे थेतसी रंगसी छन्दो द इच्छा अनुसार रंगला लुई बितावला बारी दनबा आदि मुला एफिसी 1:19 ओत्से यंग विश्वास लबगदेदा ओत्से यंग विश्वास लबगदेला लागिरी गे लब परमेश्वरला शक्ति गदे ग्रेन मुला थे एनी गदेसे गोखमगै बिसेनन नै प्रार्थना लबा मुला जब रंग परमेश्वर से रंगदा पिनबा बलवार विश्वास लबरी दनसुला हिन्दी रंग साहसला छम बोला तबरी गे लसुमला तब रो रंग ग्याम गे लबरी थाल्दी मुला परमेश्वरला शक्ति से रंगला ग्यामरी मुबा बेनन अवरोध कदे हटबला मुला ताकि रंग से परमेश्वरला शक्ति प्रकट लबरी हमसुला थेन्दे रंगला लुइला लागरी परमेश्वरला भव्य योजना पूरा लबरी हमसुमुला 1 कोरन्थी 2:14 तर जुन नि दिन परमेश्वर आत्मा आरे थेसे परमेश्वरला आत्माला ताम गदे रे विश्वास आला तिग देवसम थेला लागरी थे ताम गदे जा मूर्खताम हिन्ना थे जम्मन ताम गदे विश्वासला आत्मा ग्यामसे थे गोबरी खामला ताम गदे तबसे लमा थे गोबरी अखाम रंगला बोलवाला लागरी आत्मिक ज्ञान आरिबा निगदे द विश्वास त लबरी रंगला दुई खर्च थालेसुगो थेनी गदेसे गोसेला आरे तिग्दा तिग्दा विषम लुइला सोच तबा मिसे आत्मिक बोलवार गोबरी अहम परमेश्वर ज्ञम यंगमा रंगला जिम्मेवारी अगोबा निगदेदा प्रभावित सोसेला प्रयास लबला सट्टा परमेश्वर से रंगदा संगत लबरी देन सेवा लबला लागरी तयार लसुबा निगदेदा निगदेला भी जोसे रंगला पिन्सुबा बोलवार ज्ञम बेनन भन्दा लाभ थिबारी देन अभिषेक लबरी तयार देन इच्छुक मुला थेन्दे रंगला लुई ग्याम रोला शक्ति प्रकट ताबा चाबन निशुगो आमेन परमेश्वर से रंगला जीवन रे प्रशस्त आशिष पिन्छुगे प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर ग्याम लिखित सन्देश यांगला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमला बारे रे रंगला केही प्रतिक्रिया मुसम 98-85-53-339 हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
5: मम्मी किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आई।
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?

0: 01-30-429.
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802 98-510-63-802।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङ द्वारा

0: जनहितमा जारी सन्देश।
1: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 0105-090-93 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका सम्पर्क नम्बर 9851188 र 9808888778।
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
14: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979993। तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: हर विषयमा सरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। तपाईलाई जानकारी गराउँदैछु, आदरणीय श्रोता, प्रधानमन्त्रीद्वारा शेयर बजारका सरकारवालाहरूसँग व्यापक रूपमा छलफल भएको छ। राम्रो काम गरेर रोजगारी सृजना गरिने त सरकार स्वयं शेयर बजारप्रति सकारात्मक भएको छ। अब बजारले बूम मार्नेछ भन्दै लगानीकर्ताहरू उत्साहित भएका छन्। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंकिङ तथा वित्तीय संस्था बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको पनि बताउनु भएको छ। त्यसैले गर्दाखेरि प्रधानमन्त्रीहरूसँग पूँजी बजारका सरकारवालाहरूसँग छलफल भएको छ र यो छलफलका कारणले गर्दाखेरि अब बजारको अवस्था सुधारोन्मुखतर्फ जाने प्रक्षेपण गरिएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा चर्चा गर्दैछौ मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा रहेको खबर छ। यतिखेर सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा 17 असारमा पक्राउ परेका सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह अझै पनि छुटेका छैनन्। सरकारले समयमा मल दिन सकेन, गृह मन्त्रालयलाई जानकारी गराइसकिएको छ। माथिबाट पहल भइरहेको होला। स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेको कुरा प्रमुख जिल्लाधिकारी सर्लाहीका विजयराज सुवेदीले बताएका छन्। तर मल समयमा नपाउँदाखेरि किसान यतिखेर चिन्तित भएका छन्। किसानहरू मारमा छन्, किसानहरू समस्यामा यतिखेर परेका छन्। आदरणीय श्रोता, हामी चर्चा गर्दैछौ नेपाली बहसमा। तपाईलाई थाहा छ शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सड़कदेखि संसदसम्म हंगामा। कक्रोज जनता पार्टी सीजेपीले आह्वान गरेको चलो संसद मार्चमा विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारण गरी 50,000 सहभागी, करिब 5,000 सुरक्षाकर्मीलाई रोक्न हम्मे हम्मे भएको थियो। झडपमा कैयौं घाइते समेत भएका छन्। भारतको कक्रो जनता पार्टीले आह्वान गरेको चलो संसद मार्चमा सोमबार सहभागी विद्यार्थी, अभिभावक, नागरिक समाजले व्यापक रूपमा सरकारको आलोचना गरेका छन्। सोमबारको प्रदर्शनमा दमन भएको भन्दै अस्पतालबाटै अनशन जारी राख्ने शिक्षा वित्त तथा वातावरण अभियन्ता सोनम वाङचुकको घोषणा पनि यतिखेर आएको छ र भारतमा समेत यतिखेर समस्या भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा यतिखेर गर्दैछौ र विशेष गरी 11 महिनामै 21 करोड़को नेपाली अचार समेत निर्यात भएको खबर पनि हामी तपाईँलाई सुनाउन चाहन्छौ। अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा, डेनमार्क, जापान, कोरिया, इटली, बेल्जियम, मौरिसस, यूएई, मलेसिया र भारतसम्म नेपाली अचार यतिखेर लोकप्रिय भएको छ। अचारमा राम्रो लगानी यदि तपाईँहरू गर्न चाहनुहुन्छ, उद्यमशीलता गर्न चाहनुहुन्छ भने नेपाली बजार अचारको लागि राम्रो बजार बन्न सक्छ। आदरणीय श्रोता, बालिनलाई न्यायालयको ब्रेक यतिखेर, अदालतले रोक्यो दर्जनौ भन्दा बढ़ी सरकारी निर्णयहरू। विष्णु पौडेल, साधारण तारकमा रिहा, सरकारी विज्ञापन निजी मीडियालाई नदिने निर्णय खारेज, सम्पत्ति छानबिन विरूद्ध 3 अन्तरिम आदेश, नेपाल वायुसेना निगमको नियुक्ति बदर, कर्मचारी ट्रेड युनियन खारेजमा अल्पकालीन अन्तरिम आदेश, ओली लेखक पक्राउ प्रकरणमा परमादेश, देउबा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश, पूर्व मन्त्री दीपक खड्का रिहा, भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेश, विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश, दर्जन बढ़ी सरकारका निर्णयमा न्यायालयको ब्रेक यतिखेर आएको छ। 13 चैतमा बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि लिएका कैयौं नीति र निर्णयहरूमध्ये दर्जन भन्दा बढ़ीको कार्यान्वयनमा सर्वोच्च र विशेष अदालतले रोक लगाएको छ। यसले सरकारी निर्णयको परिपक्वतामाथि समेत प्रश्न उठाएको छ भने न्यायालयमाथि समेत यसले प्रश्न उब्जाएको छ। प्रदेशमा वाम गठबन्धनको कसरत यतिखेर भइरहेको बुझिएको छ। प्रतिपक्षी विहीन प्रदेशसभाको परिकल्पना कंग्रेसले गरेको छैन। प्रतिपक्षी सहितको प्रदेश सरकार हाम्रो बटम लाइन हो भनेर उपसभापति विश्वप्रकाश शर्माले बताउँदै गर्दाखेरि छलफलले आकार लिइसकेको छैन, तर हामी कंग्रेस र एमाले दुवै दलसँग आवश्यक सम्वादमा रहेको नेकपाले यतिखेर बताएको छ। अभिभावकलाई करको भार शुल्क बढ़ाउँदैछन् निजी विद्यालयहरू, अब त सबमा समेत कर लाग्नेछ र यो करै करले गर्दाखेरि नागरिकहरू प्रताड़ित बन्नुपर्ने एउटा परिस्थिति पनि सृजना भएको छ। यो करका दरहरूका हेरफेरका कारणले गर्दाखेरि र कर ट्याक्स बढ़ाउँदाखेरि शिक्षा स्वास्थ्य अनि अत्यावश्यक वस्तुहरूमा कर बढ़ाउँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूमा पनि यसको मतभेद देखिएको छ। उनीहरूले कर बढ़ाउनु राम्रो नभएको समेत बताउँदै आएका छन्। आजको नेपाली बसमा हामी यसै विषयमा पनि चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लांगाली डेन्टल क्लिनिक सधैं तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लांगाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लांघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। बायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा कानूनका जानकार, अधिवक्ता अभियन्ता स्वागत नेपाल प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। नेपालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धेरै धन्यवाद, गुड मर्निङ खेमजी र यहाँका सम्पूर्ण देशभरिका श्रोताहरूमा सबै।
0: अब यो सोडिम र रवि धुलिखेलको दूषित थानी हिमालयन रिसोर्टमा मुकाम बनाएर भलाकुसारी गरिरहँदाखेरि तपाईँका पनि केही स्टाटसहरू सामाजिक सञ्जालमा आएका थिए। अब यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी जनताले बहुमत दिएका छन्, जसरी दुईटै नजिक पुर्याएका छन्, जुन आशा र अपेक्षा जनताको छ, त्यो आशा र अपेक्षामाथि कतै तुषारापात हुने संकेत र इंगित गरिरहनु भएको हो तपाईँले?
7: पहिलो कुरा चाहिँ चुनावमा दुई तिहाई नजिक जनताले कसैलाई मत दियो भने त्यो खुसी हुनुपर्ने विषय हो, हारेका मान्छेहरू पनि खुसी हुनुपर्ने विषय हो देशका लागि, किनभने दुई तिहाई नजिकको सरकार बन्नु बलियो सरकार हुनु हो। बलियो सरकार हुनु भनेको देश पनि बलियो हुनु हो। तर दुई तिहाई प्राप्त भइसकेपछि केही खतरनाक पक्षहरू जसले देशलाई नै अन्त्य गर्न खोज्दैछ ती पक्षहरू छन्। त्यो भनेको फेसलेस नागरिकता, त्यो भनेको मान्छे नागरिकता दिने अधिकारी समक्ष नपुगिकन इमेलबाटै डकुमेन्ट पठाइदिएर घरैमै नागरिकता पठाइदिने हो। यसले नेपाल देशलाई ग्लोबबाट डिलिट गर्न खोज्दैछ, यो एउटा बात हो। त्यो बाहेक यो सरकारका सबै कामहरू राम्रा छन्। अब त्यो बाहेकका सबै कामहरू राम्रा भएको कुरामा त्यही विरोध गर्नै पर्ने विषयमा चाहिँ विरोध गर्दैनन् अरू दलका मान्छेहरू, नगर्नै पर्ने कुराको विरोध गर्छन्। यसैले यो वास्तवमा स्वस्थ विरोध भइरहेको छैन, जो हामी स्वस्थ ढंगले कहाँ चाहिँ विरोध गर्ने कहाँ चाहिँ समर्थन गर्ने भनेर गरिरहेका छौं। मैले दूषित थाने होटेलमा उहाँहरू बस्ने कुरालाई भन्दा बढी मेरो स्ट्याटसमा उठाएको कुरा के थियो भने प्रधानमन्त्रीले मन्त्रीहरूलाई सञ्चालन गर्ने हो र प्रधानमन्त्री मार्फत मन्त्रीमण्डल सञ्चालित हुने हो। प्रधानमन्त्रीलाई संसदीय दलको नेताको हैसियतले संसदीय दलले निर्देशित गर्ने हो। संसदीय दलले निर्देशित गरेन भने प्रधानमन्त्रीलाई उसको पार्टीको केन्द्रीय समितिले गर्ने हो। संसदीय व्यवस्थाको विशेषतै के हो भने प्रधानमन्त्री संसदीय दलको नेताको हैसियतले बनेको हो। एउटा संसदले प्रधानमन्त्रीलाई निर्देशन दिन सक्छ, दोस्रो उसको संसदीय दलले निर्देशित दिन गर्न सक्छ, अर्को उसको केन्द्रीय समितिले गर्न सक्छ। विश्वभरिको संसदीय व्यवस्थाको विशेषतै यही हो। अब मन्त्रीमण्डलको कुनै एउटा वरिष्ठ मन्त्रीलाई सिधै कुनै पनि संसदीय दलले कुनै पनि संसदीय दल जसको सबैभन्दा ठूलो दल वा बहुमत वा दुई तिहाई प्राप्त भएको दल छ त्यो दलको केन्द्रीय समिति वा सभापतिले दिन सक्दैन।
0: यसको मतलब सरासर अब यो बुझ्ने भाषामा भन्दाखेरि सभापतिले चाहिँ अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोक्नु भयो नि त, त्यो आवश्यक थिएन भन्नु
7: हो। यसरी बोक्न
0: उहाँको पारिवारिक जमघट हो भन्ने कुरा आइरहेछ नि त, उहाँ त परिवार सही जानु भएको थियो होइन, धुलीखेलमा बस्नु भएको थियो। अब तपाईँले त भन्नुभएको छ त्यहाँ त व्यापक महँगो होटेल रहेछ नि त, यो त स्वर्णिमजीको राम्रो लगान छ कि त्यहाँ होइन स्वागत जी?
7: होइन, यो राम्रो देखिन्छ किनभने यो अहिले भइरहेको त्यो मलाई मात्रै जानकारी दिएको होइन, देश विदेशका सबै मान्छेले
0: अहिले प्रतिरात खानाको परिकार अनुसार त होइन रु 1,00,000 देखि 1,30,000 सम्म, स्विट रूमको चाहिँ 95,000 देखि 1,10,000 सम्म, डिलक्स रूमको 50 देखि 60,000 सम्म, नर्मल डिलक्स रूमको 34,000 देखि 36,000 सम्म भनेपछि हामी त त्यहाँ त हेर्नै नपाइने रहेछ, यस्तो महँगो होटेल रहेछ नि नेपालमा होइन।
7: त्यो स्विट पनि सुपर स्विट छ नेपालमा, महँगा होटेलहरू राम्रा होटेलहरू नेपालीले नै सञ्चालन गर्नु अत्यन्त खुसीको विषय, राम्रो कुरा हो, यो हुनपर्छ, जहिले गरिब भएर बाँच्नुपर्छ यो होइन। तर हो के भने त्यहाँ उहाँको पनि लगानी रहेको एउटा कुरा, त्यसको स्रोतको कुरा, अर्को कुरा के हो भने पारिवारिक जमघटमा चाहिँ तपाईँ र म मात्रै चाहिँ त्यहाँ उपस्थित भयौं भने त्यो पारिवारिक जमघट हुँदैन होला।
0: फ्यामिली सधैँ जानु भएको थियो भनेर मलाई हिजो आनन्द चन्द्रजीले भन्दै हुनुहुन्थ्यो राज्यसभाको सांसदले।
7: अनि फ्यामिली तपाईँको चाहिँ फ्यामिली जानुभयो, म चाहिँ एक्लै आएँ भने पारिवारिक हुन्छ कि के हुन्छ? तपाईँको चाहिँ फ्यामिली हुनुहुन्छ, म चाहिँ एक्लै आएँ भने पारिवारिक हुन्छ कि के हुन्छ होला?
0: अब
7: अथवा ल त्यो पनि छोडौं,
0: यो भेटले खासमा के सन्देश दियो त्यसो भए? अब प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वर्णिम वाग्लेले, डाक्टर स्वर्णिम वाग्लेले च्यालेन्ज गर्नुभयो क्याबिनेटमा?
7: यो च्यालेन्ज गरेकै हो, किनभने अघि मैले बताएँ कि संसदीय व्यवस्था मान्दैनौ भन्नुपर्छ, संसदीय व्यवस्थामा मन्त्रीहरूलाई कहिल्यै पनि बाहिरबाट सञ्चालन गर्ने निर्देशन दिइँदैन, प्रधानमन्त्री मार्फतै दिने हो, सरकारले दिँदा पनि संसदले दिँदा पनि त्यो जहिले पनि संसदीय व्यवस्थामा यसरी बाहिरबाट प्रधानमन्त्री बाहेक अरूले मन्त्रीहरूलाई यसो गर उसो गर भनेर चाहिँ तपाईँको परिचालन गर्ने काम हुन सक्दैन। अझ यसमा त हामीले के गरेका हौं भने सिधा व्यक्ति प्रधानमन्त्री चुनेर चुनावमा गएको हो नि त, व्यक्ति प्रधानमन्त्री घोषणा गरेर गएको हो नि त, जबकि यो व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरेर जानु नै संविधानको उल्लङ्घन हो। संविधानमा त जनताले डाइरेक्ट प्रधानमन्त्रीलाई भोट हाल्ने कुरा लेखेको छैन, सांसदले भोट हाल्ने कुरा लेखेको छ। सांसदले भोट हालेर प्रधानमन्त्री चुनिन्छ, जनताले भोट हालेर होइन, किनकि अन्तिममा संसदमा त चुनाव हुन्छ नै हुन्छ, कि संसदीय दलको नेताको चुनाव हुन्छ कि त्यहाँ सर्वसम्मतै किन नहोस् कुनै पनि व्यक्तिलाई संसदले प्रधानमन्त्री बनाउने हो। अब मिडियाहरूले पनि त्यसै गरे, फेरि मिडियाहरूले प्रधानमन्त्रीका उम्मेद्वार फलाना, दुईजना प्रधानमन्त्रीका उम्मेद्वारको भिडन्त भने, अब यस्तो त अनपढ मिडियाहरूको तपाईँको बिग्री छ होइन। मिडियाले कहिल्यै पनि प्रधानमन्त्रीको उम्मेद्वार भनेर लेख्नै पाउँदैन थियो कि, लेख्नै हुँदैन थियो। यति अनैतिक पत्रकारिता भयो जसले जनताको दिमाग हुडल्यो। यो भएको हुनाले हामीले यहाँ नीति
0: जनताबाट निर्वाचित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री त होइन, त्यो त अब संसदबाट निर्वाचित प्रधानमन्त्री हो, त्यसमा त क्लियरै छ।
7: अनि मिडियाले प्रधानमन्त्रीको उम्मेद्वार भन्न मिल्थ्यो,
0: संसदबाटै निर्वाचित भए पनि प्रधानमन्त्रीको उम्मेद्वार त हो नि त होइन, जेब पनि होइन र
7: होइन नि होइन हो, यही हो मिडियाको, मैले अनपढ मिडिया भनेको त्यस कारण हो।
0: संसदमा उम्मेद्वार प्रधानमन्त्री हुन्छ त, उम्मेद्वार त बन्नुपर्छ नि त होइन,
7: हुँदैन नि। प्रधानमन्त्रीले उम्मेद्वारी दिँदाखेरि उम्मेद्वार दिएको पद भनेर लेखेको हुन्छ मनोनयन पत्रमा, त्यहाँ प्रधानमन्त्री पद लेखा हुन्छ, पत्रकारले कानूनमा जे छ त्यो भन्नुपर्छ कि बाहिरको कुरा भन्नुपर्छ। उम्मेद्वारी दिँदाखेरि पद लेखेकोमा प्रतिनिधि सभा सदस्य लेखेको हुन्छ, प्रधानमन्त्री लेखा हुन्छ र अब यति पनि पढाउनुपर्छ मिडियालाई,
0: अनि
7: त्यसैले गर्दा जनताको दिमाग हुडलिन्छ।
0: अब एउटा कुरा, अर्को कुरा नि, जस्तो अब बालेन सरकार ढल्छ भनेर निरन्तर रूपमा केही छिमेकी मिडियाहरू इण्डियन मिडियाहरूले चाहिँ खेलिरहेका छन् होइन, त्यसमा व्यापक रूपमा आइ पनि रहेको छ, काला चश्मा उतारौ होइन, यस्तै यस्तै खालका चाहिँ हेडलाइन सहितका समाचारहरू आउनुमा, त्यो भित्र रवि फ्याक्टर भन्नुभएछ क्या तपाईँले, चाहिँ यो कसरी हुन्छ यस्तो रवि फ्याक्टर?
7: यहाँबाट त्यहाँ सरकार तपाईँको बनिरहेको बेलामा नेपालमा आमन्त्रित हस्तक्षेप निम्त्याउनलाई गइएको छ, त्यो नजान पर्थ्यो आफ्नो देशको प्रधानमन्त्रीले उताबाट आएका, अनि यता नेपालको सरकारले औपचारिक रूपमा सरकारका प्रवक्ताले उहाँको इण्डियाको भ्रमणसँग नेपाल सरकारको कुनै पनि सरोकार चासो र सम्बन्ध छैन भनेर भन्नुभएको यहाँलाई याद छ हो नि। हामी जनताले त उहाँहरूले जस्तो गतिविधि देखाउनुहुन्छ त्यस्तो गतिविधिलाई बुझ्नेसम्म न हो, हामीले बुझेको के हो भन्दा नेपाल सरकार उहाँको भ्रमणप्रति रुष्ट थियो, नेपाल सरकार वा प्रधानमन्त्री बालेनको टिम उहाँको भ्रमणप्रति आपत्ति जनाइरहेको थियो, जबकि कुनै पनि प्रसङ्ग नआइकन नेपाल सरकारको आधिकारिक रूपमा प्रवक्ताले उहाँको भ्रमणको नेपाल सरकारसँग कुनै सम्बन्ध छैन भनेर भन्नुभयो। हो, यसबाट के बुझिन्छ भने उहाँ यहाँको स्थितिलाई हुडल्नका लागि त्यहाँ जानुभयो, त्यहाँबाट बोलाइयो, उनीहरू त जहिले पनि हुडल्ने काम गर्छन्, त्यो उहाँले बुझ्नु भएन। साँच्चै डरो, साँच्चै देशभक्त नेता थियो भने उसले देशलाई बलियो बनाउने, सरकारलाई बलियो बनाउने बाटोतर्फ लाग्नु पर्थ्यो, जो कि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री चाहिँ भेट्न चाहिरहेको छैन, प्रधानमन्त्री तपाईँको चाहिँ आएका दूतहरूलाई पनि नभेटी पठाइरहेको छ, त्यति बेला उहाँ चुप लागेर बसिदिनु भएको भए नेपालको स्ट्यान्स अझै तपाईँको बलियो हुन्थ्यो। यसले गर्यो के भने आमन्त्रित हस्तक्षेपलाई निम्ति आयो, नेपालमा हस्तक्षेप विदेशीले डाइरेक्ट गर्दैनन्, नेपालका नेताहरूले नै आमन्त्रण गर्छन्, यस्तो इन्भाइटेड इन्टरभेन्सनको एउटा फर्म हो त्यो, अस्तिको हो यही कमजोरीले विदेशीले खेल्छन् नेपालमा भएको त्यो, तर इन्डियनहरूले नेपालको सरकार अब ढल्छ ढल्नुपर्छ इत्यादि यो सबै भन्न किन पाइरहेका छन् भने हामी भित्रै काले त्यसलाई साथ दिइरहेका छन्, त्यस कारण भन्छन् उनीहरूले, कमजोरी हाम्रो मात्रै छैन नेपाललाई विदेशीले हेप्नुमा, हाम्रै कमजोरी मात्रै नभएर उनीहरूका केही फ्याक्टरहरू होलान् तर मुख्य त हाम्रो कमजोरी छ।
0: अब एउटा कुरा, जस्तो अब बालेनलाई यो प्रधानमन्त्रीलाई न्यायालयको हरेक ठाउँमा ब्रेकको कुराहरू आइरहेको छ। अदालतले करिब दर्जन भन्दा बढी निर्णयहरूलाई रोकेका छ। अब यहाँ दर्जन निर्णय सुनाउँदा सुनाउँदै धेरै हुन्छ। यो विष्णु पौडेलदेखि सरकारी विज्ञापन हुँदै सम्पत्ति छानबिन विरूद्धका तीनवटा अन्तरिम आदेशदेखि नेपाल वायु सेवा निगमको नियुक्ति बदरदेखि कर्मचारीदेखि ट्रेड युनियन हुँदै र ओली लेखक पक्राउ देउबा दम्पतिलाई नपक्राउने पूर्व मन्त्री दीपक खड्का रिहा हुने भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेशदेखि विश्वविद्यालयलाई विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन आदेशसम्म यी यावत आदेशहरू जस्तो अब हुन त अब शक्ति पृथकीकरणको सिद्धान्त अनुसार दुवै आफ्नो सार्वभौम सत्ता सम्पन्न छन् यो निर्णयहरू आउँछन् तर जति पनि सरकारले निर्णय गर्दैछ त्यसमा न्यायालयले चाहिँ ट्याक ट्याक ब्रेक लाउँदैछ यो कुरालाई कसरी हेर्नु भएको छ?
7: सबभन्दा पहिलो कुरा चाहिँ न्यायालयलाई पूर्ण रूपेण तपाईँको चाहिँ इमर्जेन्सी सर्जिकल एउटा क्याम्पेन चाहिँ गभर्मेन्टको लेभलबाट चलाउन जरुरी छ जसरी यस्ता परिवर्तनहरू पछि हुने गरेको छ। त्यो भनेको रेडिकल सर्जरी अफ जुडिसियरी भनेर तपाईँको चाहिँ यो उनले गरेका थिए एकजना नेपालमा धेरै नाम दिइन्छ यहाँको अहिले यसरी परिवर्तन भएकोमा युक्रेनमा नेपालमा त्यो जरुरी छ एउटा। तर दोस्रो महत्वपूर्ण कुरा के छ भने हामीले चाहेको कुरा पाउन हुनका लागि कम्तीमा अलिकति थोरै प्राविधिक संवेदनशीलता त अपनाउनु पर्छ नि सरकारले। जबकि छोडियो किन योभन्दा अगाडि मैले पहिल्यै भनेको थिएँ पक्राउ गर्ने बित्तिकै अब उहाँ छुट्नुहुन्छ भनेको थिएँ देखाएको थिएँ कारण मैले भनेको कुरा अहिलेसम्म सबै कुरा सत्य भएका छन् हेर्नु तर मलाई पहिला गाली गर्छन् मान्छेले। मैले भनेको थिएँ यो पक्राउ पुर्जी विशेष अदालतले दिनुपर्नेमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर आयो यो प्राविधिक रूपमा मिलेन नमिलेको कारणले अदालतले छोड्ने आदेश दिन्छ भनेको थिएँ सर्वोच्चले छोड्यो त्यही कारण रेखाएर छोड्यो। हेर्नु है यत्रो महाधिवक्ता नियुक्त गरेका छ यत्रा देशभरिका सरकारी वकिलहरू छन् यत्रो कानूनी सल्लाहकार होलान् उहाँहरूको सरकारमा पार्टीमा के सल्लाह दिन्छन् यिनले भएको के हो यो हेर्नु त यो त छुटाउनका लागि पक्राउ गरे जस्तो देखिन्छ यदि उहाँहरूले पढेको क्लिन चिट दिएको होइन तपाईँले पक्राउ गर्दाखेरि छोड भनेर दिनुभएको छ त किनभने तपाईँले पक्राउ गरेकै मिलेको छैन तपाईँले पढेको छैन जानेको छैन भन्न मिलेन तपाईँ त यत्रो महानिवक्ता हुनुभएको छ तपाईँ यत्रो वर्षदेखि जागिर खाँदै आउनु भएको छ कानुनको विज्ञ हो अनि तिनै विज्ञहरू त्यहाँ सल्लाहकार छन् सल्लाह चाहिँ के दिएको
0: हो
7: त्यो सल्लाहकार भन्नेहरू नै काम लाग्दा छैनन् हेर्नु जसको त्रुटिका कारणले यी सब मान्छे पक्राउ परेको छुटे अदालतको यसमा छुट्ने कुरामा छुट्ने गरी उनीहरूले सल्लाह दिएर पक्राउ गरे जस्तो गरेर त्यो पक्राउ पुर्जीबाट पक्राउ गर्नै नपाइनेहरूलाई पक्राउ गरेर लगे
0: यो अहिले उदाहरण दिउँ न विष्णु पौडेलजी 25 दिनसम्म हिरासत बस्नुभयो अब छुट्दाखेरि 21 करोड बिगो भनिया छ अब त्यहाँ चाहिँ बिना धरोटी छुट्नुभयो होइन यो किन दुःख
7: दिएको अब ठगी गरेको भनेर ठगीको बिगो तिरेर रवि लामिछानेलाई छुटाइयो उहाँ चाहिँ बिगो तिरेर छुट्नुपर्ने जबकि नेपालको कानूनमा कहीँ कतै पनि एक अक्षर पनि फैसला नभइकन बिगो तिर्न पाउने बिगो तिरेर छुट्न पाउने लेखेकै छैन। तपाईँ र मलाई यस्तो मुद्दा थियो भने तपाईँ र म बिगो तिरेर छुट्नेवाला थिएनौँ फैसला नभई बिगो तिर्नै पाइँदैन थियो। तर मैले के भनेको थिएँ पहिल्यै उहाँले सुरुमै बिगो स्वीकार गर्नुभयो भने उहाँलाई यो सारा अरू मुद्दाहरू पनि लाग्दैन होइन यो चाहिँ सङ्गठित मुद्दाहरू लाग्दैन बिगो उहाँले तिर्दिनु तयार हुनुपर्छ भन्दाखेरि मलाई त ओहो देशभरिका मान्छेले फेसबुकमा श्रद्धाञ्जली दिएर लेखे अनि मैले भनेकै भयो त अन्तिममा बिगो तिर्नुभयो निस्किनुभयो होइन र हो के भने हामीले एकदमै पक्षमा गएर पार्टी मेरो नेता मेरो मान्छे भन्ने नसोचिकन कानुनमा के छ त्यो हेरेर बोल्नु लेख्नु भन्नु सल्लाह दिनु पर्यो नि। अहिले हेर्नु विष्णु पौडेल देखिदेखि प्रमाण पुगेन अरे प्रमाण के चाहियो पहिला सुकुम्बासी हो अहिले बालुवाटारको जमिन पनि धेर भएर सरकारलाई फिर्ता दिएको हो बालुवाटारको फिर्ता दिन सक्छ कसैले त्यति बेला दिन सक्छ जब उसले फ्रीमा पाएको हुन्छ होइन फ्रीमा पाएको कुरा दिन लोभ हुँदैन उहाँलाई दुईटा खाली कागज दिनु न एउटा खाली कागजमा अहिले भइरहेको सम्पत्ति लेख्नु अर्को खाली कागजमा त्यसको स्रोत देखाइदिनु अनि त्यो बाहेक प्रमाण के चाहियो तर प्रक्रियाहरू तपाईँको राम्रोसँग नपुर्याइकन पहिला अनुसन्धान राम्रोसँग नगरिकन अनुसन्धान गर्न अल्छी गर्ने अनि त्यो अब हेर्नु अस्ति मै होइन लडेको यहाँ भुटानी शरणार्थी प्रकरणमा प्रेम रायलाई किन छोडेको किन तपाईँको चाहिँ त्यो राजेशदेखि लिएर केपी ओली हुँदै मन्जु खाँड हुँदै आर्जुसम्मलाई छोडेको हामीले पेन ड्राइभमा भिडियोहरू देखा छौँ त त्यो भिडियोमा जारवालाले उपलब्ध गराएको त्यसमा पैसा अनलोड गरेर लाँदै गरेको पनि देखिन्छ त्यसमा डायरीहरू छन् यति यति रकम उहाँहरूले लिइसक्नु भएको छ यति यति दिन बाँकी छ भन्दै गरेका तपाईँको चाहिँ उहाँहरूले स्वीकार गरेका कुराहरू उहाँका पैसा बटुल्नेहरूका सबै अडियो भिजुअल राखिदिएको छ तर न्यायाधीशले तपाईँ र मेरो नाम चाहिँ कसैले पोलो भने हामीलाई आदेश जारी गरेर म्याद थमाएर बोलाएर फैसला गरेर जेलै पठाउँछन् यस्ता जेलै उहाँहरूले पठाएको हामीले फैसलै दियौँ तपाईँलाई योभन्दा अगाडि सर्वसाधारणलाई त अरूले चाहिँ आरोप मात्रै लगाउँदा पनि बोलाएर बयान लिएर जेल पठाउनु भएको छ त यो पनि गर्नुहोस् भन्दाखेरि यो त नेता हो मिल्दैन हेर्नु है अस्ति न्यायाधीशले त्यही गर्यो त
0: नेताहरूको चाहिँ मुद्दै नचल्ने उहाँहरूलाई चाहिँ बाहिर राख्ने अब मुद्दा चलाउने कसलाई भन्दा कर्मचारीलाई बिचौलियालाई यो त प्रेडेन्सी चलेकै आयो नि हिजोदेखि चल्यो नि होइन कुरा त
7: हो बालोटारको जमिनको त्यस्तै भएको होइन
0: नकली भुटानीमा
7: निर्णय गरेको मै खडा गर्ने पाँचजना नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश सहित खिलराज रेग्मी रायमाझी श्रीमान राजेन्द्र तपाईँको चाहिँ कोइराला अर्को बलराम केसी अर्को तपाईँको चाहिँ हाम्रो अनुप शर्मा लगायतले मै खडा गरिदिएर बालोटारको जमिन व्यक्तिको नाममा पठाइदिएको
0: हो
7: तत्कालीन प्रमुख हेर्नु सूर्यनाथ उपाध्यायले हो सबभन्दा पहिला त्यहाँको भ्रष्टाचारको सुरुवात गरेको उहाँले व्यक्तिको नाममा गइसकेकोले मुद्दा चलाउन मिल्दैन भनेर लेख्नुहुन्छ व्यक्तिको नाममा गएको पछि सरकारको नाममा आएन यस्ता त मान्छेलाई बनाएको छ
0: सम्पत्ति शुद्धिकरणै गर्न नमिल्ने रे भन्या कि अब यही धरतीमा त्यही आमाका कोखबाट जन्मे होइनन् सबै भन्या कि को को ठूलो को सानो भन्ने हुन्छ र सम्पत्ति देखाउनु पर्दैन न्यायाधीश होस् कि प्रधानमन्त्री होस् यो किन यस्तो भइरहेको छ
7: अघि मैले भने एकदमै तपाईँको चाहिँ रेडिकल सर्जरी अफ जुडिसियरी द्याट इज एकदमै तपाईँको
0: न्यायाधीश के मंगल ग्रहबाट आएको हो र स्वागत नेपाल चाहिँ यसै धरतीको मान्छे होइन यसै धरतीबाट गएको होइन भने सबैको सम्पत्ति सामेल हुनुपर्छ भन्नेमा सम्पत्ति फियर छ भने देखाउन के भयो त त्यसमा त दालमेलो पुच्छ
7: म देखाउँदिन जसले भन्छ नि देखाउन केही केहीले सम्पत्ति देखाउन पर्दैन खोज्न पनि हुन्न कसले भनौ मलाई लाग्छ तपाईँको पिताजीले सरकारी जागिर खानुभयो कहिले
0: छैन खानु भएन
7: सरकारी ठेकापट्टा लिनुभयो
0: छैन
7: सरकारी नियुक्ति लिनुभयो हो यस्तो किसानहरू मजदुरहरू जसले कहिल्यै पनि तपाईँको चाहिँ सरकारी जागिर खाएन सरकारी ठेकापट्टा लिएन कहिल्यै पनि सरकारका मान्छेहरूको सल्लाहकार बसेन हो यस्ता मान्छे जसले सरकारी चाहिँ कन्ट्राक्टहरू इत्यादि लिएर चाहिँ व्यापार गरेन त्यस्ता मजदुर किसानहरूको चाहिँ सम्पत्ति शुद्धिकरण भन्ने सम्पत्तिको स्रोत खोज्ने हुँदैन जस्तो तपाईँको पिताजीले मेरो पिताजीले धान बेचेको कुराको हामीलाई बिल दिन्छ र दिँदैन नि हामीले साग बेचेको घरको कुखुरो बेचेको कुराको बिल हुँदैन हो यस्तो स्याडो इकोनोमी भएका देशमा जहाँ श्रमजीवी मजदुरहरू किसानहरूको संख्या कृषि प्रधान इत्यादि भनिन्छ अहिले त कृषि प्रधान भएन यस्तो देशमा किसानहरूको सम्पत्तिको स्रोत खोज्न हुँदैन त्यो बाहेक सबको खोज्नुपर्छ मजदुरहरूको किसानहरूको बाहेक अब यिनीहरूले होइन छैन जसले पहिला मैले सम्पत्ति विवरण दिन पर्दैन भन्छ नि र नीति बनाउँदा पनि यसको चाहिँ सम्पत्ति विवरण बुझ्न नपर्ने भनेर सरकारले नीति बनाउँछ त्यो बनाउनेको जसले मत दिन बाध्य छैन भन्छ उसको सबभन्दा पहिला खोल्नुपर्छ यही प्रमाण हो म बुझाउँदिनँ भन्ने कुरा नै उसले गलत गरेको छ भन्ने कुराको प्रमाण त्यहाँ इन्डियामा तपाईँको चाहिँ सर्वोच्च अदालतको एकजना न्यायाधीशको घरमा आगलागी भएपछि नेपालमा देउबाको घरबाट पैसा जलेको भेटे जस्तै त्यहाँ पनि जलेको भेटियो नि त्यसपछि न्यायाधीशहरूलाई भटाभट ल्याएर गर्यो त आयोग समक्ष उनीहरूले दिए त सम्पत्ति विवरण दिन पर्दैन भन्छ नि र नीति बनाउँदा पनि यसको चाहिँ सम्पत्ति विवरण बुझ्न नपर्ने भनेर सरकारले नीति बनाउँछ त्यो बनाउनेको जसले मत दिन बाध्य छैन भन्छ उसको सबभन्दा पहिला खोल्नुपर्छ

0: बजारको कुरा गर्छौं, शेयर बजारको कुरा गर्छौं, शेयर बजारमा प्रधानमन्त्री सकारात्मक भएको विषयमा आज हामी बहस गर्दैछौं।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979993।
0: यतिखेर हाम्रो बेसमा वरिष्ठ पुँजी बजार व्यवसायी अम्बिका प्रसाद पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार हजुर।
0: हिजो प्रधानमन्त्रीसँग भेटघाट गर्नुभयो होइन, पुँजी बजारका सरकारवालाहरूसँग उहाँले छलफल पनि गर्नु भएको छ। पुँजी बजारको अवस्था अहिले कस्तो छ? प्रधानमन्त्री सकारात्मक देखिनुभयो, सरकार सकारात्मक छ अब दोस्रो बजारप्रति, पुँजी बजारप्रति, शेयर बजारप्रति?
4: सरकार सकारात्मक छ भन्ने कुराको जवाब चाहिँ खास गरेर हिजो सरकारले, खास गरेर प्रधानमन्त्रीको कार्यालयले लगानीकर्ताहरू, नियामक निकायहरू र धितोपत्रसँग सम्बन्धित मार्केट अपरेटर समेतको उपस्थितिमा पुँजी बजारको विकास विस्तारको लागि र पुँजी बजारलाई थप पारदर्शी बनाउनको लागि गर्नुपर्ने कार्यको बारेमा जुन किसिमको अन्तर्क्रिया गरियो, यसले सरकार पुँजी बजारप्रति गम्भीर छ भन्ने देखाउँछ।
0: अब पुँजी बजारको अहिलेको अवस्था, समस्या, जस्तो नयाँ सरकार आइसकेपछिको आउनुपर्ने उत्साहमा चाहिँ यो किन कमी आइरहेको थियो, यो विश्वासको वातावरण किन बनिरहेको थियो, पुलको काम चाहिँ सरकारले अब गरिसके पछाडि चाहिँ यसमा के कुरामा चाहिँ सुधार गर्नुपर्ने देखिन्छ?
4: मलाई लागेको विषय के हो भन्दाखेरि, पछिल्लो समयमा पुँजी बजार सरकार गठन भइसकेपछि, सरकार गठन हुनुभन्दा अगाडि सरकारले बहुमत प्राप्त गरिसकेपछि, यो सरकारले बहुमत प्राप्त गरिसकेपछि जुन उत्साह थियो, सरकार गठन भइसकेपछि क्रमशः चाहिँ त्यो उत्साह कम हुँदै गयो। यसको पछाडि केही कारणहरू, पुँजी बजारसँग सम्बद्ध केही कारणहरू पनि छन्। पुँजी बजार मा जुन किसिमको घोटाला भएको छ भनियो, जुन किसिमको पुँजी बजारसँग सम्बन्धित क्रियाकलापबाट कारवाहीहरू अघि बढे, त्यसले पनि एउटा लगानीकर्ताको मनोबल चाहिँ गिरेको हुनुपर्छ। अर्को विषय चाहिँ पुँजी बजार सम्बन्धमा सरकारको धारणा के हो भन्ने कुरो पनि स्पष्टसँग नआएको, र बजेटले पनि पुँजी बजारमा थप करको भार सिर्जना गरेको कारणले पुँजी बजारमा एउटा किसिमको निरुत्साह देखिएको थियो। हिजो प्रधानमन्त्रीसँगको भेटघाट भइसकेपछि सरकारवाला निकाय

0: सँग बसिसकेपछि र प्रधानमन्त्रीले पुँजीबजारप्रति गर्नुभएको विश्वास र भरोसा जुन हामीले देख्यौं त्यसले आगामी दिनमा पुँजीबजारको विकास र विस्तार हुन्छ, पुँजीबजार चाहिँ नयाँ दिशातर्फ जान्छ भन्नेमा हामी विश्वस्त छौं।
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना भन्ने कुरालाई चाहिँ अलिकति बढी प्राथमिकता दिएको जस्तो पनि देखिन्छ। अर्को कुरामा चाहिँ सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भनेर भन्नुभएछ होइन प्रधानमन्त्रीज्यूले?
0: भन्नुभयो हजुर।
1: अब पुँजी बजारबाट चाहिँ सबैलाई यसमा सबै कुरा, सबै नागरिकहरूलाई प्रति आकर्षित गराउने कुरा होइन, पुँजी बजार भनेको एउटा राम्रो बजार हो, यसमा चाहिँ लगानी गर्ने व्यक्तिहरू चाहिँ राम्रो प्रतिफल मुनाफाहरू प्राप्त गर्छन् भन्ने खालले चाहिँ विश्वस्त वातावरण बनाउनका निम्ति तत्काल चाल्नुपर्ने कदमहरू के हुन सक्छ?
0: हामीले खास गरेर पुँजीबजारको विकास र विस्तार र पुँजीबजारलाई थप पारदर्शी बनाउनको लागि सर्टेन कुराहरू हामीले उल्लेख गरेका छौँ। खास गरेर कुन कुन निकायले के काम गर्नुपर्छ भन्ने विषयहरू हामीले राखेका छौँ। अर्थ मन्त्रालयले गर्नुपर्ने कार्यहरू होइन, त्यसपछि आएर धितोपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, राष्ट्र ब्याङ्कले गर्नुपर्ने कार्यहरू के हुन सक्छन् भन्ने विषयलाई हामीले उल्लेख गरेछौँ। खास गरेर पछिल्लो समयमा पुँजी बजारको थपघटमा केही हदसम्म सूचीकृत नयाँ सूचीकृत कम्पनीहरूको सेयरमा देखिएको डिमाण्ड र सप्लाईको पाटोहरू पनि छ, त्यसलाई कसरी निराकरण गर्ने भन्ने विषय छ। यसलाई बुदागत रूपमा भन्दा धितोपत्र बोर्डले गर्नुपर्ने कार्यहरू के हुन सक्छन् भन्ने विषयमा हामीले हिजो छलफल गरेका छौँ। खास गरेर प्राथमिक निष्कासनको प्रणाली सुधार गर्नुपर्छ, आईपीओमा सर्वसाधारण लगानीकर्तालाई मात्रै आईपीओ दिने र दस कित वितरण गर्ने नीतिले कता कता मार्केटमा एक किसिमको डिमाण्ड साइड चाहिँ कमजोर भइदिने, सप्लाई साइड कमजोर हुने, डिमाण्ड साइड चाहिँ अलिकति बढी हाबी हुँदाखेरि त्यसलाई कसरी डिमाण्ड र सप्लाईको संयोजन गर्नु सकिन्छ भन्ने विषयमा छलफल गर्नु, त्यसको लागि हामीले क्यूआईआईलाई बजारमा प्रवेश गराउने र बजारमा खास गरेर माग र आपूर्तिको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ। त्यसको लागि सेयर सूचीकृत भइसकेपछि नियामकीय निकायले रोकेका सेयरहरू बाहेक सम्पूर्ण सेयरहरू खोलिदिने र सेयर कारोबार हुने पहिलो दिनमा त्यसको कारोबारको सीमालाई चाहिँ ओपन गरिदिने, यो कुराहरू राखेका छौँ हामीले। अर्को चाहिँ दोस्रो बजारमा आउने, यो दोस्रो बजारमा कसरी तरलता बढाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ। त्यसको लागि तरलता बढाउनको लागि अक्सन मार्केट, धितोपत्रको ऋण सापट्टी लगायतका विषयहरू हामीले उठाएका छौँ। यस्तै गरी नेपाल राष्ट्र ब्याङ्कले गर्नुपर्ने विषयहरू हामीले उठाएका छौँ। नेपाल राष्ट्र ब्याङ्कले गर्नुपर्ने, तत्काल गर्नुपर्ने विषयमा ब्रोकरलाई मार्जिन लेन्डिङ प्रदान गर्ने विषयमा छिटोभन्दा छिटो ब्याङ्क तथा वित्तीय संस्थालाई त्यो विषयमा निर्देश दियोस् र त्यसलाई छुट्टै प्रोडक्ट पेपर तयार गरी ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्रोकरहरूलाई दिउन् भन्ने विषय हामीले उठाएका छौँ। यस्तै गरी ब्याङ्क तथा वित्तीय संस्थालाई अहिले सेयर खरिद गरिसकेपछि छ महिना बिक्री गर्न नपाउने जुन व्यवस्था छ त्यसलाई एउटा सीमाभित्र ब्याङ्क तथा वित्तीय संस्थाले स्वतन्त्र रूपमा सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था हुनुपर्छ भनेका छौँ भने अर्कोतर्फ ब्याङ्क तथा वित्तीय संस्थाले अहिले सेयर बजारमा सेयर धितो कर्जाको सीमा चाहिँ कोर क्यापिटललाई आधार मानेर व्यवस्था गरेको छ। कोर क्यापिटलको 5% दिने भन्ने, जुन 40% दिने भन्ने विषय छ त्यसलाई पनि कोर क्यापिटलसँग होइन कि कर्जाको सीमासँग, कर्जाको सीमासँग अथवा त्यसलाई डिपोजिटको सीमासँग सम्म राख्नुपर्छ भन्ने विषय उठाएका छौँ। यसै गरी पुँजी बजारको विकास र विस्तारको लागि नेपाल सरकार अर्थ मन्त्रालयले गर्नुपर्ने विषयहरू पनि हामीले उठाएका छौँ। पछिल्लो समयमा बजेटमा करसँग सम्बन्धित विषयहरू, साबिकको 5%, एक वर्षभन्दा बढी गरेको लगानीमा 5% र एक वर्षभन्दा कम लगानीमा गरेको 7.5% जुन हाम्रो करको दर छ, त्यो करको दरमा हामीले नाफा हुँदाखेरि त्यो किसिमको दिने, घाटा समायोजन गर्न नपाउने व्यवस्था छ त्यसलाई घाटा पनि नाफा घाटा समायोजन गरिसकेपछि अहिलेको पाँचबाट भएको 7.5%, 10% भुक्तानी गर्ने व्यवस्था मिलाउनको लागि हामीले अनुरोध गरेका छौँ। यस्तै गरी खास गरेर संस्थागत लगानीकर्ताको सहभागिता बढाउनको लागि पनि पहल गर्नुपर्छ यसमा, खास गरेर सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, बैंक, वित्तीय संस्था, नागरिक लगानी कोषको भूमिका चाहिँ अहिले भन्दा बढाउनु पर्छ र उनीहरूले पनि आफ्नो सीमा चाहिँ अहिलेको मौजूदा सीमालाई विस्तार गर्नुपर्छ भन्ने विषय गरेका छौं। यसै गरी गैर आवासीय नेपालीलाई पूँजी बजारमा सहज पहुँचका लागि कानूनमा गर्नुपर्ने संशोधनको विषयमा पनि हामीले कुरा उठाएका छौं भने स्टक एक्सचेन्जमा रणनीतिक साझेदार सहित स्टक एक्सचेन्जलाई निजीकरण गर्नुपर्छ। किन भन्दाखेरि स्टक एक्सचेन्जले अहिलेको पूँजीगत संरचना र संगठनात्मक संरचना अनुसार पूँजी बजारको जुन पूँजी बजारका लगानीकर्ताको चाहनालाई, लगानीकर्ताको आवश्यकतालाई एड्रेस गर्न सक्दैन, त्यस कारणले यसको संरचनागत सुधार गर्नुपर्छ भन्ने विषय पनि हामीले उठाएका छौं। यी सबै विषयहरू सबैभन्दा राम्रो पक्ष के भएको छ भन्दा हिजोको छलफलमा हामीले लगानीकर्ताको तर्फबाट जे जति विषय उठाइयो त्यस विषयको उठानको सन्दर्भमा नेपाल धितोपत्र बोर्डका अध्यक्षको उपस्थित थियो, नेपाल स्टक एक्सचेन्जका अध्यक्षको उपस्थित थियो र प्रधानमन्त्री र प्रधानमन्त्रीको टिम उपस्थिति थियो। त्यसले गर्दा भोलिका दिनमा चाहिँ उहाँहरूको यो विषयहरू, हामीले उठाएका विषयहरूलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुभएको र यो विषयलाई कार्यान्वयन गर्नको लागि तत्त निकायलाई पनि एक किसिमले समय सीमा सहित कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा सबैले महसुस गर्नुभएको हुनाले भोलिको पूँजी बजार चाहिँ अझ थप पारदर्शी, थप प्रतिस्पर्धी हुने विश्वास हामीले लिएका छौं, जसले गर्दा पूँजी बजार चाहिँ पारदर्शी भयो, प्रतिस्पर्धी भयो, धेरै कुराहरू अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा पूँजी बजार सञ्चालन गर्न सक्यो भने लगानीकर्ता स्वतः बेनिफिटेड हुन्छन्।
1: जस्तो अमिका सर, अब एउटा कुरा के छ भने नि, एउटा हल्ला फैलाइयो होइन, रुमर फैलाइयो, अब धेरै व्यवसायहरू पक्राउ पर्दैछन्, धेरैलाई पक्राउ गरिन्छ, कतिपय व्यवसायहरूले चाहिँ पूँजी बजारमा गरेका क्रियाकलापहरूलाई पनि बाहिर ल्याइयो होइन, कतिपय अहिले पक्राउ परेका स्थितिहरू पनि छन्। तर सोमबारै पूँजी बजारमा उल्लेख्य सुधार पनि भएको छ, किनभने तपाईँहरूको त्यहाँ भेटघाट भएको छ होइन, त्यसपछि पूँजी बजारमा उल्लेख्य सुधार पनि भयो, पूँजी बजार मार्फत चाहिँ अब सरकारले नै विश्वासमा लिइसके पछाडि अब पूँजी बजार फेर हुन्छ, त्यसमा चाहिँ राम्रो पूँजी के लगानी चाहिँ होइन, यो एकदम फेयर लगानीमा मात्रै चाहिँ त्यहाँ लगानीकर्ताहरूले चाहिँ लगानी गर्छन् र त्यसको चाहिँ विश्वसनीयतामा चाहिँ अब सरकारले कुनै पनि कम्प्रोमाइज गर्दैन, कुनै पनि तुक बाँकी राख्दैन, पूँजी बजारलाई अब अगाडि बढाउनु नै पर्छ भनेर हरेक लगानीकर्तालाई चाहिँ विश्वस्त बनाउने वातावरण, किनभने स्थिर सरकार हो, यो त पाँच वर्षका लागि म्यान्डेट लिएर आएको छ होइन, पूँजी बजारमा हरियाली हरियाली हुनुपर्ने हो, अहिले त भू मान्नुपर्ने हो, बजारले भूल स्टकमा जानुपर्ने हो, तर आजको दिनमा चाहिँ यो बजार अब बजारको यात्रा उकालो मात्रै हो,
0: बजारको यात्रा सधैँ उकालो पनि हुँदैन, बजारको यात्रा सधैँ ओह्रालो पनि हुँदैन, बजार चाहिँ बढ़िरहने भन्ने कुरो यो यो दुनियाँको कुनै पनि बजार चाहिँ निरन्तर बढ़िरहेको र सधैँ बढ़िरहेको भन्ने देखिएको छैन, बजारमा उतार चढाव स्वाभाविक रूपमा हुन्छ। तर यहाँ के हो भने विधि विधान र प्रक्रियाको कुरो हो, पूँजी बजारलाई पारदर्शी बनाउनु पर्यो, पूँजी बजारका औजारहरू सुव्यवस्थित हुनु पर्यो, अन्तर्राष्ट्रिय स्तरका औजारहरू हुनु पर्यो भन्ने हाम्रो विषय हो, बढ़िरहनुपर्छ, सरकारले पूँजी बजार बढ़ाइदिइरहनुपर्छ भन्ने विषय होइन। पछिल्लो समयमा लगानीकर्ताको विश्वास के कारणले कमजोर भयो, पूँजी बजारमा हामीले गर्नुपर्ने सुधारका कार्यहरू कहाँ रोकिए र सरकारले पूँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कार्य नगरेको कारणले अहिले बजार घटेको हो भन्ने पनि हाम्रो बुझाइ हो। अनि अर्को बुझाइ के हो भन्दाखेरि पूँजी बजारमा जुन तपाईँले भन्नुभयो यो हल्लाहरू, यो रिमरहरू जुन किसिमले फैलाइयो होइन, त्यो विषयको सन्दर्भमा सरकारको धारणा पनि के हो भन्ने कुरो लगानीकर्ताले नबुझिसकेको अवस्था हो। हिजोबाट प्रष्ट भयो, प्रधानमन्त्रीले भन्नुभयो पारदर्शी रूपमा होइन पारदर्शी रूपमा पूँजी बजारमा काम गर्नुहोस् अनि पूँजी बजारलाई एउटा रोजगारी सिर्जना गर्ने, पूँजी सिर्जना गर्ने थलोको रूपमा विकास गर्नुहोस् र पारदर्शी रूपमा गरिएका सबै किसिमका कारोबारमा सरकारको साथ छ, लगानीकर्तालाई राम्रो कार्य गर्ने लगानीकर्तालाई सधैँ प्रोत्साहन हुन्छ भन्ने कुरो जुन किसिमको हामीले आश्वासन पायौं त्यसो भइसक्यो।
1: अब लगानी गर्ने वातावरण बन्यो होइन सर, अब लगानीकर्ता हुन्छ होइन, ढुक्क भएर
0: लगानी गर्दा हुन्छ, ढुक्क भएर पूँजी बजारमा लगानी गर्दा हुन्छ, तर पूँजी बजारमा लगानी गर्दाखेरि पूँजी बजारका आधारभूत सिद्धान्तहरूको अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ. पुँजी बजारमा लगानी गर्ने भनेको सबै सेयरहरू सधैँ नेप्से इन्डेक्स बढेको आधारमा आफूले लगानी गरेको सेयर बढ्छ भन्ने होइन है कहिले पनि. पुँजी बजारमा लगानी गर्दा पुँजी बजारमा लगानी गर्ने होइन कि पुँजी बजारमा सूचीकृत भएका कम्पनीमा लगानी गर्ने भएको हुनाले पुँजी बजारमा सूचीकृत कम्पनीको अवस्था हेरेर अध्ययन गरेर मनन गरेर लगानी गर्दाखेरि हुन्छ. मैले हिजो बुझेको विषय र मैले आम लगानीकर्तालाई भन्ने विषय के हो भने भोलिको दिनमा पुँजी बजार चाहिँ राम्रा कम्पनीमा गरेको लगानी सुरक्षित छ र सरकार राम्रो लगानीलाई सधैँ प्रोत्साहन गर्छ भन्ने विषयमा विश्वस्त भएको छ.
1: अब ढोकोसँग लगानी गर्न चाहिँ विशेष गरी त अब यहाँले भने जस्तो कम्पनीको अध्ययन गर्नु पर्यो होइन, त्यसको सबै कुराहरू अध्ययन गरेर चाहिँ लगानी गर्नु पर्यो. अब यो इनसाइडर ट्रेडिङ हुने अनि त्यसपछि चाहिँ जनतालाई झुक्क्याउने होइन, अरबौँ अरब लगानी चाहिँ कता कताबाट ल्याएर चाहिँ लगानी गर्ने, यिनीहरू चाहिँ अब फ्रिज हुँदै गयो भने चाहिँ बजार चाहिँ ढोकोसँग अगाडि बढ्छ होइन सर.
0: एकदमै म विश्वस्त छु
1: भने चाहिँ अबको यो स्थिर सरकार अबको यो पाँच वर्षको यात्रा चाहिँ बजारको लागि हरियाली यात्रा हो.
0: पक्कै
1: यहाँको सुझावको लागि र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: नमस्कार. धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो पुँजी बजारका वरिष्ठ व्यवसायी अम्बिका प्रसाद पौडेल र बजारको यात्रा अब उकालोतर्फ शेयर बजारको यात्रा सबैले लगानी गर्न र ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री बालिन शाहले आग्रह गरिसक्नु भएको छ. बजारमा ढुक्क भएर लगानी गर्नुहोस्, बजारमा लगानी गर्नुभयो भने अब नेपालको बजार चाहिँ सफलतातर्फ अगाडि बढ्छ. राम्रा कम्पनीहरू छनौट गरेर लगानी गर्नुभयो भने बजार अब बुमतर्फ अग्रसर हुन्छ. छोटो विश्राम लिन्छौ, विश्रामपछि हामी पालिका बसमा उपस्थित हुनेछौ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
4: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस.
1: यति राम्रो बेसमा पालिका बहसमा हलेसी नगरपालिकाकी मेयर तथा नगरपालिका संघकी कोषाध्यक्ष विमला राई हुनुहुन्छ. विमलाजी, नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: धन्यवाद.
1: अब स्थानीय तहको अहिलेको हालखबर के छ? नयाँ सरकार आएको छ, कतिको कोर्डिनेशन भइरहेको छ? काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह अहिले प्रधानमन्त्री हुनुहुन्छ, भेटघाट राम्रै होला नि होइन यहाँहरूको?
5: हजुर, होइन, फिजिकल्ली भेटघाट त छैन के, अब यही यहाँहरूकै चाहिँ सञ्चार माध्यम, आम सञ्चार माध्यमबाट देख्न सकिन्छ.
1: स्थानीय आफ्नै अब हिजो भेटघाट भएको, सँगसँगै काम गरेको व्यक्तिसँग भेटघाट छैन, अहिले प्रधानमन्त्री भइसकेपछि कनेक्सन छैन.
5: मलाई भनौँ न समग्र पालिकाको प्रमुखहरूलाई एउटा आशा पनि पलाएको थियो, जुन चाहिँ अब भनौँ न धरातलमा बसेर सँगै बसेर काम गरेको एउटा चाहिँ एउटै ओहदाको व्यक्ति चाहिँ मुलुकको प्रधानमन्त्री हुनुहुँदाखेरि कम्तीमा स्थानीय तहको सम्बोधन हुनेवाला छ, भावना र मर्म बुझेको हुनेछ भन्ने लागेको थियो. तर त्यो चाहिँ अहिलेको मितिसम्म हामीले प्राप्त गरेनौँ. हुन त समय धेरै भएको छैन, तर आर्थिक वर्षको हिसाबले र नगरपालिकालाई स्थानीय तहले आउने अनुदानको हिसाबले
1: पनि हामीले
5: हो त्यो हिसाबले पनि हामीले चाहिँ उहाँले स्थानीय तह खासै बुझ्नु भएको होइन. फेरि उहाँ फेरि सहरमा बसेको मान्छे हो, होइन, काठमाडौँ महानगरपालिकाको नगर प्रमुख भएको मान्छे हो. त्यस कारणले यो गाउँ बस्ती झुपडीको सन्दर्भमा धेरै सरकारले बुझेको अनुभूति भएन.
1: भनेपछि उहाँ आएपछि त तपाईँहरू झन् खुसी हुनुपर्ने, निराशको कुराको पो गर्नुभयो त बिहान भने.
5: यसो भयो, यो निराशकै कुरा चाहिँ होइन, यथार्थ कुरा गरेको हो. र सँगै कस्तो भयो भन्नुहुन्छ भने अब अहिले त यो साउन महिनादेखि त अर्को आर्थिक वर्ष सुरु भयो र तर योभन्दा 4-5 दिनको अगाडिको आर्थिक वर्षमा चाहिँ भनौँ न स्थानीय चाहिँ सरकारले पाउने जो संविधानमै व्यवस्था भएको वित्तीय समानीकरण अनुदान फेरि यो सरकारले 9.5% कटाएर होइन ठूलो चाहिँ पालिकाको हकमा खर्बौंको रूप अर्बौंको रूपियाँ कटेको छ भने हाम्रो त हाम्रो जस्तो सानो पालिकामा त करोडौं करोड बजेट कटिरहेको छ. त्यो भनेको त झुपडीमा बस्ने नागरिकको न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्ने बजेट कटिएको हो नि त. त्यसकारणले पनि यो भन्दैछु.
1: अब अहिलेको अवस्थामा चाहिँ अब धेरै होइन यो स्थानीय तहलाई मजबुत बनाउनु पर्छ, घर घरको सरकार हो, होइन नजिक सिंहदरबार पुगेको छ भन्ने ढंगले चाहिँ जसरी स्थानीय तहलाई व्याख्या गरिन्छ नि. अब तपाईँहरूको त किनभने जनतासँग प्रत्यक्ष रूपमा तपाईँहरू कनेक्टेड हुनुहुन्छ होइन, जनतासँग नजिकबाट तपाईँहरूले काम गर्नुभएको छ, जनताका समस्याहरूलाई तपाईँले नजिकबाट बुझ्नु भएको छ. अहिले कस्तो अवस्था छ स्थानीय तहमा चाहिँ? अब किनभने राष्ट्रपाल त एउटा के अरे भनौँ न एउटा पारित गरिसकेको छ एउटा मुद्दालाई, अब स्थानीय तहलाई दलविहीन बनाउनुपर्छ भन्ने ढंगले उहाँको महाधिवेशनबाट चाहिँ त्यो कुरा बाहिर आएको विषय छ. तर स्थानीय तह जनताको सरकार बन्न सक्यो कि सकेन अहिलेसम्म संविधान जारी भइसके पछाडि?
5: यहाँले मलाई दुईटा प्रश्न सोध्नुभयो जस्तो लाग्छ. एउटा कुरा चाहिँ कुनै एउटा अमुक पार्टीको चाहिँ तपाईँको महाधिवेशनको घोषणा पत्रले यो मुलुकलाई चाहिँ ठूलो आमूल परिवर्तनमा ठूलो मदत पुग्छ भन्ने लाग्दैन. त्यसमध्ये पनि जुन व्यवस्था आएको छ उहाँले दलविहीन चाहिँ तपाईँको स्थानीय सरकारको चाहिँ प्रतिनिधि छनौट हुनेछ भन्ने सन्दर्भमा संघीयता त्यत्तिकै आएको होइन, संविधान त्यत्तिकै बनेको होइन, संविधानले समावेशिताको कुराहरू पनि अवलम्बन गरेको छ. भोलि चाहिँ तपाईँको दलविहीन उठ्दाखेरिमा त्यहाँ समावेशिताको कुराहरू कसरी चाहिँ एड्रेस हुन सक्छ र चाहिँ जे भए पनि एउटा पार्टीभित्र पार्टीले आफ्नो चाहिँ प्रतिनिधिलाई कन्ट्रोल कमान्ड पनि गरेको अवस्थाहरू छ. त्यस कारणले पनि हिजोको ब्याकग्राउन्ड हेर्नुहोस् न, उहाँ चाहिँ प्रधानमन्त्रीज्यू एउटा दलविहीन चाहिँ भनौँ न एउटा स्वतन्त्र व्यक्ति उठेर आएको, आज त्यो नेचर आज ढल्केको छैन संसदमा होइन. त्यस कारणले गर्दाखेरि एउटा समावेशिताको मुद्दा, अर्को कुरा कमान्ड एन्ड कन्ट्रोलको कुराहरूमा चाहिँ त्यो मेकानिजम चाहिँ हराएर जानेवाला हुन्छ. त्यस कारण यो धेरै सपना नदेख्दा हुन्छ भन्ने लाग्छ मलाई. दोस्रो कुरा स्थानीय सरकारको प्रभावकारिताको कुरा गर्ने हो भने अब यस्तो छ, 753 स्थानीय तह छ. अब आफ्नो आफ्नो ठाउँको विशेषता हुन्छ, आफ्नो आफ्नो समस्याहरू हुन्छ, आफ्नो आफ्नो समस्यालाई समाधान गर्ने पाटोहरू फरक फरक हुन्छ. त्यस कारणले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ विभिन्न समस्याहरू प्राकृतिक प्रकोपदेखि लिएर अन्य विभिन्न चाहिँ भनौँ न आवश्यकतामाथि आज स्थानीय सरकार साँच्चै नै दरिलो खम्बा भएर यो मुलुकमा उभिएको छ. भनेपछि अब संघ सरकार प्रति सरकारको पनि भूमिका नभएको भन्ने होइन, तर तल नागरिकको समस्यालाई नजिकबाट हेरेर समाधान खोज्ने चाहिँ दौडधुपमा चाहिँ त्यो तौन तयारीमा चाहिँ स्थानीय सरकारभन्दा अरू सरकार चाहिँ देखिन्न.
1: तपाईँ त अब उपप्रमुख पछि प्रमुख भएको मान्छे हो होइन, अब त्यसमा चाहिँ राम्रै तरिकाले काम गरिराख्नु भएको होला. यो खोटाङको जुन तपाईँको यो नगरपालिका छ यसमा हलिसी तुवाचुङ नगरपालिकाले चाहिँ गर्नुपर्ने कामहरू, अब किनभने दुईटा कार्यकाल काम गरिरहँदाखेरि त्यहाँ चाहिँ कृषि पशुपालन पर्यटनको सम्भावना भएको ठाउँ पनि हो, हलिसी महादेवको मन्दिर त्यहाँ चर्चित पनि छ, पर्यापर्यटनका हिसाबले बडो गजबको ठाउँ छ खोटाङ. के कति गर्न सके जस्तो लागिरहेको छ अहिले?
5: म आज 9 वर्ष प्लस भयो त्यो नगरपालिकामा उभिएको, एउटा अवसर पाएको, एकदमै 9 वर्षको दौरानमा 9 वर्षको अगाडिको हलिसी तुवाचुङ नगरपालिकाको विभिन्न वडादेखि मन्दिरसम्मको अवस्था र आज 9 वर्ष पछाडिको हलिसी चाहिँ मन्दिरदेखि विभिन्न वडासम्मको चाहिँ भनौँ न अवस्था हेर्ने हो भने मलाई लाग्छ बाहिरबाट पहिलो पटक झट्टाउने मान्छेलाई त हाम्रो अहिले पनि विकासले छोएको छैन, अहिले पनि समस्या छ, सम्भावना मात्रै देखिन्छ. तर चाहिँ जो हिजो 9 वर्षदेखि भनौँ न अगाडिदेखि चाहिँ त्यो पालिकाको अवस्था थाहा हुने र त्यहाँको आम नागरिक र आम चाहिँ भनौँ न बाहिरबाट जो आउनुहुन्छ उहाँले हेर्दाखेरि पनि म त एकदम धेरै चेन्ज देख्नुहुन्छ भनेर अपेक्षा गर्छु. म आफैले पनि देखेको भएर गरेको भएको भएर होइन, तर म फेरि भन्छु कोही मान्छे पहिलो पटक मेरो पालिका भिजिट गर्दै हुनुहुन्छ भने आहा साह्रै दुर्गम रहेछ, हत्ती रहेछ, पानी छैन, पर्यटनको सम्भावना छ, संरचना छैन भन्नुहुन्छ. तर म फेरि भन्छु स्थानीय तह बनिसके पछाडि खास गरेर यो 2-3 वर्षदेखि यताको दौरानमा यति धेरै ठुलो संरचनाहरू होइन दिगो हिसाबले बनेको छ, पर्यटकको लागि, धार्मिक स्थलको लागि, कति राम्रो म्यानेज हुन थालेको छ यो विषय चाहिँ फेरि केही वर्षदेखि यता भएको जस कारणले गर्दाखेरि राम्रो भयो मैले भन्ने कुरा भन्दाखेरि पनि थाहा पाइराखेको मान्छेले चाहिँ तुलना गर्ने कुराहरू हुन् होइन आम सञ्चार माध्यमले यो विषयमा चाहिँ बोल्ने कुरा हो त्यस कारणले गर्दा मैले कोसिस गरेँ भन्छु
1: अब शिक्षा र स्वास्थ्यको अवस्था कस्तो रह्यो सरकारले त अब कर लगाइसकेका छ 3% होइन तपाईँहरूले के फ्री गर्नुभएको छ प्लस टूसम्म नगरपालिकाले
5: मेरो एउटा मात्र यस्तो पालिका मेरो प्रदेश चाहिँमा कि कक्षा एकदेखि बाह्रसम्म शून्य शुल्क छ जुन बेला म मेयरको चाहिँ रूपमा विजय मलाई नगरवासीले गराउनु भयो र मैले शपथ ग्रहण गरेँ शपथ ग्रहण गर्दा पाँचवटा मेरो आफ्नो बुदाहरू छ त्यसमध्ये मैले निशुल्क शिक्षा चाहिँ कार्यान्वयन गर्छु भनेको थिएँ र मैले विगत चार वर्षदेखि शून्य शुल्कमा चाहिँ सामुदायिक विद्यालयमा चाहिँ तपाईँको विद्यार्थीहरू पठन पाठन गराइरहेको छु त्यस कारणले अब स्वास्थ्यको कुरा रह्यो स्वास्थ्यको हकमा भन्नुहुन्छ भने अब पाँच बेडको नगर अस्पताल छ र नगर भवन नगर अस्पतालको भवन अहिले पनि चाहिँ पूर्ण रूपमा बनाउन सकिएको अवस्था छैन विविध कारणले गर्दाखेरि खास गरी निर्माण व्यवसायको कारणले गर्दाखेरि जो हाम्रो चाहिँ स्वास्थ्य चौकी थियो त्यसैलाई पाँच बेडको रूपमा हामीले काम गराइरहेको छौँ डक्टरहरू पालिकाबाट स्रोत जुटाएर राखिरहेको छौँ र खास गरेर मैले म आफू मेयर भएपछि स्वास्थ्यमा गरेको भनेको चाहिँ अब बिमा बोर्डसँग सहमति लिएर थुप्रो मापदण्ड पूरा गर्नुपर्ने रहेछ त्यो चाहिँ मेरो चाहिँ अब भनौँ न स्वास्थ्य बिमाको उपचार पनि नगरपालिकाबाटै हुन्छ होइन भनेदेखि नजिकैको छिमेकी जिल्ला चाहिँ ओखलढुङ्गा पुग्नुपर्ने र सदरमुकाम दिक्तेले पुगेर चाहिँ उपचार लिएर उपचार नभए खण्डमा सिफारिस लिएर जानुपर्ने बाध्यताको अन्त्य गरेको छु र सुत्केरी र गर्भवती महिलाहरूको लागि फ्री एम्बुलेन्सको व्यवस्था गरेको छु एम्बुलेन्स जोडेको छु र चाहिँ विपन्न अथवा चाहिने भनौँ न अपाङ्गता भएको व्यक्तिलाई पनि उपचारको लागि फ्री एम्बुलेन्सको व्यवस्था गरिएको छ लगायत जनचेतनामूलक कार्यक्रमहरू र अधिकतम महिलामा देखिएको समस्या जुन चाहिँ पाठेघर खसेको धेरै आमाहरूले चाहिँ भनौँ न वर्षै पछि चाहिँ मैले चाहिँ उपचारमा निशुल्कमा ल्याएको छु भने अब यो आँखाविहीन भएको व्यक्तिहरूलाई आँखाको चाहिँ शल्यक्रियाको माध्यमबाट आँखा देख्ने संसार देख्ने वातावरण सृजना गरिएको छ यिनै र यस्तै कुराहरू गर्ने स्थानीय तहले कोसिस गरेका छौँ
1: अब एउटा कुरा छ नि पहाडी नगरपालिका हो होइन बर्खा लाग्यो बाढी पहिरोको पनि खतरा होला विपद व्यवस्थापनका लागि कतिपय कामहरू गर्नुपर्ने पनि होला कस्तो छ अहिलेको अवस्था नागरिकहरू सबै ढुक्क छन् सन्त्रासमा छैनन् नागरिकहरू होइन
5: वास्तवमा मेरो नगरपालिकामा चाहिँ हरेक वर्ष चाहिँ तपाईँको चाहिँ विपदले चाहिँ घन्टी बजाउँछ न कि अब यो दुधकोसी र सुनकोसीले फेरो मारेर बगेको त्यो भित्र रहेको पालिका छ हिउँदमा चाहिँ तपाईँको पानी पिउन नसकिने वर्षातमा कतिखेर नदीले चाहिँ हामीलाई असुरक्षित गर्ने भन्ने सन्दर्भहरू रहन्छन् यो पाटोमा हामी यसरी बस्नु परेको छ भने हामीले गत वर्ष भनौँ न अब यो आर्थिक वर्षको हिसाबले गत वर्ष निकै ठुलो सामना चाहिँ बेहोर्नु पर्यो ठुलो हावाहुरीको कारणले पनि सयौं नागरिकको छाना चाहिँ विहीन भए त्यसमा नगरपालिकाले हामीले चाहिँ बजेट व्यवस्था गरेर छाना कार्यक्रमको व्यवस्थापन गर्यौं र यो वर्ष चाहिँ अब यो बाढीको कुराहरू एकदम ठुलो छ हामीले खनेको सडकहरू दिगो नहुन सक्ने अवस्थाहरू छ यसको मतलब फेरि गर्दै नगर्ने भन्ने होइन हामीले भर्खरै मात्रै यो आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेट व्यवस्था गरेर अब के अरे सडक चाहिँ व्यवस्थापनमा मेसिन मात्रै होइन मान्छे लगाउँ भन्ने हिसाबले चाहिँ हामीले रोजगारी पनि सृजना हुने र सडक हेरालुको रूपमा हामीले भर्खरै 26 जनालाई चाहिँ भनौँ न सडकको मर्मत सम्भारकर्ताको रूपमा र सडकको चाहिँ रेखदेखको रूपमा हामीले चाहिँ उहाँहरूलाई नियुक्ति पनि गरेको छौँ र विपद व्यवस्थापनको तयारीको सन्दर्भमा हिउँदको समयमा असाध्यै ठुलो आगो लाग्यो भने हावाहुरी आउने वर्षातमा झरी बादल र चाहिँ यो तपाईँको पहिरो जाने यो समस्याहरू छ तथापि हामी भिड्ने कामहरू प्रकृतिसँग भनौँ विपदसँग भिड्ने कामहरू चाहिँ गरिरहेको अवस्थाहरू छ र कोही नागरिक चाहिँ घरबारविहीन हुने अवस्था रहँदाखेरि उहाँहरूको घर बनाइदिनेदेखि लिएर हामीले सकेको चाहिँ सामना गरिरहेको अवस्थाहरू छ तर यहाँले भन्नुभयो चाहिँ नागरिक ढुक्क हुने अवस्था चाहिँ छैन
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विमला राईजी
5: हजुर हस् धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो खोटाङको हलिसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख अर्थात नेपाल नगरपालिका संघकी कोषाध्यक्ष विमला राई आदले श्रोता नेपाली बहससँगै पालिका बहसको समय पनि सकिएको छ। खेम्बम भिड चाहन्छु, नमस्कार।
6: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: जुत्ता चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी।

0: पसल।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98 510 63 802, 98 510 63 802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979993।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छी बजारको लागि 010-4016 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: दादा दादा म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र, राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705544। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861602611 र 010-520-542
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो

0: रिपन्था नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437.
1: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545
10: 9861707545।
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगर
12: गरोस्। पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
14: लस्तो है भेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
1: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
4: 98511 87882 गोल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 98602458443
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98442686 र 98132334
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: बाबा बाबा म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
1: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
6: 98167045 54।
10: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
12: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं।
13: कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
4: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
5: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
4: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
5: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
4: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
5: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
6: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
7: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
6: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
10: भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
12: रेडियो बिहानी 97.6 MHz।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको

0: रेडियो बिहानी 97.6 MHz।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: बोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा भोले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470
4: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
1: भिटामिन डी,
3: भिटामिन बी 12,
1: आयरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, छारिन, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
9: 98-61-97-65-47।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
13: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक ट्रिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नगा फारममा असिम चमटार की ट्रनेलमा सिंगबे सुर सिंजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा बुजुरीमी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाहिँ 01052470 असेम 98511 87882 फोन सिंगजिम सेगो है रोमा के तपाईले दात मुख तथा गिजाको समस्या छ यदि छ भने बंगाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लांघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लांघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन सेवा
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
2: बाल रोग सम्बन्धी सेवा
3: स्त्री रोग सम्बन्धी सेवा
2: मुटुको इको र भिडियो एक्सरे सेवा
3: ल्याब टेस्ट
2: भिटामिन डी
3: भिटामिन बी 12
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
3: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
4: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
5: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनाम नगर। सम्पर्क 57-066-12 र 98-22-79-93।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊं। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊं। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेक है रोमा।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470
4: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।

0: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: बाबा बाबा म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
6: 98-61-97-65-47।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
8: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
1: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
6: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
8: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
8: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-4। 40934।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
3: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: होइन सर के सोचिरहनु भएको छ
7: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: को समर्पण कंप्यूटर एंड मोबाइल शॉप हमी कहाँ नया पुराना डेस्कटॉप कंप्यूटर लैपटॉप सीसी कैमरा प्रिंटर यूपीएस इंटरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मरम्मत गरिनका साथै कंप्यूटर संबंधी संपूर्ण काम गरिन्छ
7: सो समर्पण कंप्यूटर एंड मोबाइल शॉप नीलकंठ नगरपालिका 3 बेच बजार धादिंग संपर्क नंबर 9851108878 र 9808878778
9: लस्त है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्ले रखोर मा नगा फारम मा असिम चमटार की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 9822979093
11: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश

0: लस्तो है मेभे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा भोले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98227993
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
4: बुढा आज इन्टरभ्यू थियो के भयो त
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि भोलिबाटै काममा जाने
4: होइन के भन्छ कसरी नि
5: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491-185-810 98491-185-810
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट
12: छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि
12: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447
12: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
12: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
14: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
12: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
15: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
16: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरदिन प्रे रखोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी स्टेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए डीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98222979093
3: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
4: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोठो दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब फुल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोर्नी भाँचिएको या मर्किएको छमछम गर्ने एवं कम्मर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
3: छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी 1 गजुरी बजार धादिङ फोन 010-40-23-29
5: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98450-89-394
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
8: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
10: सम्पर्क मोबाइल 97140031429
1: के तपाईँले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754 ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
0: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
0: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
0: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
13: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
13: हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असिम 98511-87882 फोन सिङजिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98445556656 अनि 98280495215 फोन गरेर जानुहोस् है
5: यता जाउँ आफै उता जाउँ आफै खैरानै भयो भने खत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: सुन्नु न मैले गहना लिएर थिए।
8: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आनी गहना?
7: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट।
8: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
9: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
9: बाजेदेखि नातिसम्म, विश्वासाम्रो मातिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
10: बाबा बाबा, म टाढो स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
14: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
15: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
14: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका तीन, पुच्छार बजार थारिङ, एमाले चोकबाट छ घर तल,
15: काठमाडौँ जाने बाटोपट्टि।
14: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
15: 9861705544।
16: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
17: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
19: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस्त हे मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की टनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
2: रेडियो बिहानी समय संकेत यति बेला दिउँसोको 3 बज्यो

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रंगुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: ओ मेज्यू नमस्कार है
3: नमस्कार नमस्कार मेज्यू नमस्कार
2: ल बधाई छ है बिहेगान लाग्नु भयो छ
3: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छम छमी नाच्नु पनि पर्छ के
2: है मेज्यू म त बिहेमा आउँदिन होला
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
2: किन हुने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
2: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
3: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98445556656 अनि 98280495215 फोन गरेर जानुहोस् है
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98604258443
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्ले रखोर मा नगा फारम मा असिम चमटार की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी डिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नम्बर चाहिँ 02-5204-70 असेम 98-5-11-87-882 फोन सिंजिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-066-12 र 98-22-79-993
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 02-5204-70
5: 98-5-11-87-882 गल्छी बजारको लागि 02-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि
4: सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: त्यसो भए सम्पर्क नम्बर

0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरु, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरु, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
1: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा। हुजुरी मी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512940934।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहे आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्न बोरबारी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57-066-12 र 98-22-79-93।
8: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौ, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
9: बाबा म चाँडै स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
14: 98167045 47।
15: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
16: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
16: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
14: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
13: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको हैन?
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ। हजुरलाई के थाहा?
3: हैन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि? अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेस्ती सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
1: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल? अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यार फोन नंबर 9841-6867-64 9841-6867-64।
1: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगफारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर 0-10-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाच नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी।

0: लसहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकी सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असिम 9851187882 फोन सिङजिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 9822979993
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
2: लस्त है मेहबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 0105204070, 98511887882 फोन सिङजिम सेगो है रोमा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979993।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
5: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
6: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
5: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
7: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
8: पावर वाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्राइटर विष्णु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98-512-40-934।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलार पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851-87882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851-209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी, धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहार दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेल सेंगबई सुर सेंगजेपल मुबा होले सेंगबई सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी डिम फिटिंग सेंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851-87882। फोन सिङ्जिम सेगो है रोमा।
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
10: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-0597-37 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विकल्प गंतव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेज को स्वामित्व र व्यवस्थापन में संचालित पोखरा विश्वविद्यालय संबंधन प्राप्त लिबर्टी कलेज में बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनेंस में अध्ययन अध्यापन भइरहेको छ। तर तपाईले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062 र 98229793।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: ओ मेज्यू, नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडा

0: कोट बाहेक दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855409034।

0: लस्सहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 5706612 र 9822979993
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
3: बुढी हेर त लाऊ
4: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
3: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
4: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
3: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764
9: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
11: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
9: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
11: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
9: 9860248543
11: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
12: रेडियो बिहानी समय संकेत यति बेला साँझको 6 बज्यो

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। आजको अध्ययनमा पनि हामी केही विशेष कुराहरू चाहिँ सिक्न जाँदैछौ जस्तो मलाई लाग्छ र आजको अध्ययनमा चाहिँ हामी कुन चाहिँ विषयमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौ
3: भाइ? आज हामी दाउदको जीवनबाट आएका गहिरा आत्मिकी अनुभूतिहरूलाई बुझ्नेछौ। उनले जीवनका क्षणभङ्गुरता, पीड़ा, बिरामी र मानिसको विश्वासघात बीच पनि परमेश्वरमाथिको भरोसा कसरी राखे भन्ने कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: दाई, दाउद त राजा थिए तर उहाँ पनि यति दुखी र पीड़ित हुनुहुन्थ्यो।
3: हो त भाइ, यहीबाट हामी ठूलो सत्य सिक्नेछौ। परमेश्वरको उपस्थिति बिना हामी केही पनि होइनौ। चाहे हामी राजा हौ, धनी हौ वा कमजोर, उहाँ बिना हाम्रो जीवन अधुरो हुन्छ।
2: त्यसो भए हाम्रो जीवनको मूल्य कहाँ छ त दाई?
3: भाइ, हाम्रो जीवनको मूल्य र उत्तर हामीले केवल येशु ख्रीष्टमा मात्र पाउँछौ। त्यसैले हामीले उहाँतर्फ पुकार्नुपर्छ। उहाँ नै जीवनको साँचो आधार हुनुहुन्छ।
2: अनि दाई, दाउदले किन यति धेरै प्रार्थना र विलाप गरेका होलान्?
3: भाइ, किनभने उनले बुझ्थे जीवन क्षणभङ्गुर छ, मानिसको जीवन छाया जस्तै हो। तर दाउदको एउटा इच्छा थियो, उनी राम्रो उदाहरण बन्न चाहन्थे। उनले आफ्नो जीवन मार्फत परमेश्वरको सत्यतालाई देखाउन चाहन्थे।
2: यो त साँच्चै नै प्रेरणादायी कुरा हो दाई।
3: हो त भाइ। अनि अर्को महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्छ कि मृत्यु जीवनको अन्त्य होइन। परमेश्वरमा विश्वास गर्नेहरूको लागि यो अन्त्य होइन, बरु अनन्त जीवनको शुरूआत हो। र सबैभन्दा ठूलो कुरा, येशूले हाम्रो लागि सबै कुरा गरिसक्नुभयो। अब हामीले केही थप गर्नु पर्दैन, केवल उहाँमा विश्वास र समर्पण गर्नुपर्छ।
2: साँच्चै नै दाई, यी सबै कुराहरू सुन्दै गर्दाखेरि मलाई लाग्छ आजको अध्ययन त धेरै नै गहिरो छ।
3: हो त भाइ। र अब हामी सुन्नेछौ कि दाउदले कसरी आफ्नो कमजोरी, पीड़ा र आशा परमेश्वरमा राखे। त्यसैले यी सबै कुराहरू जान्नको लागि आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: आउनुहोस् छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। प्यार प्रभु, हामी तपाईँको चरणमा फेरि बडो दीनता र नम्रताको साथ आउँदछौं। प्रभु, आज पनि हामी हरेकलाई आफ्नो वचनद्वारा आशिष दिनुहोस्। बुझ्ने मन, सबझ्ने शक्ति हरेकलाई दिनुहोस्। यदि कोही प्रिय श्रोताहरू बिमारमा छन् भने, निराशमा छन् भने, दुःखमा छन् भने आफ्नो अनुग्रह तिनीहरूमाथि फैलाइदिनुहोस्। यदि बिरामीमा छन् भने चंगाई गर्नुहोस्। यदि अशान्तिमा छन् भने आफ्नो शान्ति दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 39:40 र 41 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ दाम क्रियाको भजन। यो भजनले हामी कहाँ मानवताको कमजोरपन, व्यर्थताको निर्बलताको प्रकट गर्दछ। यसले हाम्रो सामने मानव अस्तित्वको व्यर्थताको प्रस्तुत गर्दछ, अनिश्चयताको प्रस्तुत गर्दछ। मेरो मित्र, परमेश्वरसँगको सम्बन्ध भन्दा बाहेक यो जीवन वास्तवमा अर्थहीन छ। अर्को शब्दमा, परमेश्वरको पुत्र येशु बेगर यो केही पनि होइन। एउटा गीत छ, येशु यो जीवन के हो र तपाई बिना। आउनुहोस् भजन संग्रह 39:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, मैले भनेथे म आफ्नो चालचलनमा होशियार हुन्छु, र मेरो जिब्रोद्वारा मैले पाप गर्न नपरोस्। जबसम्म दुष्ट मेरो सामने रहन्छ तबसम्म महलाई लाएर म आफ्नो मुख बन्द गरिराख्नेछु। यो भजन त्यस विषयसँग सम्बन्ध राख्छ जुन संसारका मानिससँग बात गर्दैन, किनभने उसले यसको त्यति धेरै बुझ्न सक्दैन। त्यसकारण म आफ्नो मुखमा महल लगाउनेछु। दुई पदमा भनिएको छ, मौन धारण गरेर म लाटो भने भलाइको निम्ति पनि चुपचाप रहे र मेरो शोक होड लियो। तर दाउदले केही कुरा भन्न चाहे र अन्त्यमा उसले परमेश्वरको सामने आफ्नो हृदय खुल्दछन्। तीन पदमा भन्छन्, मेरो हृदय भित्रभित्र चलिएको थियो, विचार गर्दा गर्दै आगो दन्किहाल्यो, तब मैले जिब्रो फटकारेर भने। अहिले उसले परम प्रभु कहाँ आफ्नो मुख खोल्छन्, भन्छन् चार पदमा, हे परम प्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो पनि जान्ने ज्ञान दिनुहोस्, म कस्तो निफर छु सो मलाई थाहा होस्। दाउदले मानिसको दुर्बलताको जान्दछन् र सोध्दछन् जीवनको उद्देश्य के हो, त्यो कुन कुरो हो जुनले अस्तित्वको अर्थ दिन्छ। यो आज धेरै जवान मानिसहरूद्वारा सोधिने प्रश्न हो र तिनीहरू यो प्रश्न जोरको आवाजसँग सोधिरहेका छन्। ख्रिस्टियन परिवारबाट आउनेहरू पनि जीवनको अर्थ के हो, त्यो नै दाउदको पनि प्रश्न थियो। ख्रिस्टियनहरू पनि त्यस्तो तरिकामा जिउन सक्छन् कि त्यहाँ जीवनको कुनै अर्थै छैन। यदि तपाईँ ख्रिस्टियन आमा बुबा हुनुहुन्छ भने के तपाईँले आफ्नो जीवन त्यस तरिकामा जिइरहनु भएको छ जुनले तपाईँका बच्चाहरूलाई ख्रिस्टमा फर्काइरहेको छ, या ख्रिस्टतिर त के ख्रिस्टियनहरूको नाउँ सुन्दै आफ्नो मुख फर्काउने बच्चा बनाइरहनु भएको छ, आफ्नो ख्रिस्टियन आदर्श रहित जीवन देखाउनु भएर? आज धेरै ख्रिस्टियनहरूका छोरा छोरीहरू बच्चाहरू आफ्नो घरलाई छोडेर लावरिस खराब जीवन जिइरहेका छन्, किनभने तिनीहरूको सामने घटिया उदाहरणहरू राखिएको कारण। मित्र, तिनीहरूमध्ये धेरैजना असल परिवारबाट आएका छन्, कमसे कम बाह्य देखावटी रूपमा तिनीहरू असल थिए, तर ती जवान बच्चाहरूले आफ्ना आमा बुबाका जीवनमा हेरे र भने तिनीहरूसँग कुनै अर्थ छैन। ओह, यो भजन समकालीन पीढ़ीहरूको निम्ति प्रासंगिक छ। दाउले प्रार्थना गरे, हे प्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो जान्ने ज्ञान दिनुहोस्, मतलब मलाई जीवनको अर्थ र उद्देश्यको जान्ने दिनुहोस्, थाहा पाउने ज्ञान दिनुहोस्। अनि पाँच पदमा भन्छन्, हेर्नुहोस्, तपाईँले मेरो दिन मुठीभरिको तोल्याउनु भएको छ र मेरो आयु तपाईँकै सामने केही पनि छैन। साँच्चै नै हरेक मानिस त्यसको सबैभन्दा असल अवस्थामा पनि बिल्कुलै व्यर्थको हुन्छ। यो पद सेला शब्दसँग अन्त हुन्छ, मतलब ठेर, हेर र सुन, यसको बारेमा सोच। अनि छ पदमा भनिएको छ, साँच्चै नै हरेक मानिस छाया जस्तै हिँडुल गर्छ, साँच्चै नै तिनीहरू व्यर्थमा बैचन हुन्छन्, त्यसले धन सम्पत्ति थोपार्छ तर ती बटुल्ने को हुन्छ सो जान्दैन। आमित्र, यहाँ हामी मानव व्यर्थताको दुर्बलताको असल तस्विर देख्छौ, या मानव अनिश्चयताको असल तस्विर देख्छौ। अनि सात पदमा भनिएको छ, औ हे परम प्रभु, म के को निम्ति बाटो हेर्छु, मेरो आशा त तपाईँमा नै छ। दाउद परमेश्वर कहाँ फर्के, मेरो आशा त तपाईँमै छ। मेरो मित्र, यदि तपाईँ परमेश्वर कहाँ फर्कनुहुन्छ भने तपाईँले जीवनको अर्थ पाउनुहुनेछ। आठ पदमा भनिएको छ, मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मलाई मूर्खहरूको ठट्टा नतुल्याउनुहोस्। दाउद असल उदाहरण बन्न चाहन्थे। नौ पदमा भन्छन्, म लाटो भए मैले आफ्नो मुख उघारिन, किनभने तपाईँले त्यसो गर्नुभयो। उसले आफ्नो विचारहरूको भेट कहाँ प्रकट गर्न व्यक्त गर्न चाहेनन्, किनभने तिनीहरू निराशवादी छन्। अनि दश पदमा भन्छन्, तपाईँको प्रहार मबाट दूर गराउनुहोस्, तपाईँको हातको चटकनले म भस्म भएको छ। उसले आफ्नो विचारहरूको भेटघाट प्रकट गर्न र व्यक्त गर्न चाहेनन् किनभने तिनीहरू निराश भएछन्। उसले आफ्नो जीवनमा परमेश्वरको अनुशासनको यहाँ महसुस गरिरहेका थिए अनि त्यो उद्देश्यको लागि थियो। ओ मेरो मित्र, हामीले जीवनको उचित दृष्टिकोणको पाउन कति आवश्यक छ। चिहान नै यसको अन्तिम लक्ष्य होइन, मृत्यु नै जीवनको अन्त होइन। माटोबाट तिमीहरू आयौ, माटोमै मिल्नेछौ, यो आत्माको बारेमा बोलिएको होइन। मानिसको आत्मा अमर छ, कहिले मर्दैन। मानिस लामो यात्रामा निरन्तर गइरहेको छ, अनन्त काल आगे छ। ओ कस्तो प्रत्याशा त्यहाँ छ। अनि बाह्र पदमा भनिएको छ, हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो पुकारामा कान लगाउनुहोस्, मेरो आँसुप्रति मौन नहुनुहोस्, किनकि मेरा सबै पुर्खाहरू भएझैं तपाईँको सामने म एक परदेशी र प्रवासी मात्र हौं। तपाई र म पनि यहाँ खालि परदेशी र प्रवासी मात्र हौं। हामी अनन्त कालतिरको सियोन देशतिरको यात्रामा छौं र हामी त्यस शहरको खोजीमा छौं जसको निर्माण गर्ने र बनाउने परमेश्वर स्वयं नै हुनुहुन्छ। ओ त्यो आशा आज हामीसँग हुने कुरा कति अद्भुत छ। भजनकार भन्छन्, मेरो आशा त तपाईमा नै छ। आज हामी कतिजनाको आशा उहाँमा नै छ। अनि तेह्र पदमा भनिएको छ, ओहो म अब गइहाल्नु र फेरि कहिले हुँदै नहुनु भन्दा अगाडि नै मबाट तपाईँको आँखा उतातिर फर्काउनुहोस् र मेरो मुख उज्यालो हुनेछ। यसको मतलब मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जसले मानिसहरूलाई अनन्त कालको सोच्न लगाउनेछ। मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जसले मानिसहरूलाई तपाईँबाट टाढा भौतारी जाने होइन तर तिनीहरू तपाईँ कहाँ खिचिन सकुन्। आज हामी धेरैको गभाईहरू सुन्ने गर्छौ तर प्रश्न उठ्छ के तिनीहरूको जीवनयापनद्वारा मानिसहरू प्रभुका खिचिरहेका छन् वा तिनीहरू परमेश्वरबाट दुर्भौतारी गइरहेका छन्। मलाई यो कुरामा निश्चय छ कि हाम्रा जीवनले निश्चय नै यो दुई मध्ये एउटा चाहिँ गरिरहेको छ। त्यसपछि भजन चालिस अध्यायतिर पनि बढ़िहालौं। यो चाहिँ मसीहको बारेको भजन हो जुनले ख्रिष्टको कृषिकरणको अगमबाड़ी गरिरहेको छ। हामी त यो भजन 40 र 41 अध्यायले भजनहरूको उत्पत्ति खण्डको अन्त गर्दछ। तिनीहरूलाई मसीहका बारेको भजन यानि मेसाइनिक साम्स भनिन्छ किनभने तिनीहरू नयाँ नियममा धेरै पल्ट उद्धृत गरिएका छन् जुनले तिनीहरूलाई विशेष महत्वपूर्ण बनायो। भजन संग्रह 40 अध्याय 1 पदमा भनिएको छ, मैले धीरजसाथ परमप्रभुको बाटो हेरे र उहाँले मतिर झुकेर मेरो पुकारा सुन्नुभयो। मित्र, भजन 39 अध्यायलाई पछ्याउने यो उचित भजन हो। यी सबै भजनहरू एकसाथमा जान्छन्। त्यसको मतलब तपाईँले निरन्तरताको नोट गर्नुहुनेछ। त्यहाँ कोही कोही छन् जसले विचार गर्दछन् कि यो भजनहरूले अफसलोमबाट भागी हिँड्दा दाउदको अनुभवहरूको व्यक्त गर्दछन् अनि यो सही पोइन्ट हो। तर यो भजन बार बार हिब्रूमा अति नै महत्वपूर्ण तरिकामा उद्धृत गरिएको छ। यो वास्तवमा मसीह बारेको मेसाइनिक साम हो। यसले प्रकट गर्दछ कि ख्रिष्टको मृत्यु कति पनि हार थिएन, यो महान विजय थियो। जब उहाँले यो भन्नुहुन्छ, एक पदमा मैले धीरज साथ परमप्रभुको बाटो हेरे र उहाँले मतिर झुकेर मेरो पुकारा सुन्नुभयो। उहाँले क्रूस बाटोको आफ्नो पुकारको संकेत गरिरहनु भएको थियो। अनि दुई पदमा भनिएको छ, उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर पनि निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसालेर मेरा पाइलाहरू स्थिर गराउनुभयो। मित्र, ख्रिष्टको यातना र मृत्यु एक प्रकारको सत्यनाशको खाडल समान थियो। हामी वर्णन गर्न सक्दैनौ कि क्रूसमा ख्रिष्टको मृत्यु कति धेरै भयानक वास्तवमा थियो, तर परमेश्वरले उसलाई त्यहाँबाट निकाल्नुभयो। तीन पदमा भनिएको छ, औ उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनु भएको छ, हाम्रा परमेश्वरको स्तुति। धेरैजना यो देखेर डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। यो पदले नयाँ गीतको उल्लेख गर्दछ र हामीले अघि नै नयाँ गीतको बारेमा पढ़िसकेका छौं। यो उद्धारको गीत हो। धेरैजना यो देखेर डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। तिनीहरूले के देख्न गइरहेका छन्? तिनीहरूले प्रभु येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानको देख्न गइरहेका छन्। अनि चार पदमा भनिएको छ, त्यो मानिस धन्यको जसले परमप्रभुमा आफ्नो भरोसा राख्दछ औ घमण्डी र झुटतिर लाग्नेहरूको आदर गर्दैन। हाम्रा प्रभु येशु ख्रिष्ट ती मानिसहरूको उदाहरण हुनुहुन्छ जसले परमेश्वरमा विश्वास र भरोसा राख्छ, जसले घमण्डीलाई आदर गर्दैन र जो झुटाहरूको भकाउमा लाग्दैन। पाँच पदमा भनिएको छ, हे परमप्रभु मेरा परमेश्वर, तपाईँले गर्नुभएको अचम्मका कामहरू र हामी तर्फको तपाईँको विचार धेरै नै छन्। तपाईँको सामर्थ्य सम्झेर कमैसँग राख्न सकिँदैन। यदि तिनको विषयमा भनेर मैले बोले भने त तिनको गन्ती हुन सक्दैन। मित्र, आफ्नो पुत्रलाई क्रुसमा उहाँले मर्न पठाउनु भएर परमेश्वर हाम्रो बारेमा के सोच्नुहुन्छ त्यस कुराको उहाँले प्रकट गर्नुभएको छ। ओ मित्र, क्रुसले हाम्रो निम्ति परमेश्वरको प्रेमको कति धेरै प्रकट गर्दछ। अहिले निम्न पदहरू हिब्रूको पुस्तकमा उद्धृत गरिएका छन्। पद छदेखि नौमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, होम बलि र पाप बलि तपाईँले चाख गर्नुभएको छैन। तब मैले भने, हेर्नुहोस् म आएको छु, पत्रको मुठामा मेरो विषयमा यस्तै लेखिएको छ, हे मेरा परमेश्वर तपाईँको इच्छा बमोजिम गर्न म प्रसन्न छु, तपाईँको व्यवस्था मेरो हृदयमा छ, मैले ठूलो सभामा धार्मिकताको सुसमाचार प्रकट गरेको छु, हेर्नुहोस् म मेरा ओठहरू बन्द गर्ने छैन। मानिसको व्यर्थताको सूचित गर्ने अघिल्लो भजन 39 पछ्याउने यो अद्भुत भजन हो। पहिलो खण्डमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ। अहिले यो हिब्रू 10:5 यसरी उद्धृत गरिएका छन्, त्यसको ध्यान दिनुहोस्। यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो। अहिले एक मिनट पर्खनुहोस्, के यो उचित तरिकामा उद्धृत गरिएको हो र? बाइबलका आलोचकहरू भन्छन्, हेर यहाँ त त्रुटि छ, भूल छ, बाइबलमा आपसमा खण्डन छ। भजन 40:6 भन्छ, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, अनि यहाँ हिब्रू 10:5 चाहिँ भन्छ, मेरो निम्ति एउटा शरीर तयार पारिदिनु भयो। मित्र, पवित्र आत्मा बाइबलको लेखक हुनुहुन्छ, उहाँले पुरानो नियम र नयाँ नियम लेख्नुभयो, उहाँले दुवै भजनहरू र हिब्रूको पुस्तक लेख्नुभयो र उहाँसँग आफ्नो लेखाइलाई बदल्ने बिल्कुलै पूर्ण अधिकार छ, तर जब उहाँले यो गर्नुहुन्छ त्यहाँ सधैँ असल कारण छ। अहिले यसको पृष्ठभूमिलाई विचार गरौं। प्रस्थान 21 स्वामीहरू र दासको सम्बन्धमा व्यवस्था छ। यदि कुनै मानिस अर्को मानिसको दास बने र निश्चित अवधिको अन्त्यमा उनी स्वतन्त्र भएर जान सक्थे, मानिलियौ उसको दासत्वको सेवाको अवधिमा कुनै एकजना दासिनीलाई भेटे र तिनीहरू प्रेममा फसे र विवाह गरेर बच्चा पनि पाए, अब जब त्यस मानिसको दासत्वबाट स्वतन्त्र भएर जाने समय भएपछि ऊ त्यहाँबाट जान सक्थ्यो, तर उसका पत्नी र उसका बाल बच्चाहरू उससँग जान सक्दैनथ्यो किनभने तिनी दासिनी थिइन्। अब यो मानिस के गर्न सक्थे? उसले निर्णय गर्न सक्थे, उसले आफ्नो स्वामीलाई मालिकलाई र आफ्नो पत्नी बाल बच्चाहरूलाई प्रेम गरेकोले गर्दा ऊ त्यहाँबाट छोडेर जाने छैन। अब त्यस स्थितिमा प्रस्थान 21:6 भनिएको छ, त्यसको मालिकले त्यसलाई परमेश्वर कहाँ ल्याओस् र त्यसलाई ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्, त्यसपछि त्यसले सधैँभरिलाई त्यो मालिकको सेवा गरोस्। भजनकारले यो प्रथालाई संकेत गरिरहेका छन्। जब उसले भन्छ, मेरा कानहरू तपाईँले छेडिदिनु भएको छ, जब प्रभु यो संसारमा आउनुभयो के उहाँको कान सुतारीले छेडिएको थियो? उहाँलाई शरीर दिइएको थियो, उहाँले आफैमाथि हाम्रो मानवताको लिनुभयो, उहाँ आफैलाई हामीसँग पहिचान गर्नुभयो र उहाँ सेवक दास बन्नुभयो र उहाँ बलिदान बन्नुभयो। बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, परमेश्वर पुरानो नियममा सबै पशु बलिदानमा प्रसन्न हुनुहुन्न थियो, तर तिनीहरूले प्रभु येशु ख्रीष्टको बलिदानको अवलम्बन संकेत गर्दथ्यो। अहिले यस विषयमा यसैया के भन्छन् त्यसको ध्यान दिनुहोस्। यसैया 50:5 परमप्रभु परमेश्वरले मेरो कान खोल्नु भएको छ र म बागी भएन औ पछि पनि हटिन। यो पद सेवक दास ख्रिष्टको दमनको अगमबाडी गरिरहेको छ। जो पृथ्वीमा आउनुहुने थियो। जब प्रभु येशु ख्रिष्ट पृथ्वीमा आउनुभयो र क्रुसमा जानुभयो, उहाँको कान खोलिएको थिएन र छेडिएको थिएन। उहाँलाई शरीर दिइएको थियो र त्यो शरीर क्रुसमा टाँगियो। मेरो मित्र, उहाँले हातमा काँटीले छेडिएको डाम लिएर महिमित शरीरमा स्वर्गीयमा फर्कि जानुभयो, अनि उहाँले त्यो काँटीले छेडिएको डाम पूरा अनन्त कालभरि बोक्नुहुनेछ, ताकि उहाँको सामने निष्कोट निष्कलङ्क पेश हुन सकौं। देख्नुभयो, उहाँले कान सुतारीले छेडिनु भन्दा धेरै ठूलो कुरा गर्नुभयो। उहाँले आफ्ना शरीरलाई क्रुसमा टाँगिनलाई दिनुभयो, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो र हामी बेगर स्वर्गमा फर्किए जानुहुन्न थियो। मित्र, यो अद्भुत मसीह बारेको मेसाइनिक साम हो, भजन हो, जुनले प्रभु येशु ख्रिष्टको क्रुसीकरणको प्रकट गर्दछ, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यसपछि हामी 41 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो, यो मसीह बारेको भजन हो, मेसाइनिक साम हो, जुनले यहुदाको धोका विश्वासघातको अगमबाडी गर्दछ। यो मसीह बारेको भजन मेसाइनिक साम सम्भवत त्यस समयमा लेखेका थिए जब उसलाई अहितोपेलद्वारा विश्वासघात गरिए, जो उसको विश्वासयोग्य एक सल्लाहकार थिए। अहितोपेल दाउदका पुत्र अफसालोम तर्फ लागे जब अफसालोम उसको पिताको विरूद्ध विद्रोहको अगुवाई गरेथे। अन्तिममा दोस्रो समूहल 17 अध्याय 23 पद अनुसार आफैलाई फाँसीमा चढ़ाएर आत्महत्या गरे। अहितोपेलले ख्रिष्टको विश्वासघाती यहुदा इस्करियोतीको पूर्व सूचित गर्दछ। 41 अध्याय 1 पदमा भनिएको छ, 41 अध्यायको 1 पदमा, त्यो धन्यको जसले निर्धारको चिन्ता गर्दछ, परम प्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनु हुनेछ। यो अध्याय धन्य शब्दले आरम्भ हुन्छ र धन्य शब्द सहित अन्त पनि हुन्छ। यो अध्याय यस कथनसँग आरम्भ हुन्छ, त्यो धन्य हो जसले निर्धारको चिन्ता गर्दछ, र यो अध्याय यस कथनसँग अन्त हुन्छ, इसरायलका परमेश्वर परम प्रभु धन्यको हुनुहुन्छ। यो धन्य शब्द को हामीले पहिले देखिसकेका छौं, जुनको अर्थ हो ह्याप्पी, प्रसन्न, हर्षित, खुशी। यसरी भजन संग्रहको उत्पत्ति खण्ड जुन 1 अध्यायदेखि 40 अध्याय हो, प्रसन्न, हर्षित, खुशी यानी ह्याप्पीसँग आरम्भ हुन्छ र ह्याप्पी शब्दसँग नै अन्त हुन्छ। मित्र, अहिले यो खण्डको ध्यान दिनुहोस् कि कसरी यो मसीह सम्बन्धको भजन मेसाइनिक साम्स बन्दछ। 41 अध्याय 9 पदमा भनिएको छ, मेरो आफ्नै परम मित्र जसमाथि मैले भरोसा गरेको थिएँ, जसले मेरो रोटी खान्थ्यो, त्यसले मेरो विरूद्धमा लात उठाएको छ। येशूले यो पदलाई यहुदा इस्करियोतीको सन्दर्भमा उद्धृत गर्नुभयो। युहन्ना 13 अध्याय 18 पदमा भनिएको छ, म तिमीहरू सबैको विषयमा भन्दिन, मैले छानेका जतिलाई म चिन्छु, तर धर्मशास्त्र पूरा होस् कि मेरै रोटी खानेले म माथि आफ्नो लात उठायो। यो पद यहुदामा पूरा भयो जसले प्रभु येशूलाई धोका दियो। पत्रुसले पनि यसको प्रेरित 1 अध्याय 16 पदमा संकेत गर्दछन्, भन्छन्, ए भाइयो, धर्मशास्त्र पूरा हुनै पर्थ्यो जुन कुरो येशूलाई पक्रनेहरूका अगुवा हुने यहुदाको विषयमा पवित्र आत्माले दाउदको मुखबाट अघिबाटै बोल्नु भएको थियो। हामीसँग यहाँ केही अरू कुरा छ। 10 पदमा भनिएको छ, तर हे परम प्रभु, तपाईँले म माथि अनुग्रह गरेर मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो पद प्रभु येशू ख्रीष्टको पुनरुत्थानको संकेतको पद हो, मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो उत्पत्ति खण्डको भजनमा हामीले ख्रीष्टको मृत्यु र उहाँको पुनरुत्थानको देख्यौं, तर म केही त्यस्तो अचम्म पार्ने तर स्पष्ट कथन बनाउँछु। ख्रीष्टको मृत्युले कसैलाई पनि उद्धार गर्दैन, बरु यो उहाँको मृत्यु र पुनरुत्थानले उद्धार गर्छ। पाउलले स्पष्ट रूपमा सुसमाचारको पहिलो कुरन्थी 15 अध्याय 3 र 4 पदमा परिभाषा दिन्छन्, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट हाम्रा पापको निम्ति मरे, गाडिए र धर्मशास्त्र अनुसारै तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। प्रभु येशु ख्रिष्टको पुनरुत्थान बेगर त्यहाँ सुसमाचार छँदै छैन। प्राय सबैसँग प्रभु येशूको बारेमा विचारधारणा थियो। यसुले आफ्नो चेलाहरूलाई सोध्नुभयो, मती 16:13-16 मानिसहरूले मानिसको पुत्रलाई को भनी भन्दछन्? तिनीहरूले भने, कसैले बप्तिस्मा दिने युहन्ना, कसैले एलिया र अरूहरूले यर्मिया कि अगम वक्ताहरूमध्ये कुनै एक भनी भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ। के तपाईँ ख्रिष्ट को हुनुहुन्छ भनी सोच्नुहुन्छ? धेरै आधुनिक नाटकहरूले प्रभु येशूलाई या त क्रुसमा या चिहानमा छोड्छन्। थोमस जेफरसनले प्रभु येशू ख्रिष्टको बारेमा आफ्नो नैतिक शिक्षामा उहाँलाई चिहानमा छोडे। उसले आफ्नो पुस्तकको चिहानको ढोका ठूलो ढुङ्गाले थुनिराखेको अवस्थामा अन्त गरे। त्यहाँ कति पनि सुसमाचार छैन। ढुङ्गा गुडाइएको थियो र प्रभुले चिहान छोड्नुभयो वा मृत्युबाट ब्युति उठ्नुभयो। उहाँको पुनरुत्थानको कारण हामी भन्न सक्छौं 13 इसरायलका परमेश्वर परमप्रभु आदिदेखि अनादिसम्म धन्यको हुनुहुन्छ। आमेन, आमेन। यो पद दुईपल्ट आमेन शब्दसहित अन्त हुन्छ। आमेन, आमेन। यसको मतलब हो, परमेश्वरले हाम्रो उद्धारको निम्ति अन्तिम पूरा काम गर्नुभयो जब ख्रिष्ट मृत्युबाट पुनः ब्युति उठ्नुभयो र स्वर्गारोहण हुनुभयो र परमेश्वरको सिंहासनको दाहिने पट्टि विराजमान बस्नुभयो। ख्रिष्टले हाम्रो निम्ति उद्धारको काम पूरा गर्नुभयो। यसमा तपाईँले केही कुरा थप्नु पर्दैन, तर पुनरुत्थान बेगर सुसमाचार हुँदैन। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
2: दाइ, आजको अध्ययन सुनेपछि मलाई महसुस भयो कि जीवन कति धेरै अस्थायी रहेछ, तर परमेश्वर सधैँभरि हाम्रो साथमा हुनुहुन्छ।
3: हो त भाइ, मानिसको जीवन छडबुङ्गुर छ, तर परमेश्वरको प्रेम अनन्त छ। उहाँ नै हाम्रो आशा, हाम्रो सहारा र हाम्रो उद्धारक हुनुहुन्छ।
2: दाउदले त धेरै पीड़ा भोग्नुभयो, तर पनि उहाँले परमेश्वरलाई भने छोड्नु भएन।
3: हो त भाइ, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। उहाँले राम्रो उदाहरण बन्न चाहनुभयो। उहाँले आफ्नो जीवन मार्फत देखाउनुभयो कि परमेश्वरमा भरोसा गर्ने व्यक्ति कहिल्यै लज्जित हुँदैन।
2: साँच्चै नै दाई, र आज हामीले सिकेका मुख्य मुख्य कुराहरू चाहिँ के हुन् त दाई?
3: पहिलो कुरा, परमेश्वर बिना हामी केही पनि होइनौ। दोस्रो, हाम्रो जीवनको साँचो मूल्य येशु ख्रिष्टमा मात्र छ, त्यसैले हामी उहाँतर्फ फर्कनुपर्छ। तेस्रो, मृत्यु अन्त्य होइन, तर परमेश्वरमा अनन्त जीवनको ढोका हो। र चौथो, येशूले सबै काम पूरा गरिसक्नु भएको छ, अब हामीले केवल उहाँलाई ग्रहण मात्र गर्नुपर्छ।
2: साँच्चै नै दाइ, आजको सम्पूर्ण सन्देश चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्ने सन्देश थियो।
3: हो त भाइ, त्यसैले आदरणीय श्रोताहरू, हामी आज नै परमेश्वरलाई खोज्नुपर्छ। उहाँमा फर्कौं, उहाँले हाम्रो जीवनलाई अर्थ दिनुहुन्छ। यो सत्यतालाई हामीले कहिले पनि भुल्नु हुँदैन।
2: हजुर, साँच्चै नै। र हामी आशा गर्दछौ कि आजको यो अध्ययनबाट तपाईँहरूले धेरै आशिष पाउनु भएको छ, र ती पाउनु भएको आशिषहरू कृपया हामीसँग सम्पर्क गर्नुहोस् र आफ्ना अनुभव, प्रार्थना र आशिषहरू हामीसँग साझा गर्नुहोस्।
3: हजुर, र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। तपाईँहरूले पाउनुभएको आशिष र गवाईहरू बाँड्नको निम्ति हामीसँग नहिचकिचाउनुहोस्।
2: हामी तपाईँहरूलाई धेरै प्रेम गर्छौं र हामी तपाईँहरूलाई निरन्तर रूपमा प्रार्थनामा सम्झिरहेका छौं। र आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं, र परमेश्वरको सुरक्षा, शान्ति र कृपा हामीहरूसँग सधैँभरि रहिरहोस्। अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। सबैजनालाई धेरै धेरै धन्यवाद। आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ, र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ, र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ। र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ। र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0427979797।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
0: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9855063802 9855063802।
5: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम चमटार की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग है रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 री फोन सिङजिम सेगो है रोमा।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज

0: आधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062612 र 98229793।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131 11, 98494131 11।
4: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98141055754, 98141055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपी

0: ती अल्मुनियम का झाल ढोका बनाउनु का साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843007736 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकी सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानी ला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाहि 0-10-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-066-12 र 98-22-79-993
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
4: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64

0: सामाजिक लेखा परीक्षण भनेको कुनै पनि परियोजना वा कार्यक्रमको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिताको समीक्षा गर्ने सार्वजनिक प्रक्रिया हो। यस प्रक्रिया मार्फत कार्यक्रमबाट प्राप्त उपलब्धि, खर्च, चुनौती तथा सिकाई बारे सरकारवालाहरूबीच खुला छलफल गरिन्छ र समुदायका नागरिकहरूले आफ्ना प्रश्न, जिज्ञासा, सुझाव तथा गुनासाहरू प्रत्यक्ष रूपमा राख्ने अवसर पाउँछन्। अब भने शिक्षामा पहुँच सुनिश्चितता सेफ परियोजना अन्तर्गत बेनीघाट रोहाङ गाउँपालिका वडा नम्बर 6 स्यादुलमा सम्पन्न सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्न, जिज्ञासा, सुझाव तथा सरकारवालाहरूले दिएका जवाफ र गरेका प्रतिबद्धताहरू प्रस्तुत गर्दैछौ।
1: मेरो नाम राजकुमार चेपाङ, नव प्रतिभा आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुँ। प्रयास नेपाल संस्थासँग साझेदारी गरेर, समन्वय गरेर र उहाँहरूसँग हातेमालो गर्दै काम गर्नु पाउँदाखेरि चाहिँ धेरै नै पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक देखिएको छ। र मैले भन्नै पर्ने कुरा चाहिँ के हो भने अहिलेको अवस्थामा हाम्रो जुन त्यो नव प्रतिभा आधारभूत विद्यालय चाहिँ अरू कुरा सबै ठिकै छ भन्न पर्यो, तर अलिक भवनको चाहिँ अलिकति नभाव कि जस्तो पनि लाग्छ मलाई। कहाँ कहाँ यसो हेर्दाखेरि ठ्याक्कै त्यो भवन बनाउने ठाउँ पनि त्यस्तै छ, अलिक गतिलो ठाउँ पनि छैन। त्यो कतै ठाउँ मिलाउन सक्यौँ भने हामीले एक ठाउँ जग्गा किनेर पनि राखेका छौँ, अब त्यो जग्गाले फेरि अलिकति पुगेन भन्ने कुराहरू पनि निक्लिएका। अनि त्यही भएको कारणले गर्दाखेरि सत्तापत्ता अथवा कता किनेर एउटा अलिकति नयाँ राम्रै दुई चार कोठाको, दुई पाँच कोठाको भवन बनाउन पायो भने चाहिँ हामी एकदमै खुसी पनि हुन्थ्यौँ। सकेसम्म वडा सरकारसँग अनि प्रयास नेपालसँग मिलेर साझेदारी गरेर काम गर्न पायौँ भने, त्यो भवन बनाउन पायो भने त्यो जति खुसीको कुरा अरू केही पनि हुँदैन भन्दै राख्न चाहन्छु।
2: मेरो नाम अम्बिका लामिछानेक, गल्छी गाउँपालिका वडा नम्बर 6 बहिनी, कार्यरत विद्यालय श्री सीतकाली आजाद विद्यालय। यहाँले राख्नुभएको कार्यक्रमहरू चाहिँ एकदम सबै लागू पनि भएको छ र एकदम राम्रो पनि छ। हाम्रो विद्यालय पनि हरेक कार्यक्रममा हामी सहभागी भएर सरसँग सबै कार्यक्रम गरेका छौँ। अझै यस्तो कार्यक्रमहरू अझै बढी दिँदै हौसला थप्दै उहाँहरूले अझै यस्ता राम्रा राम्रा कार्यक्रमहरू ल्याउनु भयो भने अझै प्रभावकारी हुने थियो भन्ने अपेक्षा पनि राखेका छौँ। र हरेक विद्यालयमा बाल बालिकाहरू हेर्नको लागि शैक्षिक सामग्रीहरू अनि बाल उद्यानहरू पनि स्थापना गरिदिनु भयो भने चाहिँ अझै राम्रो हुन्छ होला भन्ने अपेक्षा राखेका छौँ सर।
3: नमस्कार, म एसए बाल क्लबको सचिव हो। हाम्रो विद्यालयमा चाहिँ विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ, जुन जस्तै पक्षित कलाहरू, चित्रकलाहरू, लेखाहरूमा नि सञ्चालन भइरहेको हुन्छ। अनि यसमा चाहिँ बाल क्लबबाट गरेको कार्यक्रमहरूबाट चाहिँ विद्यार्थीको अघि बढ्ने क्षमता विकास गराउँछ, आफ्नो बोल्न सक्ने क्षमताहरू विकास भएको छ भन्दै।
4: मेरो नाम शेरबहादुर भट्ट, घर चाहिँ कञ्चनपुर। यहाँ चाहिँ अब एक दशक भन्दा अलि बढी भइसक्यो विद्यालयमा अध्यापन। भ्रमणमा लग्नुभयो प्रयास नेपाल चाइल्डहुडको, त्यो कुरा देख्दाखेरि मलाई पटक पटक त्यही डाउको सम्झना आउँछ कि उहाँले जुन गर्नुभएको। मैले त सरहरूलाई त सुनाइ पनि दिएको थिएँ, त्यो ल्याएकै थियो अडियो गराएर, जुन आफूले त्याग्नु भएको छ उहाँले, हाम्रो दलबहादुर सरले घर परिवार लगायत बनाउने हो भने कोही, म भन्छु जति दिए पनि अर्काले जति दिए पनि नबन्दो रहेछ। र त्यसको लागि सबैभन्दा पहिले हामीले आफैले त्याग गर्ने, त्याग गर्यो भने थोरै कुराले पनि धेरै हुँदो रहेछ। त्यसको लागि म उहाँ दलबहादुर सरलाई धेरै धेरै सम्झिरहन्छु, धन्यवाद पनि दिन चाहन्छु। र प्रयास नेपाललाई विशेष, जुन चाहिँ त्यो हामीलाई भ्रमण गर्ने मौका दियो। आज हो चाहिँ शनिबार र आइतबार दुई दिन बिदा हुन्छ, मलाई बिदा भएपछि कहाँ र कसरी दिन कटाउने, विद्यालयको के काम गर्ने भने, सायद मेरा अहिले मैले दुई चारवटा भिडियो हेर्नुभयो होला, म सायद प्राय विद्यालयकै काममा खटिरहन्छु। र दुईवटा हामीले अहिले अब टोल गभर्मेन्ट समिति गठन गरेका छौँ, हेड सर म अस्ति गएर दुई ठाउँ, अझै धेरै गाउँमा जानु बाँकी छ। त्यो मैले भने विद्यालय बनाउन हामी आफै खटिने हो, र त्यो तपाईँ वडा कार्यालय होइन, वडाले त फेसिलिटेट गरिदिने हो, पालिकाले फेसिलिटेट गरिदिने हो, खटिने हामीले हो। यति भने प्रयास नेपाललाई म विशेष विशेष धन्यवाद दिन चाहन्छु। चाइल्ड फन्ड लगायत जुन खानेपानी हामीलाई पुर्याइदिनु भयो, र विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक सामग्रीको लागि तपाईँले ठूलो योगदान दिनुभएको छ। सायद त्यो शैक्षिक सामग्री म भन्छु अझै चेतना कमी छ। प्रयास नेपाललाई पहिला पनि मैले सायद भनेको थिएँ, तपाईँले साहित्यको पुनरावलोकन भन्छ, लिटरेचर अफ रिभ्यू भन्ने होला नि, हामीले अनुसन्धान गर्दाखेरि गर्छौँ, त्यो लिटरेचर अफ रिभ्यू भएन क्या। हाम्रो लगानी धेरै गर्नुभएको छ प्रयास नेपालले, लिटरेचर अफ रिभ्यू भएन क्या। तपाईँले गरेको त्यो क्षेत्र कहाँ कहाँ गयो थियो त्यो, र त्यसलाई हामीले प्रयोग अब कसरी गर्ने, त्यो त्यतिकै जहाँ कि त्यो पैसा त्यसलाई हामीले गरिदिएको भए सायद अब त्यो पोइन्ट हेर्ने क्या, कति प्रगति भयो त त्यो काम भयो कि भएन हामीले।
5: त्यो मूल्याङ्कन हाम्रो अलिकता मूल्याङ्कनमा हामी कमी भएको छौँ। भन्ज्याङमा भएका यो अभिभावकहरूलाई हामीले स्कुलै ल्याउन सकेनौँ, किन नसकिया होला त्यो कारण के हो? त्यो कारण हामीले खोजिरहेको कहिले पनि बच्चा स्कुल आएन आएन भने पछि एउटा बिन्दुबहादुर भन्ने भाइको नामै सोध्छु म, आठमा पोस्ट साल छोडेको छु, छोड्ने कारण के हो त? कारणै खोजिएनौँ। त्यस कारणले हामी कैयौँ कुरा सन्देशा गर्नुपर्ने बजेट तपाईँ धेरै खोजेर ल्याउनु भएको धन्यवाद छ तपाईँलाई, यत्रो बजेट कहाँबाट तपाईँको पनि के नै जाने थियो र न तपाईँको भोलि केही माग्नु छ न भोलि केही दिनु छ, बजेट थुप्रै ल्याउनु भएको छ सरहरूले उताबाट बजेटले ल्याउनु भएको छ, ती दाताहरूलाई पनि म यहीँबाट धन्यवाद दिन चाहन्छु जापानमा, उनले पनि दिए राम्रै होला भनेर तर हामीले चाहिँ के गरेको त्यसलाई ब्याकअप भएर हेरेनौँ, जस कारणले हाम्रो प्रतिफल भने जस्तो आएन। यसै गरी विद्यालय पनि सुधार गर्ने हो भने मैले भने त्यो दस्तारले त सुध्रिँदैन, दस्तारले सुध्रिनुको लागि कम्प्युटर दिमाग हुनुपर्छ, त्यो कम्प्युटर दिमागलाई चाहिँ सेभ गर्यो भने कहिले कहिले रिफ्रेस पनि गर्नै पर्छ, त्यस कारणले हाम्रो बच्चा त्यस्तो छैन, त्यसको लागि कसरी हुन्छ त साँझ बिहान तिहारपछि होस्टेलै राखेर पनि गर्न सकिन्छ, यसरी गर्न सकियो भने विद्यालयको सिकाइ एकदमै राम्रो सुधार गर्नुहुन्छ। हस् धन्यवाद है।
6: सर मेरो नाम अस्मिता तामाङ, अभिभावक संघको अध्यक्ष विद्यालयबाट हामीले खेल्दै गरेको खेलकुदहरू एकदम रमाइलो छ, अनि त्यहाँबाट फेरि गुरु सरले आउनुहुन्छ, एकदम धेरै रमाइलो कुरा गर्नुहुन्छ, धेरै कार्यक्रम खेलाउनुहुन्छ, अनि हामीलाई एकदमै रमाइलो हुन्छ, सब अभिभावकहरू हामी भेला हुन्छौँ, हामी जानुपर्छ, हामी मिटिङ जानुपर्छ, अनि खेलकुद खेलाउँछ, अनि हाम्रो बच्चाहरूको पढाइ कस्तो छ, अनि हामीले बच्चाहरूको पढाइ हेर्नुपर्छ, अनि हामीले बच्चाहरूलाई के गर्नुपर्छ, बच्चाहरू स्कुलबाट आइसकेपछि हामीले घरमा के गर्नुपर्छ, छिमेकीहरूलाई पनि खेलाउँछौँ, अनि त्यस्तो उनीहरू पनि सम्झाउँछ, अनि तर हामीले विद्यार्थीले घरमा स्कुलबाट बुझाएपछि घरमा होमवर्क छ विषय, स्कुलबाट होमवर्क बुझाएको बुझाएन, त्यो होमवर्क लेखेर लिएको होमवर्क बुझाएको बुझाएन, हेर्छौँ बुझ्छौँ, र उहाँहरूले चाहिँ हेर्नुभएको चाहिँ हेर्नु भएको छ सर मिसले मेरो होमवर्क मलाई यो होमवर्क दिएर पाउनु भएको छ भन्नुहुन्छ, र अनि त्यो होमवर्क हामीले हेरेर अनि अझै के पढ्नु छ के लेख्नु छ अनि पढ्नु लेख्नु हौसला दिन्छौँ, अनि हाम्रो तल सिद्धकाली स्कुलमा चाहिँ धेरैभन्दा धेरै सरले खेलाउनुभएको खेलकुदमा पनि एकदमै रमाइलो भइरहेको बुढाहरू अनि शिक्षकज्यूहरू पनि धेरै राम्रो हुनुहुन्छ, र उहाँहरूलाई हामीले धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ।
7: म त यसै पञ्चकन्या माध्यमिक विद्यालयमा नारी विज्ञान पढाउँछु। प्रेस नेपाल धादिङले सञ्चालन विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको अतिरिक्त कक्षामा चाहिँ मैले म्याथ अध्यापन गराएको थिएँ। मैले पोर पनि भने मैले लिखितमा पनि त्यो पेस गरेको छु, अहिले पनि मैले त्यो लिखितमा सायद दुई लाइन त्यो लेखेकै छु, हेर्नु होला। यदि त्यो क्लास सञ्चालन गर्ने मैले पोर पनि रिक्वेस्ट गरेँ, अहिले पनि म त्यही नै रिक्वेस्ट गर्ने हो, चार पाँचमा चाहिँ त्यो लागू गरिदिनु होला, त्यो चार पाँचमा लागू गरेर त्यहाँ नेपाली सर र पढ्न सक्ने भएर त्यो बच्चालाई छमा लान सक्यो भने हामीले त्यहाँबाट चाहिँ उनीहरूलाई हामी सिकाउन सक्छौँ क्या।
8: मेरो नाम ज्ञानबहादुर चेपाङ, म बमरङ आयुर्वेद विद्यालयको चाहिँ सेवा सङ्घ अध्यक्ष। 56-57 सालतिर आफूले देख्दाखेरि टोइलेट पिसाब पिसाब गर्ने ठाउँ थिएन, आफै थियो, अनि संस्थासँग हामी चाहिँ माग गर्दै संस्थामा हामी कुरा राख्दै धेरै सहयोग गर्नुभयो। अब आजभोलि योभन्दा अगाडिदेखि पनि हाम्रो बिजनेसहरू चाहिँ यसो हेरचाह गर्न आइरहनुहुन्छ, आपद विपद गर्दै आउनुहुन्छ हाम्रो बुमराङमा, र 57-58 सालतिर त्यति आपद विपद टोइलेट थिएन, केही थिएन। अब अहिले चाहिँ सरकारबाट चाहिँ सहायता दिनुभयो, अनि डिसेबल गर्नलाई चाहिँ बन्दिर जानु परेको थिएन, अनि सरकार पनि धेरै राम्रो छ।
9: हस्त धन्यवाद। मेरो नाम माया देवी चेपाङ, राज नेपालबाट। दिन सर मेरो घरमा आइरहनु हुन्थ्यो अनि आउने तपाईँहरूको अवस्था यस्तो छ भनेर, अनि सरले त्यति समय गरेर अनि पाँचवटा के अरे माउ बाख्रा एउटा तयार बोका दिनुभएको थियो, अहिले मलाई राम्रो छ, के अरे दुईवटा पाठा तिनवटा पाठी जन्मा थियो तर छ अहिले पनि बेच्ने बेला भएको छैन, त्यहाँबाट चाहिँ अब बिस्तार बिस्तार पाठाहरू बेच्ने समय पनि हुन्छ, त्यही भएर चाहिँ मलाई राम्रै हुन्छ। त्यहाँबाट चाहिँ छोरा छोरीलाई एउटा छोरा एउटा छोरीलाई मैले त्यति गरेर त एकदम राम्रोसँग के अरे स्याहार सुसार गर्न र जब त्यति पढाउनलाई त्यही त बाबु नानीलाई सक्छु भन्ने अवस्था मेरो छ।
10: नमस्कार, मेरो नाम चाहिँ प्रभाव थापाको मलाई, मैले पञ्चकन्या माध्यमिक विद्यालयको टिचर पनि हो। मेरो चाहिँ प्रयास नेपाललाई सानो सुझाव थियो हजुरहरूले, एउटा प्रयास नेपाल भन्ने एउटा संस्था हो, यो त पछि गएर यहाँ जति बेलासम्म काम गर्छ, तर यो विद्यालय भनेर चाहिँ सधैँ गइरहने रहेछ। हाम्रो अध्यापकहरूलाई बाख्रा पालन भनेर दिनुभएको थियो, आर्थिक सहयोग गर्नुभएको थियो, त्यो चाहिँ तपाईँहरूले हाम्रो विद्यालयको बाल क्लबको निगरानीमा दिनुभएको भए र तपाईँहरूले त्यो बाख्रा चाहिँ एकचोटि सधैँ अहिले फेरि एकचोटि उहाँलाई दिनुभयो एउटा बाख्रा चाहिँ पाठी चाहिँ तपाईँहरूले यो पञ्चकन्यालाई फेरि फिर्ता गर्नुपर्छ है जम्मा एकचोटि त्यो गरिदिनु भए चाहिँ के हुन्थ्यो भने हजुरहरू जानुभयो भने अनि त्यसपछि उहाँले अहिले सातजनाले बाख्रा लानु भएको छ सातवटा पाठी हाम्रो आउँथ्यो त्यो सातवटा पाठी यो बाल क्लबको निगरानीमा के गर्थ्यौँ त फेरि हामीले त्यो अरू अध्यापकहरूलाई हामीले वितरण गर्थ्यौँ अनि त्यसपछि उहाँले दिनु परेन फेरि पहिलोचोटि उहाँले जसले लगायो उहाँले चाहिँ फेरि एकचोटि फेरि हाम्रो स्कुललाई एउटा के दिन्थ्यो फेरि पार्टी दिन्थ्यो त्यसपछि गर्दा गर्दा यो चाहिँ हामी संस्था रहिरहन्थ्यो र हाम्रो विराट रूपमा चाहिँ के हुन्थ्यो आर्थिक सहयोग हुन्थ्यो कि भन्ने मेरो एउटा सानो सुझाव चाहिँ म बिदा हुन्छ है
11: म बेनीघाट वरान गाउँपालिका छ नम्बर वडा कार्यालयको वडा सचिवको तर्फबाट एवं वडा स्तरीय शिक्षा समिति छ नम्बर वडा कार्यालयको सदस्य सचिवको हैसियतले न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु विद्यालयहरू नियमित रूपमा विद्यार्थीहरू उपस्थिति नहुने आगामी दिनमा विद्यालय नियमित उपस्थिति कसरी गराउने यसै हलबाट पनि तपाईँहरूले एउटा निष्कर्षमा पुग्नुपर्छ जस्तो मलाई लाग्छ विभिन्न विद्यालयका नेतृत्व गर्ने चाहे ती सामाजिक विकासको नेतृत्व गर्ने या अग्रज व्यक्तिहरूको अनुहार मैले यसैमा देखिरहेको छु अब आगामी दिनहरूमा कसरी जाने भनेर पनि तपाईँहरूले एउटा निष्कर्ष एउटा मोडल यहाँनिर प्रस्तुत गर्नुपर्छ कि मलाई जस्तो पनि लाग्छ धेरै ठाउँहरूमा विद्यार्थीहरू नियमित रूपमा नआउने परीक्षाहरूमा पनि सामेल नहुने जसको कारणले गर्दाखेरि हाजिर रेकर्डमा हेर्ने भने विद्यार्थीको संख्या चाहिँ एकदम उल्लेखनीय देखिन्छ तर दिन प्रतिदिन विद्यार्थीको संख्या घट्दै गएको एउटा अवस्था छ यो भनेको एउटा ठूलो चुनौतीको रूपमा पनि एउटा मैले व्यक्तिगत रूपमा एउटा अनुभव गरेको विषयवस्तु हो वडा कार्यालयमा बसेर सेवा प्रवाह गर्दै गर्दाखेरि हाम्रो गाउँघरतिर निकै एउटा ठूलो समस्या रहेको एउटा कम उमेरमा नै विवाह गर्ने जब कानूनको हिसाबले 20 वर्ष उमेर पूरा नगरिकन विवाह गर्न पाइने एउटा प्रावधान छ यहाँ 15 वर्ष 16 वर्ष 4 कक्षा 5 कक्षा पढ्ने व्यक्तिकै मेरो विवाह भयो भन्दै वडा कार्यालयमा चाहिँ एउटा विवाह दर्ता गर्नु पर्यो भनेर आइरहेको अवस्था पनि छ उनले प्रायोरिटी चाहिँ शिक्षालाई दियो कि विवाहलाई दियो भन्ने पनि एउटा यहाँ एउटा क्वेसन चिन्ह खडा भएको छ त्यसको समाधान कसरी गर्ने त्यो पनि एउटा महत्वपूर्ण एउटा राज्यको महत्वपूर्ण एउटा पक्षको रूपमा पनि यहाँ खडा भएको छ त्यो विद्यार्थी चाहिँ जब 8 कक्षामा पढ्न आउँछ तब बल्ल त्यहाँबाट यहाँ विद्यालयको प्रावधान अनुसार चाहिँ अब अनिवार्य रूपमा फारम भर्नै पर्ने एउटा प्रावधानको अन्तर्गत चाहिँ विद्यालयमा आइरहेको हुन्छ ऊ जन्म दर्ता लिन हामीलाई साह्रै सङ्कट अवस्था छ जबकि कानूनको दायरामा हेर्ने भने अहिले 35 दिनभित्र चाहिँ एउटा घटना दर्ता चाहिँ गर्नै पर्ने अवस्था छ अनि त्यहाँबाट धेरै चुनौती छन् बुवा कता हो आमा कता हो बाउ छैन भनेछ आमा छैन भनेछ हामीलाई त्यो गाँठो ठुकाउन एउटा निकै नै ठूलो चुनौतीको रूपमा हामीलाई यो स्थिति देखा परेको छ जसको कारणले गर्दाखेरि हामीले अभिभावक शिक्षा लिएर जाँदै गर्दाखेरि अब हामीले पनि आफ्नो व्यक्तिगत ढङ्गबाट त्यो ठाउँमा कुरा उठाएको छौँ हजुरहरूले पनि त्यस्ता कार्यक्रमहरूमा चाहिँ 35 दिनभित्र चाहिँ व्यक्तिगत घटना दर्ता गर्नुपर्छ बच्चा जन्मेको 35 दिनभित्रमा व्यक्तिगत घटना दर्ता गर्नुपर्छ भनेर ती कुरालाई पनि आत्मसात गर्नु हुनेछ भन्ने पनि मैले एउटा शुभेच्छा व्यक्त गरेको छु एउटा व्यक्तिले सामाजिक सुरक्षा भत्ता खाँदै गर्छ त्यहाँ पनि एउटा व्यक्तिले चाहिँ नियमित रूपमा विद्यालय पठाउन सक्दैनौँ भने हामीले पनि त्यसमा एउटा केही गर्न सकिन्छ 2-4 दिन भए पनि रोकेर तिमीले चाहिँ बच्चा चाहिँ रेगुलर रूपमा विद्यालय पढाउँदैन भने तिमीले हामीले वडा कार्यालयबाट दिने सामाजिक सुरक्षा भत्ता नै तिमीलाई हामी सिफारिस गर्दैनौँ भनेर पनि गर्न सकिने धेरै आधारहरू त्यसलाई चाहिँ हामीले कुन ढङ्गले अगाडि बढ्न सकिन्छ भनेर पनि हजुरहरूले यस विषयमा गहन रूपमा एउटा वृहत रूपमा छलफल गर्नुहुनेछ भन्ने पनि पूर्ण अपेक्षा लिएको छौँ हामीले बेरीघाट वरान गाउँपालिका 6 नम्बर वडा कार्यालयको तर्फबाट कुन चाहिँ समयमा के गर्न सकिन्छ तपाईँहरूको लागि दिन रात नबनिकन हामी गर्न पूर्ण रूपमा हामी त्यसको लागि गर्न तयार छौँ र तपाईँहरूले मागेको महत्वपूर्ण राय सल्लाह सुझावहरू पनि हामी दिन तयार छौँ र जहिले पनि कुनै पनि ठाउँ बनाउनको लागि एउटा व्यक्तिले मात्र सम्भावना हुँदैन सबै व्यक्तिहरू मिलेर हातेमालो गर्नुभएको छ हजुरहरूले पनि यो ठाउँमा धेरै लगानी गर्नुभएको छ तपाईँहरू पनि संस्था साझेदारीहरू धेरै छ तपाईँहरू पनि त्यस्तो रिपोर्ट बुझाउनु पर्ने होला जति धेरै रिपोर्ट राम्रो भयो त्यति अनुसारै एउटा कार्यक्रम गर्नुको पनि महत्वपूर्ण गर्वको विषय रहन्छ र आगामी दिनहरूमा वडा तर्फबाट तपाईँहरूलाई के गर्न सकिन्छ हामी पनि गर्न तयार छौँ भन्ने एउटा शुभेच्छा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद
12: तपाईँले कार्यक्रममा सुन्नुभयो शिक्षामा पहुँ सुनिश्चितता परियोजना सिप लागू भएको बेनीघाट वडा गाउँपालिका वडा नम्बर 6 सियाजुलमा सम्पन्न सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागीले राखेका विभिन्न प्रश्न जिज्ञासा र सुझावहरू
0: हो यदि तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा। चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति रहेको यो कार्यक्रम रेडियो राजमार्ग र रेडियो बिहानीबाट एकैसाथ सुन्न सक्नुहुन्छ।
12: कार्यक्रममा अब भनै पालो भएको छ शिक्षामा पहुँच सुनिश्चितता परियोजना सेफ लागू भएको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6 सम्पन्न सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागीहरूले उठाउनु भएका विभिन्न प्रश्न जिज्ञासा र सुझावमाथि सरकारवालाको तर्फबाट जवाब तथा सम्बोधन गर्नुहुँदै ट्यास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अरियाल
13: जो व्यक्तित्वहरूले हामीलाई सुझाव सल्लाह र जिज्ञासा राख्नुभयो सबैप्रति हार्दिक आभार व्यक्त गर्छु, धन्यवाद दिन चाहन्छु। तपाईँले उठान गर्नुभएको विषयवस्तु प्रयास नेपालको लागि एउटा सम्पत्ति हुनेछन्, हामी त्यसलाई सम्पत्तिको रूपमा ग्रहण गर्नेछौँ। आगामी भयो 16 हाम्रो साधारण सभा छ, हामीले यताको 3 वार्ड उताको 12 वार्डमा 15 वार्डमा काम गरिरहेछौँ, पालिका तहमा पनि र त्यसपछि जिल्ला तहमा पनि सोसियल अडिट गर्छौँ। त्यहाँबाट आएको सुझावहरू भनेको प्रयास नेपालको लागि एउटा सम्पत्ति हुनेछ, त्यसलाई हामी ग्रहण गरेर अगाडि बढ्नेछौँ। त्यस हिसाबले पनि आजको दिन हाम्रो लागि तपाईँले दिनुभएको सुझाव महत्वपूर्ण थियो। म थोरै यहाँले उठाउनु भएको कुराहरूमा उत्तर होइन, हामी अब के गर्छौँ कहाँनिर छौँ भन्ने कुराको लागि चाहिँ थोरै प्रश्न बनाउने कोसिस गर्न चाहन्छु। राजकुमारजीले कुरा उठाउनु भएको छ नव प्रतिभा स्कुलको विषयमा, हामी खुसी छौँ तपाईँहरूले जति प्रगति जति लगाव गर्नु भएको छ जसरी अगाडि बढ्नु भएको छ आफैले अगाडि बढ्ने हो, हामी हेल्पिङ ह्यान्ड हो, होस्टे गर्ने तपाईँ हो, त्यो होस्टे गरेको ठाउँमा हैसे गर्ने काम चाहिँ हाम्रो हो। र अझ सजिलैसित भन्दाखेरि चाहिँ तपाईँ एउटा तापकै हुन्छ, तापकैको मुख्य पाक्ने भाँडो चाहिँ यहाँहरू हो, त्यो पाक्ने भाँडोको लागि भिड हुन्छ, त्यो भिडको रूपमा चाहिँ हामी सहयोग गर्न भनेर आएको हो। हामी लामो समय रहँदैनौँ, हामी एउटा चाहिँ सहयोगी र तपाईँहरूले गर्नु भएको काममा चाहिँ सहयोग गर्ने पात्र भएको हिसाबले गर्दा तपाईँहरू नै यसको मुख्य पात्र हुनुहुन्छ। जे नतिजा आएको छ त्यसको सबै हिस्सेदार तपाईँहरू हुनुहुन्छ, हामी एउटा सहयोगी मात्रै हौँ। यो हिसाबले तपाईँको अलिकति फरक भएको छ भन्नु भएको छ, फरक भएको पनि तपाईँले कुरा बुझाउनु भयो, तपाईँको सक्रियता भयो, तपाईँ लाग्दिनु भएको थियो र परिवर्तन भयो। हामी धारी मिसिएर मचेर यहाँ पैसा ल्याएर मात्रै पैसाको बिटो खुनाए पनि केही पनि हुनेवाला छैन जति बेला तपाईँ लाग्नुहुन्न। जो तपाईँहरू लाग्नु भएको छ परिवर्तन भएको छ त्यस हिसाबले पनि धन्यवाद भन्न चाहन्छु। तपाईँले भवनको कुरा उठाउनु भएको छ, टेक्ना सरहरू निर्वाचित हुनको लागि 4-5 दिन बाँकी थियो, त्यही बेला हाम्रो दुर्गा सर पनि हुनुहुन्थ्यो, हामी आएर तपाईँको विद्यालयको नापजाप गर्न आएका छौँ। तपाईँको अहिले भइरहेको स्कुलभन्दा अलिक ओर एउटा शान्ति नेपालले शौचालय पनि बनाएको छ, त्यो शौचालय पनि प्रयोग हुन्छ, त्यो जग्गा पनि प्रयोग हुन्छ, नापेकै हामीलाई अलिकति जग्गा पुगेन र त्यति बेला नेतृत्व आउँदै हुनुहुन्थ्यो, एउटा नेतृत्व सकिँदै हुनुहुन्थ्यो, हाम्रो उता टाइम बम थियो, यति बेला चाहिँ यति बेलाभित्र पेस गर्ने भन्ने कुरा थियो, त्यसमा थोरै ग्याप हुँदाखेरि त्यो हामीले मिस गऱ्यौँ। र त्यसको एउटा अझै पनि सम्भावना चाहिँ अब त्यो सार्वजनिक हो कि व्यक्तिगत जग्गा मलाई थाहा छैन, अहिले समस्या भएको जग्गाको कारणले हो, होइन जग्गा थियो भने हामी त्यसलाई अरू केही रिसोर्सहरू खोज्ने कुरा सेपै प्रोजेक्ट होला अरू कुनै प्रोजेक्ट होला गर्न सकिन्थ्यो होला, तर अहिले 4 व्यतीत भएको छ, अहिले जहाँबाट बाटो गएको छ त्यो बाटोलाई अलिकति पर गर्न सक्नुभयो भने चाहिँ त्यो विद्यालय बनाउने ठाउँको त्यो शौचालय छोडेर हेर्दाखेरि हामीलाई केही जग्गा पुगेको छैन, त्यो हामीसित जानकारी छ। तर भवन बनाउनको लागि हामी मात्रै होइन, जसलाई भवन माग्नु हुँदा पनि तपाईँको ल्यान्ड जग्गा नहुँदासम्म कसैले सहयोग गर्न नसक्ने भएको र मेरो यहाँ जग्गा छ यसरी बनाऊ भन्ने कुरो नभएको भएर पहिला जग्गा व्यवस्थापन गर्नको लागि म अनुरोध गर्न चाहन्छु। हामीले शैक्षिक सामग्री सके जति गरेका छौँ, कोही अघि सरले ल्याउनु भएकोमा मिसेज पनि भयो भन्ने कुरा पनि रह्यो, कति दिने आफ्नो लगानी नपर्दछन् कसैले माया गर्दैन भन्ने पनि छ, तर त्यो सबैको टिमवर्कको काम हो। हामीले रिसोर्स खोज्यौँ ल्यायौँ यहाँसम्म गर्दाखेरि पनि फेरि अब त्यसको चाहिँ मिसयुज हुन्छ भने हामी यही समीक्षा पनि हो आज। त्यस हिसाबले गर्दा कोले के कुराको अनुशासन सिकाउने त त्यहाँ त्यसलाई कसरी प्रयोग भइरहेको छैन, एक दर्जन कपी दिएको एक वर्षमा म त कति लेखन पुग्दैन भनिरहेको छु, बढी पो भएको हो कि भन्नेमा फेरि आज कुरा उठ्यो भने त फेरि हामी झस्किनु पर्ने हो, हामी अर्कोपल्ट कार्यक्रम यो गरौँ कि नगरौँ। त्यस हिसाबले गर्दा यसको व्यवस्थापनको कुरा चाहिँ सबैसित जोडिन्छ, अभिभावक शिक्षा अभिभावकहरू आउनु भएको छ, कसको बच्चा के हो ल यसको चाहिँ भ्यालु के हो भनेर बुझाउने कुरा पनि गरिदिनु पर्यो, सर मिस्त्रीले पनि कतिवटा दिएको थियो कतिवटा भ्यायो भ्याइसकेपछि ल्याएर यसमा बुझाउनु पर्छ भनिदिने कुरो गर्दा पो त्यसको सही स्रोत उपयोग हुन्थ्यो कि त सर मिस्त्रीले खोज्नुहुन्छ भन्ने कुराहरू हुन्थ्यो कि त भन्दा त्यो टिमको कुरा हो। हामी एउटा अघि नै भने मैले तपाईँहरूले गर्नुभएको काममा हामी सहयोग गर्न आएको भएर यो कुरा गर्दिनँ होला। बाल उद्यान भनेको हामीले अन्यत्र देख्न भएको र अब हेडमिसकै भाषा होला यो, शर्मिला मिसको पटक पटकको कुरा यही आइरहेको छ, मलाई लाग्दैन कि हामी ब्ल्याङ्कली कोही सर मिस चिन्जान हुनु भएको छ उहाँकोमा यो सोर सपोर्ट गरौँ भन्ने प्रयास नेपाल त्यति धेरै त्यसरी काम गर्दैन, यो कुरा प्रश्न बनाउन चाहन्छु। हामी गर्छौँ 3 एउटा नमुनामा काम गर्छौँ, बाल उद्यान बनाउने कुरा कस्तो बनाउने कुराको लागि सहयोग गर्ने हाम्रो सपना छ, तर त्यसलाई बालबालिकाले चाहिँ निश्चित गर्नुपर्छ। कतिजना बालबालिका हुनुहुन्छ त्यहाँ 5 हुनुहुन्छ भने त र कहीँ बाहिरी जान हुन्छ भने हाम्रो प्राथमिकता बाहिरी जान हुनेमा हुन्छ। त्यो भनेको चाहिँ कस्तो ठाउँमा गर्ने भन्ने कुरा हो। त्यो गर्ने एउटा नमुना हो भने त्यसले राम्रै गरेको छ भने त्यसले मात्रै पढाइलाई चाहिँ रोकेको छैन भन्ने हाम्रो मान्यता छ। तथापि एउटा बालबालिकाको त्यो उमेर अनुसार चाहिने भएको भएर पहल गर्छौँ। छ नम्बरमा पनि एउटा कहीँ न कहीँ गर्ने कि भनेर हामीले सपना राखेका छौँ, हाम्रो प्रोग्राममा छ। तर कहाँ भनेर चाहिँ मलाई दियो दिएन भन्ने कुरो र हामी डेटा लिएर यो फर्म भरेर ल्याउनु भन्छौँ, त्यो फर्मले जे बोल्छ त्यही हिसाबले गर्ने कुराहरू हुन्छ। यसमा यही भयो भन्दा त्यो हामीले पत्ता लगाउने कुरा पनि भएको भएर अभिभावक शिक्षा धेरै कुराको लागि महत्वपूर्ण छ। र त्यो सँगसँगै तपाईँको बच्चाले बिहान खाना खाएर स्कुल गए गएन होइन भोकै गयो कि के भयो कि भन्ने कुरा पनि हामीले चाहिँ पत्ता लगाउनको लागि पनि यो पेरेन्टल एजुकेसनको कुरा छ र अहिले स्वास्थ्यको सरले जोड्नु भएको चाहिँ यो पोषण मैत्री चाहिँ स्थानीय तह बनाउनेको कुरा पनि त्यो चाहिँ 149 इन्डिकेटर छ। त्यसमा काम गर्ने कुरो पनि ठ्याक्कै त्यो परिवारसित जोडी यहाँ विद्यालयमा बालबालिका आएन भनेर भएको छैन कि उहाँ घरमा खान पाएको छैन कहाँ स्कुल पहिले प्राथमिकता पर्छ त नि उसको त ऊ भोको पेट छ भनेको त ऊ त खाने कुरो पहिले प्राथमिकता हो नि त। त्यो हिसाबले गर्दाखेरि के छ भनेमा अभिभावक शिक्षा चाहिँ यो छ र म हाम्रो विनोद सरलाई यता सन्तोष सर मार्फत अहिले हाम्रो पुरुषोत्तम सरले उठाउनु भएकोमा त्यो हाम्रो अभिभावक शिक्षाको एउटा म्यानुअल स्वास्थ्य संस्थामा पत्रै लेखेर हामीसित एक्स्ट्रा छ जस्तो लाग्छ त्यो दिउँ र त्यसमा चाहिँ उहाँले अहिले उठाउनु भएको कुराहरू कुपोषण भन्ने पनि त्यो 33 सेसनभित्र यस्तो महत्वपूर्ण कुराहरू छन्। अहिले उहाँले खानेर चलाउनु भएको छ 8 बढ्यो वर्ष यो चलाउनु छैन भनेर तर त्यो पूर्ण रूपमा हामीले अध्ययन गरेका छैन। त्यो सरहरूको लागि पनि र वडा कार्यालयको लागि पनि त्यो चाहिँ कुन विषय महत्वपूर्ण हुन सक्छ भनेर हामी त्यसमा पनि जोइन्ट गरौँ। यति वडा सचिव लाग्दैन मलाई यतिको चाहिँ वडा सचिवले कोअर्डिनेसन गर्नुभएको वडा सायद पहिलो होला पवन सरले त्यस्तो कुरा गर्नुभएको छ भने त्यहाँ पनि जोड्यौँ हामी। अब शेरबहादुर सरले महत्वपूर्ण कुरा र त्यो परिवर्तनको सम्भाग आफैबाट सुरुवात हुनुपर्छ भनेर आफैले गर्नुपर्छ भन्ने टोन नै एकदम टच्ची होस् यही खोजेको हामीले। जो जहाँ छौँ त्यहीँबाट आफ्नो भूमिका पुरा गर्ने हु एम आई म को हुँ र म कहाँ छु म बालबालिका छु भने मैले बालबालिका उत्तरदायित्व के हो म टिचर छु भने मेरो टिचरको उत्तरदायित्व के हो म अभिभावक छु भने मेरो अभिभावकको उत्तरदायित्व के हो म शिक्षक छु भने म के उत्तरदायित्व के हो म व्यवस्थापन छु भने उत्तर यति कुरा सम्झ्यो त्यसको रिङबाट बाहिर गएनौँ भने त अटोमेटिक परिवर्तन हुन्छ। अहिले हामीले गरेको चाहिँ आफैले आफैलाई ऐना नहेर्दा हेरेको यति नआएको ऐना हेर्ने कुराको सुरुवात गरेर महसुस गर्छौँ भने सबभन्दा ठुलो परिवर्तन त्यहीँबाट हुन्छ। एकदमै धन्यवाद दिन चाहन्छु। अनि उहाँले अर्को पनि कुरा गर्नुभयो आफूले गरेको कामको अनुगमन आफैले गर्ने अरूले गरिदिने होइन भनेर हिसाब मिटिङ यहाँ भन्छौँ र हाम्रो भाइ बहिनीलाई पनि भनिरहेका छौँ भाइ तपाईँ पत्रिका गरेका कार्यक्रममा कहाँ हुन्छ त्यसको सफलता कथाहरू लेख्नुहोस् होइन फोटो स्टोरी बनाउनुहोस् भने चाहिँ त्यहाँ पुग्नु होला फलोअप गर्नु होला भनेर हो पुनरावगमन गरेर अनुगमन गर्ने कुरामा कमजोर छौँ त्यो कुरा स्वीकार गर्छु र हामी यसलाई बढाउने कुरा र अलिकति सकेसम्म सोच गर्ने कुराहरू गर्छौँ। अब छात्रावास होस्टेलको कुरा उठाउनु भएको छ मलाई लाग्दैन अब हामी अर्को फेजमा के गर्छौँ हाम्रो दादाहरू यहीँ हुनुहुन्छ हामीले कस्तो रिजल्ट दिन्छौँ हाम्रो को रिजल्ट कस्तो हुन्छ हाम्रो त्यो पठाले के माग्छ अनि उहाँ दादाले कति पैसा उठाउन सक्नुहुन्छ भन्नेले घर गर्छ। अब भौतिक पूर्वाधारमा पञ्चकन्याको लागि यो शौचालय सक्नु नै हाम्रो लागि ठुलो चुनौती कुरा थियो त्यो सक्दैछौँ। होस्टेलको अरू इन हाउसको कुरामा अब त्यहाँ गर्ने कुरामा रहँदा बस्दा के होला भन्ने कुरा होला मलाई भौतिक पूर्वाधारको कुरा हाम्रो बसको विषय छ जस्तो लाग्दैन कुरा खस्रो होला नि तर मैले अहिले भएको प्रोजेक्ट र लेख्ने कुछको हिसाबले गर्दा भौतिक पूर्वाधारमा हामी लगानी गर्न सक्ने हैसियतमा अलिक कमै छौँ। तथापि हाम्रो भिजिटहरू भइरहेका छन् हाम्रा कुराहरू पुगिरहेका छन्। अस्तिको केही भिजिटहरूमा पनि चाहिँ होस्टेलको होस्टेल होस्टेल हाम्रो सुरुको चाहिँ बेसलाइनदेखि त्यो कुरा उठिरहेको छ। कोही कतै त्यस्तै पक्लको उहाँ चाहिँ गैराङमा लाइब्रेरी सपोर्ट गर्ने जस्तै व्यक्ति कोही निस्किनु भएछ भने त भन्न सकिएन। अहिलेको रेगुलर प्रोजेक्टमा यो होस्टेलको कुरालाई सम्बोधन गर्न गाह्रै हुन्छ होला हामीले अहिले नै खस्रो बोल्दा ठिक होला जस्तो लाग्छ। दुई जोडीको बाल बिहा भयो भयो भनेर चुप लगाएर बस्नु त्यसमा मेरो गुनासो छ दुखेको छ म संस्थाभन्दा बाहिर नायर भएर बोल्न मिल्छ होला त्यसो गर्दाखेरि त्यो विषयमा हामी बोल्नुपर्छ। अहिले पवन सरले जे कुरो बोल्नुभयो वडा र सचिवहरू उहाँहरूले मतलब यही पहल गर्नु सक्नुहुन्छ कम्तीमा पनि त्यसको परिवारलाई बनाएर ल्याएर काज गर्नुपर्छ। हामीले राज्यले सेवा सुविधा दिन्छौँ भने यो राज्यको नीति विरुद्ध हो भनेर चाहिँ अहिले पोषण मैत्री कुरा उठाउनु भएको छ पोषण मैत्री बालविवाह अन्त्य गर्ने कुरा लेखेको छ बालमैत्री स्थानीय शासनको कुरा गरेको छ त्यहाँ अहिले भर्खर उहाँले उठाउनु भयो बालमैत्री स्थानीय शासनको 15 नम्बर सूचकले चाहिँ सबै बालबालिका चाहिँ 5 भनेको छ त्यहाँ जन्मदर त भएको हुनेछ भन्ने छ उहाँकोमा 14-15 चाहिँ बिहा भएर त्यहाँ चाहिँ अब बच्चा जन्मेर आदि स्थिति छ भन्दा अब उनीहरूलाई त्यत्तिकै छोड्नु हुन्न त्यो त्यत्तिकै छोड्यौँ भने त्यो बालविवाह कहिले पनि यो दुःखचक्र तोडिँदैन यसो केही न केही एक्सन लिनुपर्छ त्यो केही न केही एक्सन लिने भनेको के राज्य चाहिन्न त उसलाई चाहिन्छ भने ती सम्बन्धित भाइ बहिनी र उसको परिवारलाई ल्याएर कम्तीमा पनि एउटा अभ्यास सुरुवात गरौँ न हामीले त्यो सुरुवात गऱ्यौँ भने
14: अरूलाई पनि हँ यसै गर्नु हुँदैन भनेको लभ गर्ने कुरो छोडिदिनुहोस् केही फरक परेन तर 20 वर्ष कानुनले भनेको कुरो त मान्न पर्यो नि त कानुनले भनेको कुरो 20 वर्ष अब होइन बिहा गरेर मिल्दैन भन्ने कुराको लागि हामी स्थानीय सरकारले पहल नगर्दैन अरू केही पनि गर्न सकिँदैन स्थानीय सरकारले चाह्यो भने गर्न सकिन्छ यसलाई रोक्नुपर्छ त्यो रोक्नको लागि चाहिँ कानुनी दण्ड पनि हामीले के रोक्ने भन्ने कुरा पनि गर्नु पर्यो हामीले फेसिलिटी पनि दिएको छ नि त फेसिलिटी दिएको छौँ भने उसलाई कानुनको दायरा ल्याउने कुरो पनि गर्नु पर्यो पवन सरले गर्नु भएको छ एकदमै खुसीको कुरो म त यो बालमैत्री यसको चाहिँ भएको भएर वडा सचिव यस्ता पनि हुनुहुन्छ भनेर सर्वे टोन लिएर म तपाईँलाई यो कन्टेन्टको ऊ पनि गराउँछु त्यस हिसाबले गर्दाखेरि यो गराउने हो यो किन जोडेको भने ऐश्वर्यबहादुर सरले जहु पुरा गर्न भएको थियो जहु एउटा हाम्रो सपनाको विद्यालय हो अब बनाउने चाहिँ पञ्चकन्या हो पञ्चकन्या बनाउने हो त्यसका के कुराहरू चाहिँ कपी गर्न सकिन्छ के कुरा हाम्रो भूगोलसित मिल्छ के कुरा हाम्रो समुदायसित मिल्छ त्यसलाई जोड्दै लिएर गयौँ भने त्यो चाहिँ हामीले पञ्चकन्यालाई चाहिँ जहुको रिप्लेस गर्ने हो सर यहाँ नमुना विद्यालय बनाउने भन्नुहोस् म त शुभकामना दिन चाहन्छु त्यो प्रोजेक्ट हुँदा नहुँदा पनि भोलिन्टरली त्यो बनाउने कुरा मेरो पनि योगदान हुनेछ मलाई पनि एउटा पात्रको रूपमा राख्नु होला ज्ञानवर दाईको एकदम आभार व्यक्त गर्छु हाम्रो आशाको केन्द्र छ बमराङ स्कुल बमराङ स्कुलले हामीले केही स्थिर पनि झुकाउनु परेको छ केही सम्भावना पनि छन् केही चुनौती पनि छन् तपाईँहरूको सित हामीले आशा गरेको केही परिवर्तन गर्न सकिन्छ भन्ने छ ज्ञानवर दाई आएर यति बोल्नुभयो तपाईँले यति कुरा राख्नु हाम्रो लागि एकदमै चाहिँ खुसी लागेको छ अब तपाईँ हामीसित विनोद सरको अलिक बढी उपस्थिति हुनेछ त्यहाँ केही डिफल्टहरू थिए त्यो डिफल्टहरू बिस्तारै चाहिँ किनारा लाग्दैछ त्यसले मलाई लाग्छ तपाईँको स्कुल राम्रो हुनेछ अहिले के गर्न थालेको छ भने स्कुलको हाजिरी नै लिएर को बच्चा आएर भएर खोज्ने त्यो आएको मध्येको कति सिकाइ उपलब्धि होसम्म हाम्रो यहाँ तर हाम्रो त्यो टिमको चिन्ताको विषय नै सबभन्दा नत्र यो अरू 76 स्कुल र यो 19 स्कुल के फरक भयो त नि त्यो फरक हुनुको लागि के हो त भनेर त्यसमा लागेका छौँ त्यो हजुरले दिनुभएको सुझाव हाम्रो त्यो एकदमै चिन्ता
15: रेडियो बिहानी 97.6 MHz
16: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयको समेत निर्देशन जारी पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञको प्रश्न
17: 10 रुपियाँ गराइसकेका छ 2 वर्ष अगाडि नै तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन त्यो
16: प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई साउन 12 र 13 गते राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चद्वारा स्वीकार वैदेशिक रोजगार ठगेको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने
18: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त ऊ त एउटा आफ्नो सन्तानका लागि आफ्ना बुवा आमाका लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त कामको खोजीमा जान लागेको बाध्यताको लागि जान लागेको
16: विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा 2 शिक्षक सहित 3 जना निलम्बन बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणको उच्च सतर्कता महाकाली नदीमा बहाव घटेपछि शारदा ब्यारेजमा 4 पाङ्रे सवारी सञ्चालन सुचारू तर सतर्कता अपनाउन प्रहरीको आग्रह
19: हो पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने यता पानीको बहाव बढ्ने हो
16: र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति 7 च्याम्पियनशीप कार्तिकमा नेपालको सहभागिता भने अझै अन्यलमा
15: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
16: सरकारले शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क लागू गरेको एक सातामै फिर्ता लिनु निर्णय प्रक्रियामा पर्याप्त तयारी र परामर्शको अभाव रहेको संकेत हो जनजीवनसँग प्रत्यक्ष जोड़िएका विषयमा नीति बनाउँदा त्यसको प्रभाव कार्यान्वयन क्षमता र सरकारवालासँगको छलफललाई प्राथमिकता दिनुपर्छ विरोधपछि निर्णय सच्याउनु सकारात्मक भए पनि पटक पटक यस्ता अपरिपक्व निर्णयले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँछ अब सरकारले हतारमा निर्णय गर्ने होइन अध्ययन संवाद र सार्वजनिक हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आवश्यक छ अब खबर सन्तोष गन्धर्वबाट
20: सरकारले सर्वसाधारणबाट उठाएको पूर्वाधार विकास कर सर्वसाधारणकै सहजताका लागि विकास निर्माणमा खर्च गर्ने भनिए पनि त्यसको कार्यान्वयन अनुगमन र प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ। पछिल्लो समय सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लिने निर्णयका विषयमा आलोचना हुँदा अन्तत सो निर्णय एक साता नपुग्दै फिर्ता भएको छ। अहिले पनि सरकारले विभिन्न शीर्षकमा पूर्वाधार विकास कर लिने गरेको छ, तर त्यसबाट उठेको रकमले सर्वसाधारणको दैनिक कति सहज भएको छ भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्। सरकारले पूर्वाधार विकासका नाममा लिने करले सर्वसाधारणको दैनिकीमा कति सहज भएको छ? सीआईएमसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
21: अत्यावश्यक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने गरेर भौतिक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने त्यसको जुहो गर्नको लागि भनेर पहिलाको जुन विशेष एउटा पर्टिकुलर खास चाहिँ परियोजनाको लागि भनेर सुरु गरेका थिए त्यसलाई जनरलाइज गरिदिएर एउटा पूर्वाधार निर्माण कोष पूर्वाधार कर सम्बन्धी शीर्षकै राखेर त्यो कलेक्सन गरिरहेछ। अब त्यो चाहिँ के छ भन्दाखेरि अब त्यसको कालीगण्डकी के अरे बुढीगण्डको काम त मुआवजा बाँड्ने काम त उहाँ छ, अरू चाहिँ धेरै अगाडि बढ्न सकेका छैन, त्यसको मोडालिटी नै विवाद छ बेला बेलामा। अब अहिले आएर पूर्वाधार कर भनेर प्रति लिटर 10 रुपियाँ लिन्छ, फेरि पहिला 5 रुपियाँ भएको म 10 रुपियाँ गराइसकेका छु 2 वर्ष अगाडि। तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन। त्यो अब विशेष आयोजनाको लागि हो भने त्यो विशेष आयोजनामा खर्च गर्नुपर्छ, र विशेष आयोजनामा होइन भने त्यो करबाट कुन कुन आयोजनाहरू यसपालिमा जान्छ त्यो कर भनेर आम जनतालाई जानकारी गराउनु पर्ने सुसूचित गर्नुपर्ने छ, त्यो पनि गराएको छैन। त्यस कारणले गर्दा पूर्वाधार करको उपयोग राम्ररी भएको छ, जुन उद्देश्यको लागि लगाइएको हो त्यो भएको छ, लक्ष्य पूरा भएको छ, उद्देश्य पूरा भएको छ, त्यसबाट चाहिँ नि आम जनताले थप अतिरिक्त सुविधा पाएका छन्, अर्थतन्त्रलाई त्यसले राम्रो गरेका छ भन्ने अवस्था चाहिँ छैन।
20: यसैबीच चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी अभिभावक तथा सरकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने व्यवस्था भन्दै व्यापक आलोचना भएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो। सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बाफत थप 3% शुल्क तिर्नुपर्ने अवस्था बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्ले संघको परामर्शपछि यस्तो निर्णय गरेको उल्लेख गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई 3% शिक्षा समता शुल्क नलिन सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न समेत आग्रह गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले प्याप्सन एण्ड प्याप्सन र हिसानका प्रतिनिधि संघको छलफलमा उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। छलफलमा शिक्षा विधेयक, पाठ्यक्रमको खाका, शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सरकारसँगको छलफल सकारात्मक भएको समेत बताएका छन्। तर सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिएपछि अपरिपक्व निर्णय भएको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
22: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति नै छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ, त्यसमा पनि 30% त गरिब छ, खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ, जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ, यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो, उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई, उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ, त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ, हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
20: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गते हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित दुई आयुक्तहरूको सुनाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तको सुनाई साउन 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
1: 10 मिनटको उहाँको पावर पोइन्ट प्रेजेन्टेशन चाहियो अनिवार्य नै, त्यो भर्बल मात्रै हुनु भएन, मौखिक मात्रै भएन, एउटा त्यो अनुरोध गरेका छौँ। दोस्रो चाहिँ नतिजामा आधारित कुरा चाहिँ खोज्नु पर्यो, नयाँ कुरा
22: त कष्टकर हुन्छ।
20: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गते हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले

0: वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो। नयाँ व्यवस्था अनुसार पीड़ितले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
1: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानका लागि आफ्ना बुवा आमाका लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको, र त्यही व्यक्ति चाहिँ पीड़ित भएर अब यसो भौतारी रहेको अवस्था देख्दाखेरि यो प्लेटफर्म चाहिँ लन्च गरौँ, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धन नपरोस् र यहाँ विभिन्न विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यो यसको चाहिँ सोच आएको र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ जान परेन।
0: श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कड़ा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै लुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हालका लागि हटेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पाङ्ग्रे सवारी आवागमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएमसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टेक बहादुर रावतले बताउनुभयो।
2: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 79,000 क्युसेकमा आइपुगेको छ र अहिले चार पाङ्ग्रे सवारी साधन पनि महाकाली यो वनवास पुलमा चाहिँ सुचारू भइसकेको छ। हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी त्यो पुलमा चाहिँ बन्द नै हुन्छ, दिउँसोको समयमा हो। माथि पहाड़ी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ बन्द हुने हुन्छ।
0: नेपाल विद्युत प्राधिकरणले बर्खा याममा नियमित, सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले भारी पहिरो र हुरी बतासका कारण हुन सक्ने विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति उपकरण र मरमत सामग्री 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश द्वय बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेग्मी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कृतिपुरमा कारमा आगलागी हुँदा कृतिपुर स्थित ट्याङ्ला फाटाका सुरेश चन्द श्रेष्ठको मृत्यु भएको छ। 70 वर्षीय श्रेष्ठ नरदेवीमा बस्दै आउनु भएको थियो। ट्याङ्ला फाटा स्थित चाँदनी चोकमा रोकिराखेको अवस्थामा 25638 नम्बरको कारमा अचानक आगो लागेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृत प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्याङ्कनपछि स्वीकृत प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एसिया फुटबल महासंघ साफले साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भनी अन्यलमा छ।

0: टिङलाई आलिताल गाउँपालिका एकका मालागाउँका चौबिस परिवार अझै टेन्ट मुनि बस्दै बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
6: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
4: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँके खबर डडेलधुराको आलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन् 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्
8: जब वर्षायाममा पानी पर्न थाल्छ हावाले त्रिपाल हल्लाउँछ साना बालबालिका आमाको काखमा सर्छन् बुढा बुढीको आँखा रातभर निदाउँदैन यो कुनै एक रातको कथा होइन डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ स्थानीय दान बहादुर
9: समस्या धेरै छ म्याडम समस्या भन्दा त त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन् अनि त्यहाँ बस्ने अवस्था छैन अनि खोला एउटा पारी गर्ने पनि समस्या छ तनाव तनावमै छौ म्याडम के भनौ हजुरलाई टेन्टमै बसोबास छौ अहिले पनि हामीले वारी पारी गर्न समस्या छ अब एउटा दसदिनले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले अब यसमा बसौ भन्दा थियो अब तनाव तनावैमा छौ म्याडम के गर्ने त्यस्तै छ
8: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ बिहान आफ्नै गाउँ पुगेर खेतीपाती पशुपालन र घर धन्दा गर्छन् तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन् पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ
10: समस्या
8: 2079 सालको

0: पछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मालागाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो। तर चार वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
1: अहिले पनि टेन्टमै बस्ने गरेका छन्। उनीहरूले दिउँसो चाहिँ यता घरमा पानी बिदो भयो भने घरतिर आएर टाइम भयो भने साँझतिर अनि दिउँसो पनि बढी वर्षा भयो भने त्यो उता पारिपट्टि घरको जस्तो पारिपट्टि चाहिँ टेन्ट राखेका छौँ हामीले। त्यो टेन्टमा बस्दै आउने गरेका छन्। अहिले पनि त्यही प्रक्रिया छ। गत वर्ष दुई तिन वर्षमा जुन प्रक्रिया थियो त्यो प्रक्रियामा चाहिँ उनीहरूले त्यसरी नै बसिराखेका छन्। चौबिस परिवार आउँथे, चौबिस परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो हामीले। यसबारे तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभगै अन्तिम फाइनलमा पुगेको रिपोर्ट हामीलाई
0: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देशीय विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्। तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो।
2: स्थानान्तरण गर्ने कुरामा हाम्रो प्राधिकरणले काम गरिरहेको छ, एउटा अध्ययन पनि दिएको छ, त्यही अनुसार काम अगाडि अब बढ्छ।
0: आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
4: व्यक्तिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ।
3: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
2: बाढ़ी, पहिरो तथा डुबानमा परे सहयोगका लागि कहाँ सम्पर्क गर्ने? तत्काल उद्धारका लागि सरकारी संयन्त्र के होला? नमस्कार, म सन्तोष गन्धर्व। अहिले मध्य बर्खाको समय छ। अधिकांश स्थानमा बाढ़ी, पहिरो तथा तराईमा डुबानको जोखिम बढ्दो छ। यस्तो अवस्थामा तत्काल राहत तथा उद्धारका लागि सरकारको तयारी के छ? हेलो मौसममा आज हामीले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
3: राज्य भनेको एउटा अभिभावक हो, राज्यले नै त्यो जिम्मा लिनुपर्ने हुन्छ। किनकि भन्दाखेरि राज्यलाई चाहिँ अब जनताको जीवनको रक्षा गर्ने चाहिँ जिम्मेवारी हामीले लिनुपर्ने हुन्छ र यसका लागि हामीले नगरेको होइन, हामीले नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के हो भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
4: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
3: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
4: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लागू अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा के अरे तपाईँको उद्धारकर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिरहेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवा तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवा तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यस्तै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
4: यसको यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
3: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 चाहिँ विपद स्वयंसेवा तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा। र अर्को उहाँको प्रश्न के थियो भन्दाखेरि जस्तो हिमाल पहाड
4: तराई तिनै भेको लागि एकै प्रकारको हो कि फरक फरक
3: हुन्छ कि जस्तो ठाउँ परिस्थिति अनुसार हामीले चाहिँ तयारी गर्नुपर्ने हुन्छ जस्तो कि हाई अल्टिट्युडमा जाँदाखेरि त्यही प्रकारको हामीले विपक्ष तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ त्यो भएको कुरा हाम्रो नेपालमा अहिले हाई अल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र परिबल नेपालमा उद्धारकर्मीहरू हुनुहुन्छ त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबानु पर्यो नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने त्यहाँ स्विफ्ट वाटर रेस्क्यू अथवा गोताङहरू चाहिने हुन्छ त्यो प्रकारले चाहिँ तयारी गर्नुपर्ने हुन्छ जस्तो हिमालतिर हामीले चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारका चाहिँ हेलिकप्टरहरू त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ त्यो भएको कुराले हामी हिमाल पहाड तराईको लागि फरक फरक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने गरेको किसिमले चाहिँ
4: यो वर्ष याममा मात्र सडक बनाउने खन्ने असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नहेरिरहेको होला
3: यो विषय पनि एकदमै पेचिलो विषय छ अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्ट्रक्चरले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो डोजरी विकास भनौँ न भनेको चाहिँ जथावि चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराका घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ अन्त भन्ने हो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिया रहेछ भनेपछि अब हजुरहरूले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथावि तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ एउटा यहाँ आउँछ जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ
4: विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु पालना गर्नु नभए यसले विपद निम्च्याउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडेकडा गर्न सक्ने स्थिति छ कि
3: हो यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ त्यसको लागि हामीले लबिङ गरिराखेका छौँ अब जस्तै हाम्रो इआइए भन्छ वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ यदि इमान्दारीपूर्वक हामीले वातावरणीय प्रभाव मूल्याङ्कन गर्यौँ अथवा आइए भन्छ प्रारम्भिक वातावरण मूल्याङ्कन गर्यौँ अथवा संक्षिप्त वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ भने त्यहाँ यो विषय आउँछ त्यो वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआई अथवा आई रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पुरा गर्नलाई मात्रै भएको देखिन्छ त्यो भएको हुनाले अब चाहिँ हामीले के भनेको छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ नमस्कार
1: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय सञ्चालकसँग आग्रह गरेको छ पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञहरूले प्रश्न गरेका छन् राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चले अस्वीकार गरेको छ वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा विद्यालयले 2 शिक्षक सहित 3 निलम्बन गरेको छ बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई निर्देशन दिएको छ र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति प्रदान गरिएको छ साफ च्याम्पियनशीप कार्तिकमा तर नेपालको सहभागिता भने अझै अन्यलमा छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि साउन 6 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्रि
5: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो

0: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मन सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
3: नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98455656656 अनि 98280049215 फोन गरेर जानुहोस् है
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
7: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-47।
4: बुढी हेर त, लाउ।
14: आहा, कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
14: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 शान्त बजार धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: ओ मेज्यू, नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू, त धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिमा आउनु र खै?
4: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: 97.6 मेगाहर्ट्ज।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
11: बुढा आज इन्टरभ्यु थियो के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
11: होइन के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
12: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
11: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
12: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
11: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
11: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
14: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। जस्तो यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
15: पहिला मलाई रिसर्च लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा।

0: सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको प्रक्रिया के हुन्छ?
1: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेट पत्र लानुपर्छ, नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
0: बर्खायाम सँगै झाडा पखालाका बिरामी बढ्दै जोगिन के गर्ने?
2: यदि पानी हामीले शुद्ध मात्रा पिउन सकियो भने पनि धेरै पानी जाने रोगहरू बढ्न सक्छ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनु अघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई, इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भएता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कण्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 शिशुको तस्करी भएको मामिलामा 19 दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 महिलालाई 7 जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3 देखि 6 सजाय पाएका छन्। सन् 2023 देखि 2025 बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने केहीलाई जकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 जना घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड़ नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्रायजसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णय बारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लेखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रिया बारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
1: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। त्यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेट प्रस्ताव लानुपर्छ। नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय, यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
2: विगत केही दिन यता धेरै केही गरी बिरामीको स्थान हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देख्न थालेको छ। मनसुन शुरू भएको छ भने यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँछ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
2: लगभग आधा दर्जन त हाडेन त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथि त कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना आउनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदछ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
2: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमाथिमा हाम्रो अलिक संवेदनशील भएर हेर्ने भनेको ऐसा हो। र गएको साल विगतमा देखेको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कता साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने चाहिँ मैले।
0: अब यो वर्षेनी देखिने समस्या यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
2: एउटा मात्र मूल मन्त्र मैले गाइडलाइन के भनेको रहेछ भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यसको आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने त्यो बाहेक त अब व्यक्तिगत साफसफाई अब वातावरणीय साफसफाई अरू थुप्रै विधिहरू पनि छँदैछ। अब
0: जोगिनको लागि अथवा यो रोप्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
2: जति पनि बच्ने उपायको कुराहरू गर्छौँ र अहिले जति पनि त्यो सबै कुराहरू आउन विकसित पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर रूपमा आफ्नो विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीलाई एउटै कुराको चाहिँ कमी देखेँ, त्यो भनेको चाहिँ हामीले जुन कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। स्ट्रेट फुड भन्छौँ नि, सडकमा त्यस्तै खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसपछि उतिर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारण पनि आइरह हुन्छ, थाहा छ तर बाध्यता अब पानी नफ्री अब घरमा एकदम आवश्यक हुन्छ नि, पिउनै पर्ने हुन्छ।
0: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रवृत्ति?
2: प्रकृति अलिक फरक छ मेरो अब विश्लेषणमा, कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै नजिकै निजी अस्पताल सरकारी अस्पताल स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु।
0: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
2: बजारमा अब छ्यापछ्यापी अहिले जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुभव मैले एकदमै आवश्यक देख्छु, किन भन्दाखेरि जताततै बिक्री गरिरहेको छ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु पर्यो नि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैदराबाद प्रवासित बिरामीलाई सोद्धाखेरि अब जता हामी दिनभरि जला रहेर काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राख्दा हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, थकित हुन्छ, हामी पिउनुपर्ने बाध्यता हुन्छ, अब कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ। त्यसले गर्दाखेरि त छत्तीसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यसको बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
0: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेंलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो बिहानी समय संकेत, यति बेला रातको 9 बज्यो।